शुभप्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौ। आज हो सोमबार, सेप्टेम्बर महिनाको 14 तारिख 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको भदौ 26 गते, साथै सक सम्वत 1948 सालको भदौ 20 गते। समय अहिले बिहानीको ठिक 6:25 औ 42 सेकेन्ड भइरहेछ र अब शुभ आरम्भ गरिरहेका छौ। आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा आकाशवाणी खरसाङ सुनिरहनुभएका सम्पूर्ण नजिक औ टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत मेरो प्रसारण सहयोगी पेमा साङ्गे अनि प्राविधिक मित्र सचिनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार अभिनन्दन।

श्रोताहरू, हरेक बिहानी हामीलाई जीवनप्रति कृतज्ञ हुने एउटा सुनौलो अवसर लिएर आउँछ। मनमा शान्ति, हृदयमा करुणा र कर्ममा सद्भाव बोकेर आजको दिनको सुरुवात गरौँ। केही क्षण आफ्ना सबै चिन्ताहरूलाई पर सारेर ईश्वरप्रति श्रद्धा र विश्वास अर्पण गरौँ। अधिवेशनको थालनी गरिरहेका छौँ आध्यात्मिक कार्यक्रम अर्चनाबाट।

जहाँ सृष्टिको अन्त हुन्छ त्यहीँबाट नै शिव सुरु हुन्छ, अर्थात् उहाँ सृष्टि पनि हुनुहुन्छ अनि प्रलय पनि उहाँ नै हुनुहुन्छ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा आध्यात्मिक प्रस्तुतिको पर्खाइमा बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन

आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले हरितालिका तीज साथै गणेश चतुर्थी पर्वको महत्वको विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ, जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी पण्डित लक्ष्मी प्रसाद ढकालज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।

श्रीमद्गुरु चरणकमलेभ्यो नमः। मन्दारमालाकुलितालकायै कपालमालाङ्कितशेखराय दिव्याम्बरायै च दिगम्बराय नमः शिवायै च नमः शिवाय। नमस्कार। रेडियो तरंग आकाशवाणी खरसाङलाई श्रवण गरिरहनु भएका सम्पूर्ण मानवभावहरुमा प्रातकालीन न्यानो अभिवादन टक्र्याउँदै हरितालिका तीज एवं गणेश चतुर्थी व्रत विशेष जानकारी मूलक प्रस्तुति लिएर म पण्डित लक्ष्मी प्रसाद ढकाल यहाँहरू माझ समुपस्थित भइसकेको छु। श्रद्धेय श्रोतावृन्द, हरितालिका तीज भन्ने बित्तिकै हाम्रो मानसपटलमा वैदिक सनातनी हिन्दू धर्मावलम्बी आमा दिदीबहिनी चेलीबेटीहरूको लागि महान पर्व या व्रत भनेर बुझ्न सकिन्छ। पौराणिक कथनअनुसार हरितालिका तीज व्रतलाई पतिव्रता नारीका लागि सर्वोत्तम व्रत मानिएको छ। यथा चोडु गणे चन्द्रो ग्रहाणां भानुरेव च वर्णानां च यथा विप्रो देवानां विष्णुरुत्तमः नदीषु च यथा गङ्गा पुराणानां तु भारत वेदानां च यथा साम इन्द्रियाणां मनो यथा। अर्थात् जसरी नक्षत्र तारागणहरूमा चन्द्रमा श्रेष्ठ छन्, ग्रहहरूमा सूर्य श्रेष्ठ छन्, देवतामा नारायण श्रेष्ठ हुनुहुन्छ, नदीहरूमा गङ्गा श्रेष्ठ छिन्, वेदहरूमा सामवेद श्रेष्ठ छन्, इन्द्रियहरूमा मन श्रेष्ठ छन्, त्यसै गरी अनेकौँ व्रतहरूमा हरितालिका तीज श्रेष्ठ रहेको छ। प्रत्येक वर्ष भाद्र शुक्ल तृतीया तिथिका दिन यस व्रतलाई हर्ष उल्लासका साथ मनाइने गरिन्छ। यो व्रतको सुरुवात कसरी भयो, कसले गर्यो, यस व्रतबाट कस्तो फल प्राप्त हुन्छ भन्ने सम्बन्धमा हाम्रा वेद उपनिषद पुराणहरूमा थुप्रै व्याख्या भएको पाइन्छ। पौराणिक कथनअनुसार सत्ययुगमा दक्ष प्रजापतिले भगवान शिवजीको अपमान गरेका कारण माता सतीले आफ्नो देह त्याग गर्नुभएपछि पुनः अर्को जन्ममा हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा जन्म लिनुभयो। बाल्यावस्थादेखि नै साधना र तपबलमा जीवन समर्पित गरेर पुनः भोलेनाथलाई पति रूपमा प्राप्त गर्न सकौँ भनेर घोर तपस्या गर्नुभयो।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा पण्डित लक्ष्मी प्रसाद ढकालद्वारा हरितालिका तीज साथै गणेश चतुर्थी पर्वको महत्व बारेमा केही आध्यात्मिक चिन्तन। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

यता पिता पर्वतराजलाई छोरीको चिन्ताले सताउन थाल्यो। एक दिन भक्त शिरोमणि नारदजी घुम्दै आउनुभयो। पर्वतराजले अभिवादन गरेर, मेरी छोरी विवाह योग्य छिन्, योग्य वर भएदेखि कन्यादान दिने थिएँ भनी विन्ती गर्न लागे। नारदजीले भन्नुभयो, योग्य वर त भगवान श्री नारायण हुनुहुन्छ। नारायणको नाम सुन्ने बित्तिकै पर्वतराज खुसी भएर नारायणलाई कन्यादान दिन तयार हुनुभयो। यथा सखीहरूले पार्वतीलाई खबर दिए कि तिम्रा पिताले तिम्रो विवाह भगवान नारायणसँग गरिदिने निश्चय गर्नुभएको छ। यो खबर सुन्ने बित्तिकै पार्वतीलाई चिन्ता भयो। मैले जीवनभरि भोलेनाथलाई पति रूपमा पाऊँ भनी साधना गरेको छु, त्यसैले मेरो विवाह नारायणसँग कदापि हुन सक्दैन। त्यसै रात्रिका समयमा सखी सङ्गिनीहरूले हरण गरेर पार्वतीलाई घना जङ्गलको गुफामा लगे अनि त्यसै जङ्गलमा बालुवाको शिवलिङ्ग निर्माण गरी पूजा सामग्री जुटाएर यही भाद्र शुक्ल तृतीयाको दिन निर्जला व्रत बसे रात्रि समयमा भोलेनाथको चिन्तन गर्दै जागरण बस्नुभयो।

भोलेनाथलाई प्रसन्न गराएर पार्वती मैयाले पुनः भोलेनाथलाई पति रूपमा प्राप्त गर्नुभएको थियो। त्यसै दिनबाट आफ्नो पतिको आयु लामो होस् भने विवाहित नारीहरूले भक्तिपूर्वक यस व्रतलाई गर्दै आएको प्रमाण शास्त्रहरूमा उल्लेख छ। आलि भिर हरिता यस्मात् तस्मात् सा हरितालिका, अर्थात् सखीहरूले हरण गरेर लगेको अवस्थामा गरिएको यस व्रतलाई हरितालिका तिजको व्रत हो भनेर भनिएको छ। प्रातःकाल ब्रह्म मुहूर्तमा उठी जलाशयमा गएर स्नान गरी पवित्र भएर नियमपूर्वक चन्दन, अक्षता, फूल, पञ्चोपचार, धूप, दीप, नैवेद्य आदि अर्पण गरी बालुवाको शिवलिङ्ग निर्माण गरी कदली स्तम्भहरूले मण्डप सजाई दीपक, कलश, गणेश आदि पूजा गरी भोलेनाथको आराधना गरी आफ्नो पतिको लामो आयुको कामना गरी निर्जला व्रत बसी सूर्यास्त पछि स्वामीको पाउ प्रक्षालन गरी पतिको हातबाट जल ग्रहण गरेपछि हरितालिका तिज व्रत पूर्ण हुने विश्वास गरिन्छ। यसले हरेक गृहस्थीको घरमा पतिलाई पत्नीले सम्मान अनि पतिले पत्नीलाई निस्वार्थ प्रेमद्वारा पति पत्नीको पवित्र सम्बन्धलाई अटुट बनाउने एउटा माध्यम हरितालिका तिज व्रत हो। जुन घरमा पति पत्नीमा निस्वार्थ सम्मान र प्रेम हुन्छ त्यो घर स्वर्ग तुल्य हुन्छ। त्यसैले कहिलेकाहीँ वेद पुराणद्वारा प्रतिपादित व्रत नियमहरूलाई हामी मानव समुदायले आत्मसात गर्न अत्यन्त जरुरी छ। विवाहिता नारीले पूर्ण गृहस्थ जीवनमा सुख पाउने र कन्या युवतीहरूले यस व्रत योग्य वर प्राप्त गर्ने, योग्य फल प्राप्त गर्ने जनविश्वास रहिआएको छ। तिज भन्ने बित्तिकै हाम्रो नेपाली संस्कृतिमा दर खाने भन्ने एउटा विशेष शब्दले महत्त्व राख्ने गर्दछ। आखिर के हो त दर खाने भनेको? हरितालिका तिज भाद्र शुक्ल तृतीयाको पवित्र दिनलाई मानिन्छ। त्यसको अघिल्लो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाको दिन प्रत्येक दाजुभाइले आफ्ना दिदीबहिनीहरूलाई दिदीबहिनीको घरमा गई माइती घरमा लिएर आउने अथवा बोलाउने चलन रहिआएको छ। त्यसपछि माइती घरमा दुध एवं अन्नबाट बनेका अनेक मिष्टान्न परिकार बनाएर खुवाउने चलन छ। किनभने भोलिपल्ट तिजको व्रत बस्न पानी पनि पिउन नहुने भएकाले चेलीबेटीको शरीरमा शक्ति आओस्, अडिलो होस् र दर होस् भन्ने भावना राखेर खाइने परिकार भएकाले यसलाई दर खाने भनेर भनिएको हो। यद्यपि आजभोलि दरका नाममा अनेक प्रकारका अवक्षर तामसी वस्तुहरूको खानपान गर्ने होडबाजी चलेको छ, यो चाहिँ हाम्रो संस्कृति धर्म परम्परामाथिको प्रत्यक्ष कुठाराघात हो भन्दा अतिशयोक्ति नहोला। हामीले धर्म संस्कृति जोगाउने हो, विकृति ल्याउने होइन। त्यसपछि भोलिपल्ट आउँछ मङ्गल चतुर्थी व्रत अर्थात् गणेश चतुर्थी। यस दिन गणेशजीको विद्वत पूजा गर्ने गरिन्छ। यस दिन व्रत बस्नाले सम्पूर्ण जीवनमा आइपर्ने विघ्न बाधा निवारण हुने र मिथ्या लाञ्छनबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। यस दिन गणेशजीद्वारा श्रापित भएका चन्द्रमाको दर्शन गरियो भने

मिथ्या कलंक लाग्छ भनेर शास्त्रमा भनिएको छ। जब 33 कोटी देवता मध्ये विघ्ननाश गणेशजीले प्रथम पूजाको अधिकार प्राप्त भयो, तब भ्रमण गर्दै जाँदा चन्द्रलोकमा पुगेपछि चिप लिएर भगवान गणेश लड्न पुग्नुभयो। यो देखेपछि चन्द्रदेव उपहासपूर्वक हाँस्नुभयो। गणेशजीले चन्द्रदेवलाई क्रोधपूर्वक भन्नुभयो, हे चन्द्रमा, तिमीले म कष्टमा पर्दा मेरो उपहास गरेका छौ। तिमीलाई रूपको घमण्ड भएको छ होइन, तिम्रो यो सुन्दर स्वरूपको जसले दर्शन गर्नेछ त्यसलाई मिथ्या कलङ्क लाग्नेछ। अद्य प्रवृति लोकास्त्वाम नहि पश्यन्ति पापिनाम ये पश्यन्ति प्रमादेन त्वाम नराह मृगलाञ्छनम। हो, यसै श्रापका कारण बाल्य अवस्थामा गौचारण लीला गर्दा भगवान श्री कृष्णले बाछाको पाइलामा जमेको पानीमा यसै दिनका चन्द्रमाको प्रतिबिम्ब दर्शन गर्दा भगवान श्री कृष्णलाई श्यमन्तक मणिचोरको मिथ्या कलङ्क लागेको थियो। त्यसैले यस भाद्र शुक्ल चतुर्थीका दिन गणेशजीको प्रादुर्भाव भएको दिन विधिवत गणेशजीको उपासना गर्नाले सम्पूर्ण लाञ्छन नष्ट हुने विश्वास गरिन्छ।

यस दिन भगवान कृष्णले पनि उनै भगवान गणेशजीको उपासनाद्वारा आफ्नो कलङ्कलाई मार्जन गर्नुभएको कुरा शास्त्रमा उल्लेख छ। यस दिन स्नान आदि गरी पवित्र भएर गणेशजीको मूर्ति स्थापना गरी वेदोक्त मन्त्रद्वारा चन्दन, अक्षता, फूल, दुबो, मोदक आदिद्वारा पूजा सामग्रीले गणेशजीको पूजा गर्नुपर्दछ। चतुर्थी तिथिका दिन विशेष पूजा हुने भएकाले नै यस पर्वलाई गणेश चतुर्थी भनेर भन्ने गरिन्छ। आज हामीले यहाँहरूमाझ हरितालिका तीज एवं गणेश चतुर्थी व्रतको बारेमा छोटो सन्देशमूलक जानकारी राख्ने प्रयत्न गऱ्यौँ। हजुरहरूलाई पनि पक्कै राम्रो लाग्यो होला। समयले नेटो काटिसकेको छ। पुनः यस्तै सन्देशमूलक धार्मिक प्रस्तुति लिएर आउने वाचा गर्दै म पण्डित लक्ष्मीप्रसाद ढकाल पनि यस बाणीबाट विश्राम लिन चाहन्छु। हवस् त, नमस्कार। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।

टिन्जेल प्रस्तुत थियो आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको यस अर्चना कार्यक्रममा हामीले प्रस्तुत गर्यौं पण्डित लक्ष्मी प्रसाद ढकालज्यूद्वारा हरितालिका तीज साथै गणेश चतुर्थी पर्वको महत्व बारेमा एक आध्यात्मिक चिन्तन, साथमा सुन्यौं केही भक्तिमय संगीतहरू पनि। हौस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय सीमा समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौ। तिथिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै आजलाई बिदा चाहन्छौ। हवस् त, नमस्कार।

यतिन्जेल प्रस्तुत थियो आध्यात्मिक कार्यक्रम अर्चना। अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ प्रथममा संस्कृत औ त्यसपछि हिन्दीमा समाचार।

आकाशवाणी दिल्ली केन्द्रको संस्कृत अनि हिन्दी समाचारको प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौ। र अघिल्लो क्रममा शुभ प्रभात कार्यक्रममा बिहानी सूचनामा अलैँचीको खेतीबारेमा केही जानकारी दिइरहेका छौ। अलैँची मसलाहरूको रानी आफ्नो स्वाद र सुगन्धको निम्ति विश्वमा विख्यात छ। विभिन्न प्रकारका खाद्य वस्तु, मिठाई आदिमा सुगन्धको निम्ति र औषधिको काममा प्रयोग गरिन्छ। अलैँची दुई थरीका हुन्छन्, बडा अलैँची र छोटा अलैँची। छोटा अलैँचीको खेती दक्षिण भारतका राज्यहरू जस्तै केरला, कर्नाटक र तमिलनाडुको पश्चिमी घाटमा गरिन्छ भने बडा अलैँचीको खेती निम्न हिमाली क्षेत्र सिक्किम, दार्जिलिङ र केही मात्रामा उत्तर पूर्वी राज्यहरूमा गरिन्छ। बाहिरका देश जस्तै नेपाल, भूटानमा पनि धेरै मात्रामा अलैँचीको खेती गरिन्छ। बडा अलैँची यस अञ्चलको मुख्य नगदी फसल हो। भारतवर्षमा सबैभन्दा ज्यादा उत्पादन सिक्किम राज्यमा हुन्छ र त्यसपछि आउँछ हाम्रो दार्जिलिङ जिल्ला। दार्जिलिङ, पूर्व नेपाल, भूटान र उत्तर पूर्वीय राज्यहरूमा अलैँची सिक्किमबाट नै फैलिएको हो भन्ने विश्वास छ। अलैँचीलाई चिसेनी ठाउँ चाहिन्छ। मलिलो, लिसाइलो, सधैँ चिसो रहने माटो जहाँ प्रशस्त मात्रामा जङ्गली पत्करहरू कुहेर मिसिएका हुन्छ त्यस ठाउँमा अलैँची खुबै राम्रो सप्रिन्छ। पानी जम्ने ठाउँ र सिमसारमा अलैँची सम्प्रिँदैन, त्यसर्थ अलैँचीको निम्ति पानी बग्ने ठाउँ अथवा जमिन नै चाहिन्छ। यसलाई सिँहाल वा छहारी चाहिन्छ। जङ्गली रुखका छहारीमा यो बढ्छ। छहारीको लागि उत्तिस, काउलो, पिपली, कपाली, खरानी, झिङ्गडी, घुर्पिस, नेवारो, खन्युका रुखहरू असल हुन्छ। 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जहाँ वार्षिक वृष्टिपात 1500 मिलिलिटर र 3500 मिलिलिटरसम्म हुन्छ त्यस ठाउँमा अलैँचीको असल खेती हुन्छ। बेसी तुसारो र असिना अलैँचीले सहन गर्न सक्दैन। तुसारो र असिनाले अलैँचीलाई क्षति पुर्याउँछ। त भर्खरै श्रोताहरूले सुन्नुभयो खेतीपातीबारे सल्लाह अन्तर्गत अलैँचीको खेती सम्बन्धी छोटो जानकारी।

श्रोताहरू, आज हो हरि तालिका तीज। भाद्र महिनाको शुक्ल पक्षको तृतीयालाई हरि तालिका तीज भनिन्छ। हरितको अर्थ हरण गरिएको र आलिकाको अर्थ साथीहरू। पौराणिक प्रसङ्ग अनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वत राज हिमालयकी सुपुत्री पार्वतीलाई भगवान विष्णुसँग विवाह निश्चय गरिदिएको हुनाले उनका साथीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका तीज भनिएको हो। हरितालिकाको प्रसिद्ध नाम तीज हो। यो विशेष गरी नारीहरूले मनाउने सनातनी पर्व पनि हो। धार्मिक रूपमा तीज अन्तर्गत उमा महेश्वरको पूजा गरी निराहार व्रत बसी पार्वती सहित भगवान शिवको पूजा आराधना गर्ने विधान छ। यसको साथै दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ। परा पूर्वकालदेखि नै तीज महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ। बाल्यकालमै विवाह भएर टाढा पुगेकी छोरी चेलीहरूलाई घरमै माइती लिन जाने, माइतामा एकसाथ भेला हुने, रमाइलो गरी भेटघाट बीच मिठो परिकार र दरखाने व्रत बसी सामूहिक पूजा लगाउने नाचगानको माध्यमले आफ्नो दुःख सुख र पीर मर्का व्यक्त गर्ने अवसर पनि तीजले नै प्रदान गर्दछ। त श्रोताहरू, आज तीजको अवसरमा तीज गीत सुनाउन लागिरहेका छौँ रञ्जिता सुनारको स्वरमा।

भाद्र शुक्ल पक्षको तृतीय तिथिमा पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाऊ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको मनाइन्छ। जब माता पार्वतीको चिन्तन ध्यान पूजा उपासना तप जप पूर्ण रूपमा महादेवमा केन्द्रित थियो त्यो बेला नारदजीको योजना अनुसार पिता पर्वतराज हिमालयले भगवान विष्णुसँग उनको विवाह निश्चय गर्दछन्। पिताजीले आफ्नो इच्छा विपरीत भगवान विष्णुसँग विवाह गरिदिने थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो। पार्वतीले आफ्नो पीडा साथीहरू कहाँ सुनाइन्। साथीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरी भगाएर जंगल पुर्याए। पार्वती हराएको खबरले दरबारमा हाहाकार मचियो। लुकेकी अवस्थामा पार्वतीले आशुतोष भगवान शिवजीको कठोर तपस्या गरी ओम नमः शिवाय मन्त्रद्वारा शिवजीलाई प्रसन्न बनाई र वरदान स्वरूप तिनै भगवान शिवकोलाई पति स्वरूपमा प्राप्त गरिन्। यसरी पार्वतीले सिद्ध गरेकी पूजालाई हरितालिका तीज भनिन्छ। त आकाशवाणी खरसाङका समस्त श्रोता लगायत हाम्रा आदरणीय दिदी बहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना शुभेच्छा। त भर्खरै श्रोताहरूले पनि तीज गीत सुन्दै हुनुहुन्थ्यो रञ्जिता सुनारको स्वरमा गुनु घरतीको शब्द अनि संगीतमा।

श्रोता, समय बिहानको ठिक 7 बजेर 15 मिनट भइसकेको छ र यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाका प्रस्तुतिहरू लिएर। त श्रोताहरू, कार्यक्रमको यो पहिलो प्रस्तुति रहेको छ केही भक्ति गीतहरू अजनिश विश्व राईको स्वरमा।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो अजनिज विश्वराय प्रसादको स्वरमा केही भक्ति गीतहरू। अघिल्लो क्रममा अब समय भइरहेको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूहको दिल्ली शिखर सम्मेलनलाई फलदायी र परिणाममुखी बनाउन सहयोग गरेकोमा समूहका सबै सदस्य देशका नेताहरूप्रति आभार व्यक्त गर्नुभएको छ। आज देशभरि गणेश चतुर्थीको पर्व ठूलो श्रद्धा र उत्साहका साथ मनाइँदैछ। राष्ट्रपति द्रौपदी मुर्मूले गणेश चतुर्थीको अवसरमा देशवासीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। आज देशभरि हिन्दी दिवस मनाइँदैछ। केन्द्रीय गृहमन्त्री अमित शाह आज नवी मुम्बईमा आयोजना हुने हिन्दी दिवस 2026 को कार्यक्रममा सहभागी हुनुहुनेछ। गृहमन्त्री अमित शाहले भाजपा नेतृत्वको एनडीए सरकार रहेका 21 राज्यहरूमा सन् 2029 अघि नै समान नागरिक संहिता लागू गरिने बताउनु भएको छ अनि भारतले महिला एसिया कप क्रिकेट 2026 को उपाधि जितेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूहको दिल्ली शिखर सम्मेलनलाई फलदायी र परिणाममुखी बनाउन सहयोग गरेकोमा समूहका सबै सदस्य देशका नेताहरूप्रति आभार व्यक्त गर्नुभएको छ। दुई दिने शिखर सम्मेलनका मुख्य क्षणहरू समेटिएको एउटा भिडियो प्रधानमन्त्रीको सामाजिक सञ्जालमा पोस्ट गरिएको छ। उक्त भिडियोमा प्रधानमन्त्रीको सम्बोधनको अंश पनि देखाइएको थियो, जसमा उहाँले ब्रिक्स मार्फत भारतले सर्वत्र मित्रता, साझेदारी र सहयोगलाई अघि बढाएको बताउनु भएको थियो।
2: भारत ने ब्रिक्स के मंच से मित्रता, सहभागिता और सहयोग को आगे बढ़ाया है। हमारा प्रयास रहा है कि ब्रिक्स कोऑपरेशन केवल सरकारों तक सीमित न रहे। हमारे एंटरप्रेनर्स, फार्मर्स, रिसर्चर्स, विमेन, यूथ और सामान्य नागरिक भी इसके सक्रिय भागीदार बने। हमने ब्रिक्स कनेक्ट के माध्यम से स्किल्स, एम्प्लॉयबिलिटी, विमेन इन वर्कफोर्स, सोशल सिक्योरिटी और कैपेसिटी बिल्डिंग को बढ़ावा दिया है।
1: भारतले 12 अनि 13 सितम्बरमा ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको थियो, जसमा समूहका 11 सदस्य देश र 10 साझेदार राष्ट्रका नेताहरूका साथै केही अन्तर्राष्ट्रिय संगठनहरूका प्रतिनिधिहरूको सहभागिता थियो। यसका अतिरिक्त प्रधानमन्त्री श्री मोदीले शिखर सम्मेलनको क्रममा 3 दिनभित्र विभिन्न देश वा सरकार प्रमुखहरूसँग 15 द्विपक्षीय बैठकहरू पनि गर्नुभयो। आज देशभरि गणेश चतुर्थीको पर्व ठूलो श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यो दिन ज्ञान, समृद्धि र सौभाग्यका देवता भगवान गणेशको जन्मको प्रतीक हो। यसलाई विनायक चतुर्थी वा गणेश उत्सवको रूपमा पनि चिनिन्छ। आजदेखि 10 दिनसम्म चल्ने यस पर्वको शुरूआत हुन्छ, जसमा मानिसहरूले आफ्ना घरमा भगवान गणेशको माटोको मूर्ति स्थापना गरी पूजा आराधना गर्ने गर्छन्। राष्ट्रपति द्रौपदी मुर्मूले गणेश चतुर्थीको अवसरमा देशवासीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो सन्देशमा राष्ट्रपतिले भगवान गणेश ज्ञान, समृद्धि र शुभ शुरूआतका प्रतीक हुनुहुन्छ भनी उल्लेख गर्नुभयो। गणेश चतुर्थीको पर्वले मानिसको जीवनमा ऊर्जा, ज्ञान र सकारात्मक

0: महत्ता भर्दछ। उहाँले यो पवित्र पर्वले सबैलाई नयाँ संकल्पको साथ प्रगतिको मार्गमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो। राष्ट्रपति मुर्मूले भगवान गणेशले सबैको जीवनमा सुस्वास्थ्य, खुशी, समृद्धि र शान्ति ल्याउनुहुनेछ भन्ने आशा व्यक्त गर्नुभयो। आजदेखि शुरू हुने 10 दिने गणेश उत्सवका लागि पुणे पूर्ण रूपमा तयार छ। सन् 1893 लोकमान्य बाल गंगाधर तिलकले यस पर्वलाई व्यापक जनसहभागितामूलक स्वरूप प्रदान गर्नुभएको थियो। त्यसपछि पुणेको गणेश उत्सव सामाजिक एकता र जनचेतनाको प्रतीक बनेको छ।
1: गणपति बाप्पा मोरिया मंगल मूर्ति मोरिया। पुणे के भव्य और ऐतिहासिक गणेश उत्सव का आज से शुभारंभ होने जा रहा है। मुख्य 5 गणपति सहित विभिन्न गणेश मंडलों की आकर्षक सजावट, ढोल ताशों की गूंज और विविध सांस्कृतिक कार्यक्रमों से अगले 10 दिन तक पुणे शहर में उत्साह और भक्ति का माहौल रहेगा। इस वर्ष कई गणेश मंडलों की ओर से सामाजिक संदेश और जन जागरण पर भी विशेष जोर दिया जा रहा है। पुलिस ने कड़ी सुरक्षा व्यवस्था और यातायात का नियोजन किया है। नगर निगम की ओर से स्वच्छता और नागरिक सुविधाओं की व्यवस्था की गई है। माधव जाय भाई, आकाशवाणी समाचार, पुणे। गजेशनाय भालचंद्राय श्री
0: गणेशाय धीमहि। आज देशभरि हिन्दी दिवस मनाइँदैछ। सन् 1949 यसै दिन संविधान सभाले देवनागरी लिपिमा लेखिने हिन्दीलाई देशको आधिकारिक भाषाको रूपमा अप्नाएको थियो। आज हिन्दी विश्वमा सबैभन्दा बढी बोलिने भाषाहरूमध्ये एक हो र 52 करोडभन्दा बढी मानिसहरूको मातृभाषा रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाह आज नवी मुम्बईमा आयोजना हुने हिन्दी दिवस 2026 कार्यक्रम तथा 6ठौं अखिल भारतीय राजभाषा सम्मेलनमा सहभागी हुनुहुनेछ। 2 दिनसम्म चल्ने यस सम्मेलनमा विद्वानहरू, साहित्यकारहरू, शिक्षाविदहरू, सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले हिन्दीलाई आधिकारिक भाषा, जनभाषा र सम्पर्क भाषाका रूपमा विकास गर्नका साथै यसलाई अन्य भारतीय भाषाहरूसँग अझ सुदृढ रूपमा जोड्ने उपायहरूबारे छलफल गर्नेछन्। उद्घाटन सत्रका क्रममा श्री शाहले आधिकारिक भाषाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए बापत सन् 2025-26 लागि राजभाषा गौरव र राजभाषा कीर्ति पुरस्कारहरू पनि प्रदान गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले भाजपा नेतृत्वको एनडीए सरकार रहेका 21 राज्यहरूमा सन् 2029 अघि नै समान नागरिक संहिता लागू गरिने बताउनु भएको छ। मुम्बईमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै गृहमन्त्रीले भन्नुभयो, यूसीसी धेरै राज्यहरूमा लागू भइसकेको छ र उहाँ विश्वस्त हुनुहुन्छ कि भाजपा एनडीए शासित 21 राज्यहरूमा पनि सन् 2029 अघि नै यो लागू हुनेछ। श्री शाहले 3 तलाक खारेज गरेर मुस्लिम महिलाहरूलाई समान अधिकार प्रदान गरिएको बताउनुभयो। उहाँले सरकारले भारतीय न्याय संहिता मार्फत देशको आपराधिक न्याय प्रणालीलाई सुदृढ बनाएको उल्लेख गर्नुहुँदै दावी गर्नुभयो कि धेरै राज्यहरूमा एकै वर्षभित्र दोषी ठहरिने दरमा 30% वृद्धि भएको छ। गृहमन्त्रीले 3 वर्षभित्र न्याय सुनिश्चित गर्ने प्रणाली स्थापना भइरहेको पनि बताउनुभयो। राष्ट्रिय सुरक्षाको विषयमा श्री शाहले धारा 370 र 35A खारिज गर्ने कार्य एक थोपा रगत नबगाई वा एक राउन्ड गोली नचलाई सम्पन्न भएको बताउनुभयो अनि कश्मीर अब भारतसँग पूर्ण रूपमा एकीकृत भएको कुरामा जोड़ दिनुभयो। उहाँले सरकारले 5 दशक लामो नक्सलवादको अन्त्य गरेको र देशको उत्तर पूर्वी क्षेत्रमा 14 भन्दा बढी शान्ति सम्झौताहरूमा हस्ताक्षर गरेको बताउनुभयो। गृहमन्त्री अमित शाहले हिजो घोषणा गर्नुभयो, भारतीय जनता पार्टीका कार्यकर्ताहरू, एनडीएका सहयोगी दलहरू र विभिन्न स्वयंसेवी संस्थाहरूले देशभरि 17 सितम्बरदेखि 17 अक्टोबरसम्म सेवा संकल्प अभियान सञ्चालन गर्नेछन्। मुम्बईमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री शाहले यस अभियानको उद्देश्य जनसहभागिता मार्फत विकसित भारत निर्माणमा योगदान पुर्याउनु रहेको बताउनुभयो। उहाँले 17 सितम्बर प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन भएको र यसै अक्टोबरमा मुख्यमन्त्री तथा प्रधानमन्त्रीको रूपमा उहाँको सार्वजनिक जीवनको 25 वर्ष पूरा हुने कुरा पनि उहाँले उल्लेख गर्नुभयो। श्री शाहले प्रधानमन्त्री श्री मोदीको नेतृत्वमा रहेको एनडीए सरकारको कार्यकालमा अघि बढाइएका विभिन्न पूर्वाधार, सामाजिक र सांस्कृतिक पहलहरूबारे पनि प्रकाश पार्नुभयो। ओमानको तटमा हिजो वाणिज्यिक पोत एमटीएलमाथि भएको आक्रमणको भारतले कडा निन्दा गरेको छ। ओमानस्थित भारतीय दूतावासले हालसम्म 13 भारतीय चालक दलका सदस्यहरूको उद्धार गरिएको र एक भारतीय नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ। क्रिकेटमा भारतले महिला एसिया कप 2026 को उपाधि जितेको छ। हिजो भएको फाइनल म्याचमा श्रीलंकालाई 72 रनले पराजित गर्दै भारतीय टोलीले 8 पटक यो उपाधि आफ्नो नाम गरेको हो। यस जितसँगै भारतले सन् 2024 को फाइनलमा श्रीलंकासँग बेहोरेको हारको बदला पनि लिएको छ। एसिया कपमा फाइनलमा श्रीलंका विरूद्ध भारतको यो 6 जित हो। ओपनरहरू शेफाली वर्मा र स्मृति मन्दना बीचको कीर्तिमानी 129 रनको साझेदारीको मद्दतले भारतले 5 विकेटको क्षतिमा 183 रन बनायो। त्यसपछि भारतीय बलरहरूले श्रीलंकालाई 19.4 ओभरमा 111 रनमै अलआउट गरे। श्री चरानीले 4 र दीप्ति शर्माले 3 विकेट लिए। शेफाली वर्मा प्लेयर अफ द म्याच घोषित भए। यो समाचार युट्युबमा @AIR न्यूज कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक समूहको दिल्ली शिखर सम्मेलनलाई फलदायी र परिणाममुखी बनाउन सहयोग गरेकोमा समूहका सबै सदस्य देशका नेताहरूप्रति आभार व्यक्त गर्नुभएको छ। आज देशभरि गणेश चतुर्थीको पर्व ठूलो श्रद्धा र उत्साहका साथ मनाइँदैछ। राष्ट्रपति द्रौपदी मुर्मूले गणेश चतुर्थीको अवसरमा देशवासीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। आज देशभरि हिन्दी दिवस मनाइँदैछ। गृहमन्त्री अमित शाहले भाजपा नेतृत्वको एनडीए सरकार रहेको 21 राज्यहरूमा सन् 2029 अघि नै समान नागरिक संहिता लागू गरिने बताउनु भएको छ अनि भारतले महिला एसिया कप क्रिकेट 2026 को उपाधि जितेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोता, संगीत केवल सुन्ने धुन मात्र होइन जस्तो मलाई लाग्छ, यो मनले महसुस गर्ने एउटा सुन्दर अनुभूति पनि हुन सक्छ। कुनै गीतले हामीलाई विगतको सम्झना दिलाउँछ, कुनै गीतले मुस्कान ल्याउँछ, कुनै गीतले मनभित्र लुकेका भावनाहरूलाई गीत बनेर शब्द, संगीत र स्वरको माध्यमबाट श्रोताहरू समक्ष पुर्याउने काम गर्छ। यही भावना र अनुभूतिलाई संगीतको माध्यमबाट श्रोताहरू समक्ष प्रस्तुत गर्ने हाम्रो प्रयास हो स्पन्दन। स्पन्दन मनको धड्कन, भावना र अनुभूतिसँग जोडिएका सुन्दर शब्द जसले आधुनिक गीत संगीत मार्फत श्रोताहरूको मन छुने गर्छ। हरेक सोमबार आधुनिक गीत संगीतको मधुर धुनसँगै हामी तपाईँ श्रोताहरूको मनसम्म पुग्न प्रयास गर्छौँ। केही समयका लागि आफ्ना व्यस्तता र चिन्ताहरूलाई एकातिर राख्नुहोस्। संगीतको यो यात्रामा केही क्षण, केही पल आकाशवाणीसँग जोडिरहनुहोस्।

श्रोताहरू, स्पन्दनको पहिलो प्रस्तुति गीत नै एउटा यस्तो सम्बन्धको नाममा समर्पित छ जसको माया र ममता शब्दमा पूर्ण रूपमा व्यक्त गर्न सायद सम्भव नहोला। हजुर आमा, आमा एउटा सानो शब्द तर आमा शब्दभित्र संसारकै विशाल माया र ममता अटाएको हुन्छ। हाम्रो पहिलो गुरु, पहिलो आश्रय र जीवनको हरेक मोडमा निस्वार्थ साथ दिने एउटा अमूल्य सम्बन्ध। स्वर अनुपमा प्रधान, शब्द मेनुका प्रधान, संगीत शान्ति ठटाल।

त श्रोताहरू, आमाको न्यानो माया र ममताले भरिएको पहिलो प्रस्तुति गीतपछि अब लिएर आएका छौँ प्रेम र आत्मीयताको अर्को सुमधुर अनुभूति बोकेको गीत। कसैलाई आफ्नो नजिक राख्ने चाहना, मनका भावनाहरूलाई अंगालोमा समेट्ने चाहना, यिनै भावनाहरूलाई स्वर र शब्द अनि सङ्गीत मार्फत व्यक्त गर्ने यो अर्को गीत रहेको छ अंगाल्न खोज्छु। स्वर रहेको छ हिरा रसाईलीको, शब्द मेनुका प्रधानकै अनि सङ्गीत पनि शान्ति ठटालकै। र श्रोताहरू, अब धेरै कुरा नगरी सङ्गीतलाई नै बोल्न दिउँ। सुन्नुहोस् अंगाल्न खोज्छु।

एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा यहाँहरू अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक संगीतमय प्रस्तुति स्पन्दन म इशाराको साथमा। श्रोता, संगीत हाम्रो जीवनमा किन यति महत्वपूर्ण छ त? संगीत हाम्रो भावना बुझ्ने र व्यक्त गर्ने एउटा सुन्दर भाषा न हो?

जीवनमा संगीतमा रमाउँछौँ, दुःखी हुँदा संगीतले नै हाम्रो मनलाई सान्त्वना दिने काम गर्छ। कहिलेकाहीँ शब्दले भन्न गाह्रो लाग्ने कुराहरू एउटा गीतको माध्यमबाट खुलस्त पार्न सक्छौँ। संगीतले हामीलाई सम्झनाहरूसँग भेटाएको छ, सम्बन्धहरूसँग गाँसेको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नै मनसँग पनि जोडेको छ। अब बज्ने गीत रहेको छ पङ्कज शर्माको स्वरमा, मेनुका प्रधानकै शब्द रहेको छ भने संगीत शान्ति ठटालकै रहेको छ। गीतको बोल रहेको छ सानो गोरेटो त्यो।

श्रोताहरू, जीवन समयसँगै धेरै कुराहरू बदलिँदै जान्छ। समय सधैँ एकनाश रहँदैन। आज जे तपाईँसँग छ त्यो भोलि नहुन पनि सक्छ। अनुहारमा देखिने चाउरीहरू पनि त्यही समयका सुन्दर कथाहरू हुन्, जसमा अनुभव छ, सङ्घर्ष छ, हाँसो छ, अनि जीवनका अनगन्ती सम्झनाहरू छन्। अबको गीतले पनि यस्तै एउटा भाव बोकेको छ श्रोता। चाउरीको गाला, स्वर दुर्गा खरेल, रोना छेत्री, शब्द मेनुका प्रधान, सङ्गीत शान्ति ठटाल।

प्रस्तुत आवाज थियो रोना छेत्रीको, शब्द मेनुका प्रधानकै अनि संगीत शान्ति ठटालकै। श्रोता, समय बडो बलवान छ। समयको कदर हामीले समय रहँदा नै गर्नैपर्छ। समयभित्र रहेर हरेक काम कुरो पुरा गर्न सक्यौँ भने त्यसको अर्थ र महत्व अझ बढेर जानेछ। जीवनमा समय रहँदा नै गर्नुपर्ने काम कुरो गरिराखौ। समयलाई पर्खेर बस्ने होइन, समयको सदुपयोग गर्न सिकौ। समयको परिधिभित्र हामीले हरेक काम कुरो पुरा गर्नै पर्ने हुन्छ। समयको यही कदर गर्दै अब हामी स्पन्दन कार्यक्रमको अन्तिम गीततर्फ अघि बढिरहेका छौँ, किनभने अब हामीसित धेर समय बाँकी छैन। प्रस्तुत छ कुञ्जुनीको पाप, बानीका प्रधानको स्वरमा, शब्द मेनुका प्रधान, संगीत शान्ति ठटालकै। र श्रोताहरू, जीवनमा परिस्थिति जस्तो सुकै होस्, बाटो जति नै कठिन किन नहोस्, प्रयास गर्न कहिले पनि पछि पर्नुहुन्न। चाहे श्रेय मिलोस् अथवा नमिलोस्, कर्मप्रति इमान्दार रहनु सबैभन्दा ठूलो उपलब्धि हो। यही सुन्दर भनाइका साथ आजको स्पन्दन कार्यक्रमबाट म इशारा अहिलेलाई बिदा माग्न चाहन्छु। अर्को साता यही समय यही कार्यक्रममा फेरि भेटौँला। तबसम्मका लागि आज्ञा दिनुहोस्। नमस्ते, शुभ दिन।

नमस्कार अभिवादन श्रोता, कथा सफलताको आजको अंकबाट म ईशारा लगायत प्रस्तोता लेखनाथ राईको तर्फबाट आज हामी चर्चा गर्नेछौ एकजना यस्ता नारी हस्ताक्षरको जीवनीको जसलाई सुनेर हजुरहरूले पक्कै पनि प्रेरणा पाउनुहुनेछ। संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिकाको सिक्कामा देखिने ती नारी हस्ताक्षरको नाम हो माया एन्जेलो। माया एन्जेलो तीनै प्रथम अश्वेत अफ्रिकी अमेरिकी महिला हुन् जो प्रथम भएकी थिइन् अमेरिकी सिक्कामा आफ्नो तस्विर छपाउन। जुन सिक्काको एकापट्टि माया एन्जेलो र अर्कोपट्टि अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङटनका तस्विरहरू छापिएको छ। माया एन्जेलोलाई बाँसको साथमा उक्त सिक्कामा देखाइएको छ। त्यस्ता महान नारी हस्ताक्षर मायाको सफलताको कथा भने कतै सजिलो थिएन। माया एन्जेलोको जन्म 4 अप्रेल 1928 सेन्ट लुइस मिसौरी अमेरिकामा मार्गरेट एनी जोन्सनको रूपमा भएको थियो। उनको जेठो दाजु बेली जुनियरले उनलाई माया उपनाम दिएका थिए। सानै उमेरमा उनका आमा बुबाको सम्बन्ध बिग्रदा उनीहरू अलग भएका थिए, जसका कारण उनलाई हजुरआमासँग स्ट्याम्पस अर्कान्ससमा बस्न भनी पठाइयो। त्यही उनले जातीय विभेदको कठोर वास्तविकता भोगेकी थिइन्। 8 वर्षको उमेरमा उनले आमाको प्रेमीबाट यौन दुर्व्यवहार सहनु पर्यो, जसले उनलाई झण्डै 5 वर्षसम्म बोल्न असमर्थ बनायो। तर उनले साहित्य प्रति गहिरो प्रेम विकसित गरिन् र जसमा विलियम शेक्सपियर, पल लरेन्स डनबार र हार्लेम रिनेसाका कालजयी अश्वेत कविहरूको प्रभाव विशेष रहेको थियो। किशोर अवस्थामा माया एन्जेलो सन फ्रान्सिस्कोमा पहिलो अश्वेत महिला ट्रम कन्डक्टर भएकी थिइन्। उनले आफ्नो जीविकोपार्जनका लागि कुक, नृत्यङ्गना र कलाकारका रूपमा विभिन्न कामहरू गरिन्। 1950 उनले युरोप र अफ्रिकामा गायिका तथा नृत्यङ्गनाका रूपमा कार्यहरू गरिन्।

त्यसपछि उनले घानामा बस्दै पत्रकारिता गरिन् र पान अफ्रिकी आन्दोलनमा संलग्न भइन्। यही समयमा उनले मेलकम एक्स, क्वामे नुक्रुमाहा जस्ता प्रभावशाली नेताहरूसँग काम गर्ने अवसर पनि पाइन्। माया एन्जेलो अमेरिकी नागरिक अधिकार आन्दोलनकी एक महत्वपूर्ण अभियन्ता थिइन्। उनले 1960 दशकमा डाक्टर मार्टिन लुथर किङ जुनियरसँग काम गरिन् र दक्षिणी ईसाई नेतृत्व सम्मेलनमा सक्रिय भइन्। साथै मेलकम एकसँग मिलेर अफ्रिकी अमेरिकी एकता संगठन स्थापना गर्न प्रयास पनि गरिन्। 1969 प्रकाशित आई नो वाई द केज्ड बर्ड सिङ्स, मलाई थाहा छ किन पिंजडाको चरा गाउँछ नामक आत्मकथा पुस्तकले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनायो। उक्त पुस्तकमा उनले जातीय विभेद, यौन हिंसा र अश्वेत नारीहरूको जीवनका संघर्षहरू खुलस्त रूपमा प्रस्तुत गरेकी थिइन्। यस पुस्तकको सफलताले उनलाई पहिलो अश्वेत महिला लेखकहरू मध्ये एक बनायो जसको आत्मकथा सर्वाधिक बिक्री भएको थियो। उनले ग्यादर टुगेदर इन माई नेम 1974 सालमा, सिङ्गिन एण्ड स्विङ्गिन एण्ड गेटिन मेरी लाइक क्रिसमस 1976, द हार्ट अफ अ वुमेन 1981, अल गड्स चिल्ड्रन नीड ट्राभलिङ सुज 1986 जस्ता थुप्रै आत्मकथात्मक पुस्तकहरू लेखेकी थिइन्। माया एन्जेलो सफल कवि पनि थिइन्। एण्ड स्टिल आई राइज 1978 र फेनोमेनल वुमेन 1995 कविता संग्रहहरूमा उनले आफ्नो संघर्ष, आत्मबल र अश्वेत समुदायको अनुभवलाई उजागर गरेकी छिन्। भनिन्छ श्रोता, हरेक पीड़ाले मानिसलाई केही कुराहरूको सिख दिएर जान्छ र त्यही सिखबाट मानिस परिवर्तन हुँदछ। भन्नुको तात्पर्य, पीड़ाले मानिस

आजको कथा सफलताको कहानीकी नायिका माया एन्जेलोको कथाबाट हाम्रा श्रोताहरूले अवश्य पनि थुप्रै थुप्रै प्रेरणा र हौसला प्राप्त गर्नुभयो होला भन्ने आशा राख्दै आजको कथा सफलताको अङ्कबाट मोदघोषिका इशारा अनि यस कार्यक्रमका प्रस्तोता लेखनाथ राईलाई पनि अब बिदा दिनुहोस्। नमस्ते, शुभ दिन। कथा सफलताको अब श्रोताहरू प्रस्तुत गरिरहेछौ नन्दमाया शर्मा औ साथीहरूको समूह आवाजमा तीज गीत।

समय बिहानको ठिक 8:45 अनि 29 सेकेन्ड भइरहेछ श्रोता, र अघिल्लो प्रसारण रहनेछ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, साथै दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप अनि प्रसार भारतीको ओटीटी वेब्सको माध्यममा।

अघिल्लो क्रममा अब समय भइसकेको छ आजको सन्दर्भको, अनि आजको सन्दर्भको विषय रहेको छ हरितालिका तीज, आस्था संस्कृति र नारी शक्तिको पर्व।

हरितालिका तीज केवल एउटा धार्मिक पर्व मात्र होइन, यो आस्था, प्रेम, संस्कार, आत्मविश्वास र नारी शक्तिको सुन्दर अभिव्यक्ति पनि हो। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजसँग भगवान शिव र माता पार्वतीको पवित्र प्रेम र समर्पणको कथा जोडिएको छ। मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभएको थियो। उहाँको अटल विश्वास, धैर्य र संकल्पले तीजलाई आजसम्म पनि श्रद्धा र नारी शक्तिसँग जोडेर हेर्ने आधार दिएको छ। तीजका दिन महिलाहरूले पूजा आराधना गर्ने, व्रत बस्ने, हरियो रातो पहिरन र आभूषणमा सजिने, गीत गाउने तथा आफन्त र साथीभाइसँग भेटघाट गर्ने परम्परा चलिआएको छ। तर तीजको वास्तविक सुन्दरता बाहिरी श्रृङ्गारमा मात्र होइन, यसको अर्थ महिलाहरूको भावना, स्वतन्त्र अभिव्यक्ति, आत्मसम्मान र एकाअर्काप्रतिको साथमा छ। तीजका गीतहरूमा प्रेम, पीडा त कहिलेकाहीँ माइतीको सम्झना सुनिन्छ भने कहिलेकाहीँ जीवनका भोगाई र अनुभवहरू पनि पाइन्छ। तीजका गीतहरूलाई मनोरञ्जनको माध्यमको रूपमा मात्र नहेरौँ, तर हाम्रा संस्कार, हाम्रा समाज र महिलाहरूका अनुभूति बोकेका गीतहरूको रूपमा हेर्ने गरौँ। तर समयसँगै तीज मनाउने शैली र परम्परा पनि परिवर्तन हुँदै जाँदैछ। आज हामीले परम्परालाई सम्मान गर्दै त्यसका सकारात्मक पक्षलाई अझ बलियो बनाउने प्रयास गरौँ। व्रत र पूजा व्यक्तिगत आस्थाका विषयहरू हुन सक्छ, तर तीजले दिने प्रेम, सद्भाव, समानता र आत्मसम्मान र एकताको सन्देश सबैका लागि महत्त्वपूर्ण छ। नारी कमजोर होइनन्। परिवार, समाज र राष्ट्र निर्माणमा महिलाहरूको योगदान अतुलनीय छ। त्यसैले तीज केवल महिलाहरू सजिएर उत्सव मनाउने दिनको रूपमा मात्र नभई महिला शक्ति, क्षमता, सङ्घर्ष र योगदानलाई सम्मान गर्ने सुनौलो अवसर बनाउनुपर्छ। आउनुहोस् यसरी तालिका तीजमा हामी आफ्नो संस्कृतिको सुन्दरता जोगाउँदै, अन्धविश्वास र भेदभावबाट टाढा रहँदै, एकाअर्काको सम्मान गर्ने संस्कारलाई अझ बलियो बनाएर लैजाउँ। तीजको रातो रङ केवल पहिरनको रङ मात्र नबनोस्, यो आत्मविश्वासको रङ बनोस्, शक्तिको रङ बनोस्। तीजको गीतहरू केवल रमाइलो गर्न र मनोरञ्जनका निम्ति मात्र नहोस्, केवल परम्परा र निरन्तरता मात्र नबनोस् तीजको पर्व। यो समानता, सद्भाव र उज्यालो भविष्यको सन्देश पनि बनोस्। सम्पूर्ण दिदी बहिनी तथा श्रोता महानुभावहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। यो तीज हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रेम, स्वास्थ्य र आत्मविश्वास लिएर जाओस्। शुभकामना।

0: श्रोताहरू, आजको सन्दर्भमा हरित तालिका ती सम्बन्धमा केही कुराकानी गर्दै यो फिल्म गीत रहेको थियो कसुर फिल्मबाट, उदित नारायण अनि अलका याग्नेको आवाजमा। र अघिल्लो क्रममा अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले महिला T20 एशिया कपको उपाधि जितेकोमा भारतीय टोलीका सबै सदस्यहरूलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा राष्ट्रपतिले टोलीले सम्पूर्ण प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै हरेक म्याच जितेको र देशलाई गौरवान्वित बनाएको उल्लेख गर्नुभएको छ। आज देशभरि गणेश चतुर्थीको पर्व ठूलो श्रद्धा र उत्साहका साथ मनाइन्दैछ। राष्ट्रपति द्रौपदी मुर्मूले गणेश चतुर्थीको अवसरमा देशवासीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गणेश चतुर्थीको अवसरमा नागरिकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा संस्कृत सुभाषित साझा गर्नुहुँदै उहाँले यो पवित्र पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरोस् भन्ने कामना गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले आज हरितालिका तीजको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभयो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उहाँले यो पर्व सौभाग्य र दाम्पत्य प्रेमको अटुट बन्धनको प्रतीक भएको बताउनुभयो। उहाँले हरितालिका तीज भगवान शिवप्रति माता पार्वतीको दृढ तपस्या, संकल्प र निष्ठासँग जोडिएको कुरा उल्लेख गर्नुभयो। महाराष्ट्रमा गणेश चतुर्थीको पर्व मनाइँदैछ। 10 दिनसम्म चल्ने यो पर्व 25 सितम्बरसम्म अनन्त चतुर्दशीका दिन समाप्त हुनेछ। महाराष्ट्र सरकारले गणेश उत्सवलाई राज्यस्तरीय पर्वको मान्यता दिएको छ। उत्तर प्रदेशमा पनि आजदेखि गणेश उत्सव शुरू हुँदैछ। राज्यभरि विभिन्न आकारका पण्डालहरू निर्माण गरिएका छन्। लखनऊमा गोमती नदीको किनारमा रहेको झुलेलाल वाटिकामा भव्य गणेश उत्सवको आयोजना गरिँदैछ। मौसम विज्ञान विभागले आज गुजरातमा अत्यधिक वर्षा हुने भन्दै अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज। अघिल्लो क्रममा अब श्रोताहरूको निम्ति हामीले लिएर आएका छौं 90 को दशकको केही फिल्मी गीतहरू। सन् 1992 प्रदर्शित हिन्दी चर्चित फिल्म जो जिता वही सिकन्दर फिल्मबाट लिएका छौँ यो पहिलो गीत, उदित नारायण अनि साधना सरगमको युगल आवाजमा। यो गीतमा आफ्नो मधुर आवाज दिनुभएको थियो उदित नारायण अनि साधना सरगम, मैले भनिसकेँ श्रोता। र शब्द प्रसिद्ध गीतकार मजरूको रहेको थियो अनि सङ्गीतहरू रहेको थियो मजरू सुल्तानपुरीको अनि जतिन ललितको। मन्सुर खानद्वारा निर्देशित यस फिल्ममा आमिर खान, आयशा जुल्का, पूजा विधि लगायतका कलाकारहरूको अभिनय रहेको थियो। फिल्मले विद्यालय तथा कलेज स्तरको प्रतिस्पर्धा, मित्रता, प्रेम, सङ्घर्ष र आफ्नो लक्ष्य प्राप्तिका लागि गरिने प्रयासलाई रोचक ढङ्गमा प्रस्तुत गरेको थियो। र विशेष कुरा के भने, पहला नशा भन्ने गीतले आफ्नो सम्पूर्ण फिल्ममा खुबै प्रसिद्धि गीतको रूपमा ख्याति कमाएको थियो। र यो गीत निकै चर्चा परिचर्चा भएर चर्चित भएको थियो र यो 90 को दशकको एउटा काजे गीतको रूपमा पनि यो गीत स्थापित भएको थियो। त स्वीकार्नुहोस् जो जिता वही सिकन्दर फिल्मको गीत, पहला नशा।

श्रोताहरू, अबको प्रस्तुतिमा हामी पुग्दैछौँ 90 दशकको अन्तिम वर्षतिर, सन् 1999 सालतिर। त्यो समयको रोमान्टिक सङ्गीतको मिठास र कुमार सानुको मधुर स्वरलाई सम्झाउँदै अब हामी सुन्नेछौँ एउटा अत्यन्तै लोकप्रिय गीत। यो गीत हो मेरा चाँद मुझे आया है नजर, फिल्म ये है मुम्बई मेरी जानबाट। गीतलाई आफ्नो मनमोहक आवाजले सजाउनु भएको छ लोकप्रिय गायक कुमार सानुले। गीतका संगीतकार जतिन ललित थिए भने गीतकार इन्दिवर थिए। सन् 1999 प्रदर्शित यस फिल्ममा सैफ अली खान र ट्विंकल खन्ना मुख्य भूमिकामा देखा परेका छन्। फिल्मको

देशन मोहित महेश भट्टले गरेका छन् भने मेरा चाँद मुझे आया है नजर प्रेममा परेका मनले आफ्नो प्रिय व्यक्तिलाई चन्द्रमासँग तुलना गर्दै व्यक्त गर्ने सुन्दर भावनाको गीत हो. कुमार सानुको नरम र मिठासपूर्ण स्वर यस गीतलाई 90 दशकको रोमान्टिक सङ्गीतको सम्झना लायक प्रस्तुति मध्ये एक बनाएको छ. त्यसो भए श्रोताहरू पुराना दिनका मिठा सम्झना र कुमार सानुको जादुमय स्वरको साथ अब सुनौ मेरा चाँद मुझे आया है नजर फिल्म यही मुंबई मेरी जान बाटा.

यतिन्जेल हाम्रा श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो 90 दशकका केही चर्चित फिल्मी गीतहरू र अघिल्लो क्रममा अब समय भएको छ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचारको।

0: বেন শেলটনকে তিনি 6-3, 7-6, 5-7, 6-2 সেটে পরাজিত করেন। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। ব্রিক্স শিখর সম্মেলনকে সফল ও ফলপ্রসূ করে তোলার জন্য প্রধানমন্ত্রী নরেন্দ্র মোদী ব্রিক্সের নেতাদের ধন্যবাদ জানিয়েছেন। ওমান উপকূলে বাণিজ্যিক জাহাজের উপর আক্রমণের তীব্র নিন্দা করেছে ভারত। খবর এখনকার মতো এ পর্যন্তই।
1: নমস্কার, ইয়ো আকাশবাণী খরসাং ও প্রাদেশিক সমাচার সিলভেস্টার লেপচাবাট শুনহোস। लोकसभा अध्यक्ष श्री ओम बिरलाले आज हड़तालिका तीजको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री बिरलाले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै यो पर्व सौभाग्य र अटुट वैवाहिक प्रेमको प्रतीक हो भनी बताउनु भएको छ। श्री बिरलाले हड़तालिका तीज देवी पार्वतीको अटुट तपस्या, संकल्प र भगवान शिवको पूजासँग सम्बन्धित रहेको बताउनुभयो। लोकसभा अध्यक्षले हरियो प्रकृतिका बीच तीजले सांस्कृतिक परम्पराका साथै प्रकृति प्रति संवेदनशील हुने सन्देश दिएको बताउनुभयो। उहाँले कामना गर्नुभयो देवी गौरी र भगवान शिवको आशीर्वादले सबैको जीवनमा सौभाग्य, सुख, शान्ति र समृद्धि आओस् र पृथ्वी सदैव हरियो, स्वस्थ र सम्पन्न रहोस्। पश्चिम बङ्गालको पूर्वी मिदनापुर जिल्लाको तटीय गाउँ जुनपुटमा आज एउटा हतियार तथा मिसाइल परीक्षण रेन्ज स्थापित गरिनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा हतियार अनि मिसाइल परीक्षण रेन्ज स्थापित गर्नको लागि रक्षा अनुसन्धान अनि विकास संगठन डीआरडीओको प्रस्तावलाई स्वीकृति दिनुभएको छ। मुख्यमन्त्रीले भन्नुभयो यो पश्चिम बङ्गालको विकासको लागि एउटा ठूलो परियोजना हुनेछ। यो ओडिसाको चन्दीपुर परीक्षण रेन्ज बाहेक आन्ध्र प्रदेशमा प्रस्तावित परीक्षण केन्द्रपछि डीआरडीओको तेस्रो प्रमुख केन्द्र हुनेछ। पश्चिम बङ्गाल सरकारले राज्यका मद्रासाहरूको पूर्वाधार निरीक्षणपछि एउटा महत्त्वपूर्ण कदम चालेको छ। अनुसन्धानको पहिलो चरणमा सरकारी स्वीकृति नभएका 252 मद्रासाहरूलाई बन्द गर्ने सूचना जारी गरिएको छ। प्राप्त जानकारी अनुसार यीमध्ये अधिकांश खारेजी मद्रासा हुन्। यसका साथै लगभग 100 मद्रासाहरूलाई स्पष्टीकरण सोध्दै सूचना जारी गरेको छ। प्रतिवेदनहरूका अनुसार राज्यमा लगभग 2,396 मद्रासाहरूसँग सरकारी स्वीकृति छैन। विभागले यी अनधिकृत संस्थाहरूको विद्यमान पूर्वाधार, पाठ्यक्रम र विद्यार्थी भर्ना सम्बन्धी विवरणहरूको जाँच गरेपछि कारवाही प्रक्रिया अघि बढाएको हो। राज्यको अल्पसंख्यक मामिला तथा मद्रासा शिक्षा विभागले गत 22 जुलाईमा कोलकाता लगायत राज्यका सबै जिल्लाहरूमा मद्रासाहरूको सर्वेक्षण गरेको थियो। सर्वेक्षण प्रतिवेदनले लगभग 2,396 मद्रासाहरूसँग सरकारी स्वीकृति नभएको देखाएको थियो। फलस्वरूप ती अनधिकृत मद्रासाहरूमध्ये 252वटालाई बन्द गर्ने निर्णय गरियो र सम्बन्धित जिल्लाका जिल्लाधिकारीहरूलाई सूचनाको प्रतिलिपि पठाइयो। स्पष्टीकरणमा सोधेको सूचना पाएका 100 मद्रासाहरूमा पनि पूर्वाधार सम्बन्धी कमी कमजोरीहरू देखिएका थिए। विभागले स्पष्ट पारेको छ यदि यी संस्थाहरूले आफ्नो सञ्चालनको औचित्य पुष्टि गर्न असफल भएमा उनीहरू विरुद्ध पनि कडा कारवाही गरिनेछ। दुर्गा पूजाको छुट्टी अवधि यात्रीहरूको बढ्दो भिडलाई ध्यानमा राख्दै भारतीय रेलवेले उत्तर अनि दक्षिण बङ्गाल बीच 2 जोडी पूजा स्पेशल ट्रेन चलाउने घोषणा गरेको छ। यसमा एउटा ट्रेन कोलकाता न्यू जलपाइगुडी अनि दोस्रो हाउडा लामडिङ बीच चल्नेछ। पूर्व रेलवेको तर्फबाट जारी समय सारिणी अनुसार हाउडा लामडिङ पूजा स्पेशल 16 अक्टोबरदेखि 27 नोभेम्बरसम्म प्रत्येक शुक्रबार चल्नेछ। यस्तै प्रकारले कोलकाता न्यू जलपाइगुडी पूजा स्पेशल 17 अक्टोबरदेखि 29 नोभेम्बरसम्म प्रत्येक शनिबार अनि आइतबार चल्नेछ। रेलवे अनुसार यी पूजा स्पेशल ट्रेनहरूको उद्देश्य दुर्गा पूजाको अवधि बढ्ने यात्री भिडलाई ध्यानमा राख्दै अतिरिक्त सेवा उपलब्ध गराउनु हो। पहाड़को राजनैतिक वृत्तमा नयाँ राजनीतिक पार्टीको उदय भएको छ। एउटै मुद्दा गोर्खाल्याण्ड प्राप्तिको उद्देश्यले गठित पार्टीको नाम गोर्खाल्याण्ड संग्राम पार्टी भनिएको छ, जसका अध्यक्ष सञ्जय थुलुङ अनि सचिव लीला कुमार गुरुङ चयन भएका छन्। हिजो दार्जिलिङको जीडीएनएस हलमा सम्पन्न नयाँ पार्टी संघगोष कार्यक्रममा पहाड़का विभिन्न क्षेत्रबाट समर्थकहरू भेला भएका थिए। कार्यक्रममा पार्टीको झण्डा अनावरण पनि गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष सञ्जय थुलुङले गोर्खाल्याण्डको विकल्प खोज्नेहरूलाई चुनौती दिनुभयो। उहाँले गोर्खाल्याण्ड बाहेक अन्य विकल्पमा सम्झौतामा भए आफूहरू सडकमा निस्कने बताउनु भएको छ। विगत 2 वर्षदेखि खरसाङ क्षेत्रमा पर्यटन प्रवर्धन तथा संरक्षणका क्षेत्रमा कार्य गर्दै आएको खरसाङ एसोसिएसन फर टुरिज्म एन्ड कन्जर्भेसनको वार्षिक साधारण सभा हिज डाल

0: स्थित सुनौलो परिवार समिति भवनमा सम्पन्न भएको छ। संस्थाका सभापति किशोर सिंहको अध्यक्षतामा सम्पन्न सभामा संस्थाले विगत दुई वर्षमा खरसाङ क्षेत्रमा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूबारे विस्तृत छलफल गरेको थियो। सभामा कोषाध्यक्ष अमित थापाले सन् 2026 31 मार्चसम्मको आय व्यय विवरण प्रस्तुत गरेका थिए। यस अवसरमा संस्थाको तर्फबाट 3 व्यक्तित्वलाई सम्मान गरिएको थियो। गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्ष एवं वरिष्ठ साहित्यकार आशा मुखिया लामा, पर्यटन क्षेत्रमा कार्यरत निलेमा तामाङ तथा संस्थाका संरक्षक विशाल गुरुङलाई स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले पनि सभालाई सम्बोधन गरेका थिए। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: आदरणीय श्रोताहरू नमस्कार। आजको मार्गदर्शनको अङ्कमा म कार्यक्रम सञ्चालक निगम सम्पूर्ण मेरा आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदछु। राजमार्ग दर्शनको अङ्कमा श्रोताहरू तपाईँहरूको समक्षमा हामी एक यस्ता व्यक्तित्वलाई लिएर उपस्थित भएको छौँ जो हामी तपाईँहरूको निम्ति इन्सपिरेसन, उदाहरण र एउटा प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँ हुनुहुन्छ एसोसिएट प्रोफेसर बलराम उप्रेतीज्यू, जो दार्जिलिङ सेन्ट जोसेफ कलेजमा पढाउनुहुन्छ अङ्ग्रेजी विभागमा। एसोसिएट प्रोफेसर हुनका साथसाथ उहाँ सिनियर मोस्ट प्रोफेसर पनि हुनुहुन्छ सेन्ट जोसेफ कलेजमा। उहाँले सेन्ट जोसेफ कलेजबाट नै इङ्ग्लिसमा अनर्स गर्नुभएको थियो, एमए गर्नुभयो युनिभर्सिटी अफ दिल्लीबाट, पिएच गर्नुभयो जाधवपुर युनिभर्सिटीबाट, र पढाइको साथसाथै उहाँको व्यक्तित्व पनि धेरै धेरै विशाल रहेको छ। भन्नुपर्दाखेरि उहाँले आफ्नो कतिवटा पत्रिकाहरू पनि प्रकाशित गर्नु भइसकिसकेको छ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा। उहाँले लेक्चर्सहरू पनि इन्डिया, भुटान, नेपालमा भारतलाई प्रतिनिधित्व गर्दै सेनेगलसम्म पनि उहाँ पुग्नु भएको छ। 2010 उहाँले आफ्नो लेक्चर्सहरू दिनुभएको छ। कविता लेखनमा पनि उहाँको कलम निरन्तर रूपमा चलिरहेको छ। उहाँले अहिलेसम्म 3 कविताको पुस्तक प्रकाशन भइसकिसकेको छ उहाँकोबाट। गीत गजल्सहरू उहाँले 150 भन्दा पनि बेसी लेखिसक्नु भइसकिसकेको छ। गद्य कविताहरू 30 भन्दा उहाँको अधिक उहाँले लेखिसक्नु भइसकिसकेको छ। र बलराम उप्रेती सर, यहाँदेखि पनि अरू केही छ कि? स्वागत छ तपाईँलाई कार्यक्रममा।
2: यो सुन्दर र सार गर्भित मेरो परिचयको लागि यहाँलाई म धन्यवाद टक्राउन चाहन्छु। र अङ्ग्रेजीको ऐतिहासिक र ऐतिहासिक कुराहरू, अङ्ग्रेजी भाषा लिएर इतिहासको कुरा गर्दाखेरि, अङ्ग्रेजी चाहिँ भारतमा साह्रै राम्रो कामको लागि चाहिँ इन्ट्रोड्युस या त यहाँनिर स्टार्ट गरिएको थिएन। अनि भारतीयहरूलाई अङ्ग्रेजी शिक्षा दिने या नदिने, अङ्ग्रेजी पढाउने नपढाउने, यस विषयमा ब्रिटेनको पार्लियामेन्टमा ठुलो चर्चाहरू भएको थियो। अनि त्यसमा लर्ड मकले भन्ने एकजना विद्वान हुनुहुन्छ उहाँको, उहाँले ब्रिटेनको पार्लियामेन्टमा के भन्नुभयो भने, अङ्ग्रेजी शिक्षा हामीहरूले भारतीयहरूलाई दिएर यस्तो खालको एउटा जाति उत्पत्ति गर्न सक्छौँ जो चाहिँ देख्दाखेरि बाहिरबाट, स्किनबाट, उसको छालाबाट, उसको अनुहारबाट, उसको आँखाबाट, उसको आकृतिबाट चाहिँ भारतीय देखियोस्, भित्रबाट अन्तरात्मा चाहिँ उसको अङ्ग्रेजको होस्। यानि कि उनीहरूलाई मानसिक गुलाम बनाउने, साइकोलोजिकल स्लेभ बनाउने उनीहरूलाई। के हुन्छ भनेदेखि, सधैँ आर्मीलाई प्रयोग गरेर, गनलाई, बन्दुकलाई प्रयोग गरेर त सधैँ सबैलाई दास बनाउन सकिँदैन। अनि सबैभन्दा सक्षम दास चाहिँ त्यस यसरी उत्पत्ति गर्न सकिन्छ कि उसलाई भित्रबाटै दास बनाइदियोस्। उसको आफ्नो जातिको संस्कार, उसको सम्पूर्ण विरासत, उसको धरोहर सबै मेटेर भित्रै नै अङ्ग्रेजी डिएनएमा नै अङ्ग्रेजी हालिदिइसकेपछि यो सभ्यता चाहिँ एकदम विराट हो भनेर त्यसरी उनीहरूलाई सिकायो र आफ्नो संस्कृतिलाई घृणा गर्न सिकाएपछि ऊ एउटा मानसिक दास हुन्छ, मानसिक गुलाम हुन्छ। र ब्युरोक्रेसीको यो नोकर शाहको यो सानो सानो ठाउँमा उनीहरूमा नोकर बनाउनु, यो क्लर्क बनाउनुको लागि, एउटा क्लर्कको क्लास, क्लेरिकल क्लास जन्माउनको लागि चाहिँ यो हिसाबले अङ्ग्रेजी यहाँनिर इन्ट्रोड्युस गरिएको थियो। तर यो कथामा एउटा टर्निङ पोइन्ट छ, त्यो चाहिँ ब्रिटेनको जुन एउटा यो भयानक एउटा षड्यन्त्र थियो भारतीयहरूलाई सधैँ नै मानसिक रूपले गुलाम बनाउने, यो विफल भयो। कसरी विफल भयो भन्दाखेरि, यही शिक्षा पढे नेहरूले, अङ्ग्रेजी पढे, गान्धीले यही पढे, पटेलले यही शिक्षा पढे, राजा राम मोहनले यही पढे, विवेकानन्दले यही पढेर उनीहरूले ब्रिटेनमा भएको, फ्रान्समा भएको विभिन्न क्रान्तिको बारेमा, अमेरिकन वार अफ इन्डिपेन्डेन्स, फ्रेन्च रेभोल्युसन, यी विभिन्न स्वतन्त्रताको लागि भएको, विश्वभरि समानताको लागि भएको सङ्ग्रामहरू यही भाषाको माध्यमबाट पढे, बुझे र उनीहरूले भारतमा आएर क्रान्तिको उनीहरूले आगो जलाए। अन्तिममा जुन शिक्षाले गुलाम बनाउनको लागि यहाँ थोपिएको थियो,

0: त्यो शिक्षाले कुनै दिन भारतलाई मा पुनर्जागरण ल्यायो, जस्तै बङ्गाल रेनेसन्स भन्छौँ हामी बङ्गालको जुन पुनर्जागरण होइन, त्यस पछाडि भारतलाई यसले स्वतन्त्रतासम्म ल्याउनुमा अङ्ग्रेजी साहित्यको, अङ्ग्रेजी जुन शिक्षा छ त्यसको बहुत ठुलो योगदान छ। ती सबै विभूतिहरू जसले इन्डियन वार अफ इन्डिपेन्डेन्समा उनीहरूले भाग लिएका थिए ती सबैले अङ्ग्रेजी पढेकै थिए प्रायः प्रायः सबैले, अनि उनीहरूको त्यो चेतनाको स्तर माथि उस्किनुको कारण पनि यो अङ्ग्रेजी शिक्षाबाट नै एउटा प्रमुख कारण रहेको देखिन्छ
1: रहेको थियो है। हजुर हजुर हजुर। र अङ्ग्रेजीको भूमिका तपाईँले अलिकति इतिहास त छुइदिनु नै भयो है।
0: हजुर।
1: भूमिका अब भारतको प्रगतिमा है के कस्तो रहेको छ, रोल अफ इङ्ग्लिस भनिन्छ नि, त्यसलाई पनि अलिकति उजागर गरिदिनुहोस् न।
0: भारतको संसद भवनमा धेरै बहस भयो, अब अङ्ग्रेजीको काम पुरा भयो, अब यसलाई फ्याँकेर आफ्नो आफ्नो मातृभाषा पढौँ अब भन्ने, या त के गर्ने विषय के गर्ने अब भनेर त्यो दुविधा रह्यो र ठुलो एउटा यो एउटा विवादको र एउटा उसको चर्चाको मुद्दा रह्यो यो। तर हिन्दीलाई राष्ट्रभाषा बनाउने र अङ्ग्रेजीलाई फ्याँक्ने भन्ने कुरामा यो स्पेसल्ली हिन्दी भाषी जति प्रदेशहरू उहाँहरूको एउटा यो मुद्दा थियो। तर साउथ इन्डियाका स्टेट्सहरूले यो कुरा उनीहरूले स्वीकार गरेनन्, साउथ इन्डियन्सहरूले, किनभने उनीहरूलाई थाहा थियो कि उनीहरूको तमिल हिन्दीभन्दा पुरानो हो, हिन्दीभन्दा अझै समृद्ध छ, अब कति पुरानो कति समृद्ध छ हाम्रो भाषा, हामी किन हिन्दी स्वीकार गर्ने।
1: त्यसमा द्वन्द्व सुरु
0: भयो र अन्तिममा अङ्ग्रेजीलाई। अनि फेरि यस्तो हुन्छ, साउथ दक्षिण भारत जाँदाखेरि हामीहरूलाई अहिले पनि के लाग्छ भने के म भारतमै छु र जस्तो लाग्छ, किनभने भाषा एउटै बुझिँदैन, केही नबुझेपछि मान्छेलाई एउटा लाग्छ कि ला म कहाँ पुगेँ। अनि त्यसले गर्दाखेरि भारतलाई एउटा जोड्नको लागि एउटा सेतु भाषाको जरुरत पर्यो, लिङ्क ल्याङ्ग्वेज, क्या जुन भाषाले सबैलाई जोडोस्, सबै भाषा सबैले सबैलाई बुझ्ने खालको एउटा लिङ्क ल्याङ्ग्वेज चाहियो। अनि त्यसले गर्दाखेरि अङ्ग्रेजीलाई चाहिँ अब हिन्दीलाई राष्ट्रभाषा भनेर राखे तापनि अङ्ग्रेजीलाई अफिसियल ल्याङ्ग्वेजको रूपमा, एउटा लिङ्क ल्याङ्ग्वेजको रूपमा भारतमा राख्नु जरुरी नै भयो। अनि त्यसले गर्दा अङ्ग्रेजी चलि नै रह्यो होइन। तर अब त्यो चलेको अङ्ग्रेजीले आज कस्तो भूमिका निर्वाह गरेको छ, हामीहरूलाई त्यो के भन्नु, वरदान हो कि आजको दिनमा हाम्रो लागि अङ्ग्रेजी, या त श्राप हो कि। अनि फेरि कुनै पनि चिजलाई हामीहरूले नि ब्ल्याक एन्ड व्हाइटमा हेर्नु हुँदैन, सबै चिजहरू नि ग्रे एरियामा बस्छन् क्या, अब बिचको एरियामा हुन्छन्। अनि त्यसले गर्दाखेरि अङ्ग्रेजीलाई आज कतिले वरदान भन्दैछन्, कतिले श्राप भन्दैछन्, तर यो दुइटै कुरा म मान्दिनँ। अङ्ग्रेजी वरदान पनि हो, श्राप पनि हो, तर यस्तो खालको वरदान हो जुनमा श्राप पनि मिसिएको छ, यस्तो खालको श्राप हो जुनमा वरदान पनि मिसिएको छ। त्यसले गर्दाखेरि अङ्ग्रेजी आज त्यो रूपले हामी माझ छ आज।
1: हजुर। यो त भयो तपाईँको इतिहास, अङ्ग्रेजीको इतिहास अलिकति,
0: र अहिलेको वर्तमानमा यसको स्थिति पनि
1: रहेको छ। अब मुख्य त यो कार्यक्रम नै हामी विद्यार्थीहरूको लागि गर्छौँ कि अङ्ग्रेजीमा करियर कसरी बनाउनु पर्ने, कम्युनिकेसन कसरी सुधार्नु पर्ने हो। कारण अब अहिलेको इन्टरभ्युजहरू तपाईँको प्राय प्राय अङ्ग्रेजीमा नै, कुनै पनि कम्पनीमा होस् चाहे कुनै पनि तपाईँ विभागमा जानुहोस्, तपाईँलाई अङ्ग्रेजी छ भने अलिकति तपाईँको अपर ह्यान्ड रहन्छ है। र करियर वाइज नानीहरूलाई के कस्तो तपाईँ सुझाव दिन चाहनुहुन्छ, अङ्ग्रेजीमा अङ्ग्रेजी पढ्यो भने के कस्तो?
0: म के भन्छु भनेदेखि, अङ्ग्रेजी राम्रो बनाउनको लागि जन्मिने साथ कुनै नानीलाई अङ्ग्रेजी स्कुलमै पढाएर उसलाई आफूले पनि घरबाट सके नसके आफ्नो आर्थिक स्थितिले पुगे नपुगेको सबै कुरा उत्यो गरेर अङ्ग्रेजी एकदमै डरलाग्दो बनाउनु पर्छ, उसलाई अङ्ग्रेजीको एउटा एकदमै विराट पुरुष, एउटा विराट विद्वान बनाउनु पर्छ भन्ने तरिकाले एउटा एङ्जाइटी देख्छु म, एक प्रकारको यो चिन्ता देख्छु म नानी उसहरूमा, पेरेन्ट्सहरूमा, हाम्रो जुन गार्जियनहरूमा, अभिभावकहरूमा, आमा बाबाहरूमा होइन। त्यस्तो एङ्जाइटीहरू केही पाल्नु पर्दैन, त्यो खालको दुराग्रह केही राख्नु पर्दैन, हीन भावनाहरू। नानीहरूलाई सहज रूपले अङ्ग्रेजी सिकाउनु पर्छ, सहज रूपले सबै विषय सिकाउनु पर्छ, अनि एकदमै घोटेर भए पनि उसलाई म पोख्त बनाउँछु अङ्ग्रेजीमा भन्ने खालको कुरा त्यस्तोमा लाग्नु हुँदैन। किनभने अङ्ग्रेजी एकदमै उपयोगी विषय हो, एकदमै चाहिन्छ, यो बिना मान्छे अपूर्ण नै हुन्छ, शिक्षा मान्छेको धेरै कुरामा मान्छे अपाङ्ग नै हुन्छ, तर पनि यसलाई सहज रूपले सजिलो रूपले सिक्न सकिन्छ। यसलाई अब एउटा विशाल पहाड पर्वत नबनाएर यसलाई एउटा आफ्नो साथी बनाएर, सङ्गी बनाएर अङ्ग्रेजीलाई त्यसरी प्रयोग गरेर त्यसरी सिक्न सकिन्छ होइन। अनि सिक्नुमा सबैभन्दा ठुलो कुरा चाहिँ के हो भनेदेखि एउटा

0: निरन्तरता क्या कन्सिस्टेन्सी भन्छौँ जसलाई अङ्ग्रेजीमा हामी निरन्तरता. अनि यस्तो हो कि नेपालीको यहाँ के देखिँदैछ भने समस्या के हुँदैछ भने म त अङ्ग्रेजीले अरू भाषाको अरू विषयको स्पेस खाइदिएको जस्तो पनि देख्छु क्या शिक्षा प्रणालीमा. त्यो हुनु भएन किनभने अङ्ग्रेजी एउटा भाषा हो, त्यसलाई एउटा सिम्पल भाषाको रूपमा लिन सिक्नुपर्छ हामीहरूले त्यसलाई. अब अङ्ग्रेजीलाई चाहिँ हामीहरूले आफ्नो सभ्यताको चिह्न, सभ्यताको प्रतीक, आफ्नो विद्वताको प्रतीक, आफ्नो के भन्नु एउटा आफ्नो पर्सनालिटीको प्रतीक त्यसरी लिनु भएन. एउटा भाषा हो, भाषामा ध्यान दिएर पढ्नु पर्यो एउटा कुरा. अनि अर्को कुरा चाहिँ अब यस्तो खालको समय आएको छ कि समय भाषा र जुन मानविकी ह्युमेनिटिज छ ह्युमेनिटिजदेखि अलिकति बाहिरतिर गइरहेको छ करियरको स्पेस. अहिले करियर खोज्दाखेरि ह्युमेनिटिजमा अलिकति करियरहरूको अलिकति आफ्नो भविष्यमा केही गर्छु भन्ने त्यसको अलिकति करियर क्राइसिस देखिँदैछ.
1: पहिलाको जस्तो ट्रेडिसनल रहेन
0: अहिले होइन. अनि त्यसले गर्दाखेरि जस्तै अहिले अब ठुलो रूपमा एआई आएको छ हामी माझमा, क्रान्ति ल्याएको छ एआईले. एआईलाई स्वीकार गर्नु पर्यो, एआईलाई आफ्नो मित्र बनाउनु पर्यो हामीहरूले. एआईले हाम्रो सबै कुरा खाइदिन्छ भन्नु भएन, एआईसँग सहकार्य गर्न सिक्नु पर्यो हामीहरूले. अनि त्यसले गर्दाखेरि त्यसको लागि त अङ्ग्रेजी फेरि चाहियो फेरि. अनि त्यसले गर्दा जेमा पनि चाहिने यो अपरिहार्य विषय जरुर हो. तर अङ्ग्रेजी पढ्दाखेरि नेपाली नपढी नपढी अङ्ग्रेजी पढ्ने, हिन्दी नपढी नपढी अङ्ग्रेजी पढ्ने, गणित नपढी नपढी अङ्ग्रेजी पढ्ने, विज्ञान नपढी नपढी अङ्ग्रेजी पढ्ने यो काम हामीबाट कदापि हुनु भएन. यो गल्ती हामीहरूले गर्नु भएन. अनि अङ्ग्रेजी जुन इम्प्रुभ गर्नुको लागि जुन मलाई हजुरले सोध्नु हुँदैछ त्यो चाहिँ कस्तो हो भनेदेखि अब कस्तो हो भने सबैभन्दा इम्प्रुभ गर्नु कुनै भाषालाई इम्प्रुभ गर्नु छ भने त्यसको तिनवटा पहलु छन्. एउटा चाहिँ के छ भने स्पोकन छ, बोल्नु पर्यो त्यो भाषा, रिटन छ त्यसलाई लेख्नु पर्यो, अनि अर्को चाहिँ अब लिसनिङ हुन्छ, सुन्नु पर्यो त्यो भाषालाई. अनि त्यसले गर्दाखेरि नानीहरूलाई अङ्ग्रेजीको उत्कृष्ट च्यानलहरू हेर्न दिउँ हामी आधी घन्टा एक घन्टा सधैँ एउटा. त्यसले गर्दा उनीहरूको के हुन्छ भने लिसनिङ इङ्ग्लिस इम्प्रुभ भयो. मैले तिनवटा पहलु भनेको थिएँ नि, लिसनिङ सुन्ने चिज इम्प्रुभ भयो. अरू अब राम्रो राम्रो डकुमेन्ट्रीहरू बनेका छन् होइन, कति अब हजारौँ डकुमेन्ट्री छन् हाम्रो अगाडि अहिले. अनि त्यो नानीहरूले हेर्न सुहाउने खालको डकुमेन्ट्री खोजेर उनीहरूलाई त्यो डकुमेन्ट्री हेर्न दिउँ होइन. अनि नानीहरूले हेर्न सुहाउने खालको मिल्ने त्यस्तो फेरि हजारौँ मुभी छन् अङ्ग्रेजीमा, ती मुभीहरू हेर्न दिउँ. उनीहरूको अङ्ग्रेजी अब उनीहरूले त्यहाँबाट सुने पनि उच्चारण पनि सिके त्यहाँबाट दुइटै कुरा होइन, उच्चारण पनि त्यहीँबाट आयो उनीहरूको. अब चाहिँ रिडिङमा चाहिँ के गर्नुपर्छ भने हामीहरूले उनीहरूलाई अब रिडिङ कल्चर बसाउनु पर्यो हाम्रो नानीहरूको, जुन चाहिँ हाम्रो दुर्भाग्यवश हाम्रो नेपाली समाजमा रिडिङ कल्चर मैले त्यति देखेको छुइनँ, ठुलोमा पनि सानोहरूमा पनि. एउटा रिडिङ कल्चर बसाउनु पर्छ नानीहरूमा, जसरी भए पनि उनीहरूलाई सबैभन्दा मनपर्ने किताबहरू ल्याएर दिउँ, उनीहरूलाई लगेर किताब दोकानमा तिमी छान भनौँ होइन. अनि कतिहरूले त अब अहिले समय एकदमै बेसी इलेक्ट्रोनिक भएको हुनाले उनीहरू इलेक्ट्रोनिक माध्यमबाटै पढ्न चाहन्छन्. उनीहरूलाई आफूले सकिन्छ भने किन्डल ल्याएर दिउँ, अरू केही महँगो किताबहरू के अरे जन्मदिनमा उपहार दिनुभन्दा होइन, एउटा किन्डल रिडर ल्याएर दिउँ, त्यहाँबाट त्यसमा अब हजारौँ किताबहरू उनीहरूले पढ्न सक्छन्. अनि त्यसरी दिएर एउटा रिडिङ कल्चर राखिदिनुपर्छ उनीहरूलाई. अनि स्पिकिङको त भइहाल्यो, त्यहाँबाट उनीहरूलाई अन्तिममा हामीहरूले गर्नुपर्ने के हो भन्दाखेरि फकाएर होस्, फुल्ल्याएर होस्, मिठाई दिएर होस्, डर देखाएर होस् होइन, उनीहरूलाई दिनमा एक अनुच्छेद, एक प्याराग्राफ इङ्ग्लिस लेख तिमीले, अनि प्रलोभन दिएर भए पनि सधैँ एक अनुच्छेद उनीहरूलाई लेख्ने बानी बसौँ हामीहरूले. यति भइसकेपछि अङ्ग्रेजीको त्यो नानी एकदमै बिस्तारै प्रकाण्ड विदुषी विद्वान भएर जान्छ. हो, तिनटै एस्पेक्ट गर्नु पर्यो क्या, रिडिङ, राइटिङ एन्ड स्पिकिङ. अनि यो तिनवटा भइसकेपछि त भाषा त सम्पूर्ण रूपमा सिक्यो हो नानीले होइन. त्यस्तो अनि यो फेरि बाल्यकालमै राखेको जुन हाम्रो फाउन्डेसन हुन्छ होइन, यसले त उनीहरूलाई जिन्दगीभरि सपोर्ट गर्छ.
1: हजुर, एकदमै राम्रो कुरा गर्नुभयो सरले. सर, हामी यो जान्न चाहन्छौँ कि एउटा निभ फाउन्डेसन राख्ने तपाईँले कुरा गर्नुभयो, त्यो त त्यहाँबाट हामीले आरम्भ गर्छौँ है. त निभ बनिसके पश्चात नानीहरूकोमा इङ्ग्लिसमा करियरमा के स्कोप रहन्छ होला, जस्तै अब नानीहरू के बन्न सक्छन् होइन, जस्तै कन्टेन्ट क्रिएटर, जर्नलिजममा जान सक्छन् होला नानीहरू, या स्पोर्ट्स एडिटर बन्न सक्छन् होला. अङ्ग्रेजीको त चाहियो त्यसको लागि है, के नानीहरूको लागि अप्सन्स खुल्ला हुन्छ इङ्ग्लिस सिकेर गए पश्चात?
0: एउटा त

0: अङ्ग्रेजीको उसमा कुरा गर्दाखेरि नानीहरूलाई सबैभन्दा ठुलो योगदान चाहिँ हायर एजुकेसनको कुरा गरौँ न, अब त्यो त सानोको भयो नि, त्यो फाउन्डेसनले चाहिँ अब लाने चाहिँ कहाँ भन्ने क्या अब होइन, अनि त्यो फाउन्डेसनले चाहिँ उनीहरूलाई कहाँ कहाँ लानु सक्छ भने, एउटा चाहिँ हजुरको उनीहरू एकाडेमिक्समा जानु सक्छन् रिसर्चमा इङ्ग्लिस लिट्रेचर लिएर, अनि अहिले चाहिँ फेरि के भएको छ भने सर, इङ्ग्लिस लिट्रेचर भन्ने कुरा छैन क्या लिट्रेचरमा, इङ्ग्लिस लिट्रेचरमा इङ्ग्लिस छैन अहिले लगभग, मतलब छ तर इङ्ग्लिस लिट्रेचर चाहिँ इङ्ग्लिस लिट्रेचर मात्र होइन, यो इङ्ग्लिस लिट्रेचर चाहिँ अहिले ग्लोबल लिट्रेचर भएको छ। जब सबै राष्ट्रहरू आजाद भइसकेपछि के भयो भने हामीहरूले इङ्ग्लिस लिट्रेचर किन पढ्ने, हामी त ब्रिटिस होइनौँ, उनीहरूको लिट्रेचर किन पढ्ने भनेर चाहिँ त्यो यहाँबाट त्यो प्रश्न उठेर चाहिँ जुन अहिले हाम्रो भारतमा सिलेबस चल्छ र विश्वभरि अङ्ग्रेजी साहित्यको सिलेबस छ, त्यसलाई चाहिँ के भनिन्छ भने डिक्यानोनाइजेसन अफ द क्यानोन भन्छ, डिक्यानोनाइजेसन। त्यो क्यानोन भनेको चाहिँ अब त्यो शास्त्रीय सिलेबस हो, पुरानो अङ्ग्रेजी केन्द्रित पुरानो सिलेबस, अनि त्यसले गर्दाखेरि डिकोलोनाइजेसनले गर्दा के भएको छ भने, अहिले म ग्रेजुएसनको मेरो स्टुडेन्ट्सहरूलाई महाभारत म पढाउँछु, महाभारतमा त्यही मैले एउटा किताब पनि लेखेको छु फेरि अङ्ग्रेजीमा, अनि भारतको राम्रो पब्लिसर वर्ल्ड भ्यूले छापेको छ,
1: माध्यम अङ्ग्रेजी रहेको छ तर विषय हाम्रो
0: छ संस्कृत, हेर्नुहोस् है। अब यसलाई चाहिँ के भन्छ भने, अब डिकोलोनाइजेसन, अब त्यो कोलोनाइजेसन सिलेबस त पहिला कोलोनियल थियो, त्यसले हामीलाई फेरि एक प्रकारले दास बनाइराख्न खोज्दै थियो, इङ्ग्लिस स्टडिज फेरि दास बनाउने एउटा सफ्ट इम्पेरियलिजम भन्छ नि, सफ्ट इम्पेरियलिजम क्या अब सफ्ट ऊ थियो, अनि त्यस्तो हुन्। त्यसै प्रकारले इङ्ग्लिस लिट्रेचर चाहिँ के थियो भने 1960-70s चाहिँ फेरि एक प्रकारको हामीहरूलाई फेरि इङ्ल्यान्डकै देशभक्ति गर्नको लागि अलिकति सिकाउने खालको त्यसको माध्यमहरू भइरहेका थिए, सफ्ट इम्पेरियलिजम क्या अब मिलिट्री गन लगाएर होइन, फेरि अब सिलेबसको थ्रु कस्तो भने, अब हामी सेक्सपियर चाहिँ पढ्नै पर्ने तर कालिदास पढ्नु नपाउने, बुझ्नुभयो नि, अनि कस्तो खालको भयो भने, अब सेक्सपियर मिल्टन पढ्नै पर्ने, देवकोटा पढ्नु नपाउने हामीहरूले, त्यस्तो भएको थियो, त्यो एउटा विडम्बना थियो। अनि डिकोलोनाइजेसनको जब प्रोसेस सुरु भयो 70s, 60s, 80s, 90s, अहिले इङ्ग्लिस सिलेबस चाहिँ नाममा इङ्ग्लिस छ तर खासमा चाहिँ ग्लोबल छ,
1: ग्लोबल छ,
0: त्यसमा युरोपियन लिट्रेचर पनि छ, ग्रिक पनि छ, त्यसमा ल्याटिन पनि छ, संस्कृत पनि छ, अनि हिन्दी किताबहरू अनुवाद भएका पनि छन्, प्लस सबैभन्दा इम्पोर्टेन्ट कुरा, हाम्रै पहाडका नर्थ इस्टका राइटर जस्तै राजेन्द्र भण्डारीको अनुवाद पनि छ। अहिले मैले राजेन्द्र भण्डारीको एउटा कविता पढाउनु पर्छ 7th semesterलाई, दिल्ली अनि म, दिल्ली एन्ड आई भन्ने,
1: त्यो अनुवाद भएको,
0: अनुवाद भएको छ। अनि प्रज्वल पराजुलीको म कथा पढाउँछु होइन,
1: सबै अनुवाद भएको,
0: अनुवाद भएको, प्रज्वल पराजुलीको त गर्नु परेन किनभने उनी अङ्ग्रेजीमै लेख्छन्, तर राजेन्द्र भण्डारीको त अनुवाद गरेर पढाउनु पर्ने छ। टेम्सुला आओको म पढाउँदैछु, नर्थ इस्टकी सशक्त लेखिका हुन् उनी होइन, अनि त्यसले गर्दाखेरि चाहिँ सिलेबसको चाहिँ अङ्ग्रेजी पाठ्यक्रमको अहिले ग्लोबलाइजेसन
1: भएको छ,
0: अनि यो पढ्दाखेरि चाहिँ नानीहरूको सबभन्दा ठुलो चिज चाहिँ के हुन्छ भन्दाखेरि चेतनाको विकास हुन्छ, क्रिटिकल थिङ्किङ आउँछ उनीहरूमा, इङ्ग्लिसको सबभन्दा ठुलो रोल चाहिँ हो, किनभने सबै कुरालाई क्रिटिकली हेर्न सिक्नु पऱ्यो नि त होइन। अब के चाहिँ चाहियो यस्तोबाट निकाल्न मान्छेहरूलाई, अरू देशको दास नहुन्, सबै कुराहरू अब क्रिटिकल्ली हेर्न सकुन्, अनि विश्लेषणात्मक क्षमता बढेर जाओस् नानीहरूमा, त्यसको लागि चाहिँ अङ्ग्रेजी साहित्यको सबैभन्दा ठुलो भूमिका छ एउटा होइन। अनि अब क्रिटिकल थियरी छ हाम्रो उसमा अङ्ग्रेजीमा, त्यो क्रिटिकल थियरीले सबै कुरालाई क्रिटिकल्ली हेर्न सिकाउँछ, सबै कुरालाई, अनि के भन्छ भने किताब मात्र किताब होइन, सारा संसार नै एउटा किताब हो भन्छ, एउटा साइनबोर्ड पनि किताब हो, अब जिम छ त्यो जिम पनि किताब हो, एउटा बाइक चलाउने मान्छेले अब त्यो बाइकको पुरानो कम्पनीले दिएको त्यो साइलेन्सरलाई हटाएर अब सबै छिमेकीहरूलाई बिउजाउने खालको, डरलाग्दो निन्द्रा खराब गर्ने खालको साइलेन्सर चलाएर बाइक चलाउँदैछ, किन गर्दैछ त्यसले, त्यसलाई हामीहरूलाई क्रिटिकल्ली हेर्न सिकाउँछ, के चाहिँ प्रब्लम छ उसको दिमागमा, किन गर्दैछ यस्तो कामहरूले, इन्टायर संसार नै किताब हो भन्छ, अनि यो संसारलाई कसरी पढ्ने हामीहरूले, सबैभन्दा ठुलो लिट्रेचरको अङ्ग्रेजी साहित्यको मलाई दिएको योगदान अङ्ग्रेजी साहित्यले हो। अब एउटा त सबैभन्दा पहिलो अप्सन रहन्छ शिक्षण पेसा होइन, जस्तै अब एमए गर्ने, पिएचडी गर्ने, नेट स्लेट गर्ने, 5-6 पब्लिकेसन गरेर मान्छेहरू लेक्चरर हुन सक्छन् कलेजमा युनिभर्सिटीमा होइन, अनि यो एरियामा काम गर्ने मान्छेहरू हामीलाई बेसी चाहिन्छ पनि नेपाली समाजलाई होइन,

0: आफ्नो किनभने नेपालीहरूले आफ्नो गोर्खाहरूले आफ्नो उत्यो बनाउनु दखल राख्नु एउटा परिचय हामी शिक्षकको रूपमा होइन त्यो बनाउनु जरुरी छ किनभने नेपालीहरूको त्यसै पनि तराईमा जाँदाखेरि ठुल्ठुला महानगरमा जाँदाखेरि नेपालीलाई हेर्ने दृष्टिकोण अलग्गै छ. अब त्यसरी हामीहरूले आफूलाई प्रोफेसर रिसर्चर एकाडेमिसियन्स बनायौँ भनेदेखि हामीहरूले एउटा वैकल्पिक चिनारीको एउटा उदाहरण दिन सक्छौँ जसले गर्दाखेरि विश्वको एउटा हेर्ने दृष्टिकोण चेन्ज गर्न सक्छौँ. हामी लेखक हुनु जरुरी छ, लेखक हुनु सक्छन् एउटा त होइन, एउटा त प्रोफेसर्सहरूको उ त्यो छ, त्यहाँबाट लेखकको लेखनको फिल्डमा छ, त्यसपछि हजुरले आफै भन्नुभयो जर्नलिजम छ होइन, अनि त्यस पछाडि अरू जस्तै अब कपी एडिटर, पब्लिकेसन इन्डस्ट्री, किताबहरूको जुन पब्लिकेसन इन्डस्ट्री जुन छ ठुलो ठुलो होइन, अनि त्यहाँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय पब्लिकेसन इन्डस्ट्रीमा जानु सक्छन् हाम्रा विद्यार्थीहरू, अनि त्यस पछाडि कपी एडिटिङ भयो, कन्टेन्ट राइटिङ भयो, स्क्रिप्ट राइटिङ भयो, यी विभिन्न अपर्चुनिटिजहरू छन्. अनि अर्को कुछ सबैभन्दा महत्त्वपूर्ण कुरा के पनि हो भनेदेखि जस्तै अब कुनै पनि भारतको सरकारी राष्ट्रिय होस् चाहे क्षेत्रीय होस् चाहे त्यो स्टेट लेभलको होस् होइन, त्यो कुनै पनि परीक्षा लेख्दाखेरि चाहिँ अङ्ग्रेजी एउटा कम्पलसरी एउटा अनिवार्य विषय हुने नै गर्छ जहिले पनि. अनि त्यसले गर्दाखेरि अङ्ग्रेजी साहित्य पढेको मान्छेहरू, इङ्ग्लिस अनर्स गरेको मान्छेहरूको लागि त्यो सुविधा भयो नि त त्यहाँनिर होइन, एउटा कुरा. अनि सबै इक्जाम जस्तै अब युपिएससीको त्यो आइएएस आइपिएसदेखि लिएर अब इन्डियाको कुलीन जुन एलिट सर्भिसदेखि लिएर सामान्य डब्ल्युबिसिएससी स्टेट लेभलकोदेखि लिएर कुनै पनि अब पोस्टल रेलवेदेखि लिएर सबै उसमा अब अङ्ग्रेजी एउटा विषय हुन्छै हुन्छ होइन. अनि त्यसले गर्दाखेरि त्यहाँनिर अङ्ग्रेजीले हेल्प गर्यो. अनि त्यस पछाडि केमा पनि गर्छ भनेदेखि इन्टरभ्यूको फेज हुन्छ, जब आइएएस आइपिएस अफिसरको इन्टरभ्यू हुन्छ त्यहाँ त हिन्दीमा हुँदैन, त्यसो अङ्ग्रेजीमै हुन्छ त्यो फेरि, अनि त्यहाँ पनि अङ्ग्रेजी चाहियो फेरि. अनि त्यसपछि जब काम गर्न निस्किन्छन् उनीहरू त्यहाँ पनि अब धेरैजना मान्छे अब आइएएस आइपिएससँग बात मार्दा आएर सिधै अङ्ग्रेजीमै पड्किन्छन् होइन. अनि कहीँ बोल्न उनीहरूलाई अब कहीँ प्रोग्राममा गएर अब दुनियाँभरको प्रोग्रामहरूमा उनीहरूले पार्टिसिपेट गर्नुपर्ने हुन्छ अब ठुलो मान्छे भइसकेपछि त, अनि चिफ गेस्ट बनाएर बोलाउँछन्, ठुल्ठुलो पद दिएर बोलाउँछन्, अनि त्यहाँनिर गएर त अब उनीहरूलाई फेरि अङ्ग्रेजीमा भाषण दिनै पर्यो अब हेर्नुहोस् है. अनि त्यसले गर्दाखेरि अङ्ग्रेजीले चाहिँ सबै कुन क्षेत्रमा चाहिँ अब हेल्प गर्दैन भन्ने कुरा होइन, होइन कुन क्षेत्रमा हेल्प गर्छ भन्ने कुरा होइन, कुन क्षेत्रमा चाहिँ हेल्प गर्दैन त्यो चाहिँ कुरा हो क्या अहम मुद्दा चाहिँ.
1: श्रोताहरू तपाईँले सुन्दै हुनुहुन्छ मार्गदर्शन कार्यक्रम, जहाँ आज हामी चर्चा गर्दैछौँ बलराम उप्रेति सरसँग, जो सेन्ट जोसेफ कलेजमा अङ्ग्रेजी विभागमा पढाउनुहुन्छ र उहाँले अङ्ग्रेजीको इतिहासदेखि लिएर भूगोलदेखि लिएर सरले सबै नै खङ्गालिसक्नु भइसकिसकेको छ हाम्रो अगाडिपट्टि तपाईँहरूको समक्षमा, र सरसँग चर्चालाई अघि बढाउँदै सर एउटा दुविधा विद्यार्थीहरूकोमा हामी देख्ने गर्छौँ, एउटा असमञ्जसको स्थिति देख्ने गर्छौँ कि बाह्रौँ श्रेणी पश्चात नानीहरू पढिसके पश्चात नानीहरू कुन चाहिँ कलेजमा एडमिसन लिने है, अङ्ग्रेजीकै विषयमा हामी बात गर्दाखेरि म कुन चाहिँ युनिभर्सिटी जोइन गर्नु होला, म कहाँ पढ्नु होला, त्यो एउटा दुविधा नानीहरूकोमा पनि रहन्छ, अभिभावकमा पनि रहन्छ होला, यो कलेजमा पो गर्दा हुन्छ होला, यो कलेजमा पो गर्दा हुन्छ होला भनेर त्यो एउटा हुन्छ नि नानीहरूकोमा असमञ्जसको स्थिति रहेको हुन्छ. त्यसलाई नानीहरूले कसरी हेर्नुपर्ने हो, क्रिटिकल थिङ्किङको कुरा गर्नुहुँदै थियो, त्यो क्राइटेरिया कलेज सेलेक्ट गर्दाखेरि है नानीहरूले के कुरामा ध्यान राख्नुपर्ने हो, त्यसमा अलिकति प्रकाश हालिदिनुहोस् न.
0: हजुर सरी, मैले अघि करियरको कुरा गर्दाखेरि एउटा कुरा मैले हजुरलाई भन्न बिर्सेछु, त्यसलाई म भनेर फेरि यो प्रश्न लिन्छु. त्यो चाहिँ के हो भने इङ्ग्लिस कस्तो विषय हो भने नि इङ्ग्लिसको दुईवटा ब्रान्च जस्तो छ क्या, अब सामान्य रूपले हेर्दा एउटा चाहिँ इङ्ग्लिस लिट्रेचर, अर्को चाहिँ इएलटी भन्छ, इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङ.
1: ओके,
0: अनि इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङ चाहिँ कस्तो हो भने जस्तै कुनै नानीले अनर्स गर्दा गर्दै, जस्तै हाम्रो सेन्ट जोसेफ्स कलेजमा एउटा नानीले अनर्स गर्दा गर्दै हामी भन्छौँ तिमी इएलटीको क्षेत्रमा पनि जानु सक्छौ है, इएलटी इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङ गर, त्यसको लागि ब्रिटिस काउन्सिल कलकत्ता, त्यहाँबाट हैदराबादमा इफ्लु भन्ने एउटा युनिभर्सिटी छ, ल्याङ्ग्वेजकै युनिभर्सिटी हो, ल्याङ्ग्वेजको लिट्रेचर भन्दा पनि ल्याङ्ग्वेज केन्द्रित युनिभर्सिटी हो, भाषा केन्द्रित युनिभर्सिटी हो, अनि फेरि सेन्ट्रल युनिभर्सिटी हो, फेरि एकदम इन्टरनेसनल्ली रेप्युटेड युनिभर्सिटी हो, सिआई पहिला चाहिँ सिआइएफएल भन्थ्यो यसलाई, अनि त्यसको ब्रान्च हैदराबादमा पनि छ, मेघालयमा पनि छ, लखनऊमा कि कहाँ हो, तिन ठाउँ ब्रान्च छ त्यसको, तर हैदराबाद क्याम्पसबाटै गरेको राम्रो होइन. अनि यसको अब डिस्टेन्स कोर्सहरू पनि हुन्छ आजकल त, अनि इएलटी गर्ने मान्छे मान्छेले के छ भने राम्रो अङ्ग्रेजी एकदमै अङ्ग्रेजी

0: को ज्ञाता जसले एकदमै राम्रो बोल्नु सक्छ र जसको अङ्ग्रेजी राम्रो उसले उत्यो एडिट गर्नु सक्छ, जसको भाषामा लेखनको उसमा क्षेत्रमा र बोलीको क्षेत्रमा उत्तिकै दक्षता छ भने त्यस्तो मान्छेहरू जस्तै डिफ्रेन्ट कन्ट्रिजहरू विभिन्न देश विदेश गएर अङ्ग्रेजी पढाउन सक्छन् अनि एकदमै राम्रो आय पनि छ त्यसमा. जस्तै अब अफ्रिकाको कतिवटा कन्ट्रिजमा इन्डियनहरू अङ्ग्रेजी पढाउन जाने गरेका छन् हो, त्यसपछि चाइनामा धेरै इन्डियन्सहरू अङ्ग्रेजी पढाउन जान्छन् किनभने चाइनाले पनि गएर अन्ततो गतुवा चाइनाले पनि यो रियलाइज गरे कि अङ्ग्रेजी सिक्नै पर्ने रहेछ भनेर. हजुर होइन, अनि चाइनाले अङ्ग्रेजी सिक्दैछ, चाइनामा एकदमै राम्रो कमाइ हुन्छ, त्यहाँबाट जापानमा एकदमै राम्रो कमाइ छ, अनि विभिन्न देश विदेशमा गएर इङ्ग्लिस ल्याङ्ग्वेज टिचर त्यो हुन सकिन्छ. तर त्यसको लागि चाहिँ इङ्ग्लिस अनर्स र इङ्ग्लिस एमए मात्रै भएर भएन, त्यसको लागि चाहिँ इएलटी इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङमा उहाँहरूले ब्रिटिस काउन्सिल होस् या त उता के अरे हैदराबादबाट होस् होइन इत्यादि ठाउँबाट उहाँहरूले स्पेसलाइज्ड कोर्स गर्नु पर्यो. हजुरले चाहिँ कुन चाहिँ कलेज कहाँ जानु सक्छन् भन्ने कुरा एकदमै इम्पोर्टेन्ट प्रश्न हो. यसले त्यसले गर्दा मैले हजुरलाई उत्यो गरेँ. यो चाहिँ के हो भने म सबैभन्दा पहिला सल्लाह दिन्छु नानीहरू राम्रो गरिसकेपछि चाहिँ दिल्ली छानेको राम्रो, सबैभन्दा दिल्ली युनिभर्सिटी का कलेजहरू जस्तै सेन्ट स्टिभन्स भयो, हिन्दू भयो, हंसराज भयो, गार्गी भयो उतापट्टि, यतापट्टि आइपी भयो, इन्द्रप्रस्थ कलेज भयो, त्यहाँबाट हजुरको अरू अरू पनि इत्यादि करोडिमल कलेज छ, राम्रो कलेज छ अङ्ग्रेजीको लागि. त्यहाँबाट अङ्ग्रेजीकै दृष्टिकोण भन्नु वेङ्कटेश्वर छ साउथमा, साउथ दिल्लीमा,
1: सबै दिल्ली युनिभर्सिटी,
0: दिल्ली युनिभर्सिटीभित्रका सबभन्दा पहिलो फोकस चाहिँ डियु नै हुनुपर्छ. दिल्ली म दिल्ली युनिभर्सिटीबाट आएको भनेर भनेको होइन तर यो हकिकत हो. दिल्ली युनिभर्सिटी बेस्ट हो एकाडेमिक्सको लागि, अङ्ग्रेजी उसको लागि. बङ्गालको कलकत्ताबाट डियु दिल्ली जान्छन् मान्छेहरू, अन्त हामी किन नजानु? कलकत्ताको बेस्टहरूले दिल्ली जान्छन् होइन. अनि त्यहाँबाट दोस्रोमा म बेङ्गलोरको क्राइस्ट भयो, सेन्ट जोसेफ्स कलेज भयो बेङ्गलोर को होइन, बेङ्गलोर म रेकमेन्ड गर्छु सेकेन्डमा चाहिँ. अनि बङ्गालभित्रै पढ्ने हो भनेदेखि चाहिँ सबैभन्दा राम्रो जादवपुर युनिभर्सिटी अङ्ग्रेजी विभागको लागि.
1: सर अब हामी कार्यक्रमको अन्त अन्ततिर आइसकिसक्यौँ है, अन्तमा गएर सर हामी दार्जिलिङको अलिकति हाम्रो पहाडी क्षेत्रको जुन चाहिँ शिक्षा व्यवस्था छ त्यसलाई पनि छौँ न. कस्तो प्रकारले हेर्नुहुन्छ अहिले दार्जिलिङको जुन चाहिँ शिक्षा व्यवस्था रहेको छ र नानीहरूलाई हामीले हाम्रो दार्जिलिङलाई समग्र विकासको निम्ति हामीले शिक्षामा आमूलचुल है विकासको निम्ति परिवर्तनको निम्ति नानीहरूको लागि हामीले कस्तो प्रकारको चाहिँ हामीले एफर्ट लाउनुपर्ने हो? टिचर मात्र नभएर एउटा अभिभावकको रूपमा पनि तपाईँ कस्तो प्रकारले शिक्षाको व्यवस्था चाहनुहुन्छ हाम्रो पहाडमा?
0: मलाई चाहिँ व्यक्तिगत रूपले कुनै पनि स्कुलमा पढाइदिएको थियो पढाइदिँदा हुन्छ, एउटा नर्मल टिचर आउने राम्रोसँगले पढाउने एउटा फङ्सनल स्कुल भयो भने पढ्ने विद्यार्थीले घरमा पेरेन्ट्सहरूले राम्रो गाइड गरेको छन् भने त्यो विद्यार्थी पढेर निस्किन्छ हो. त्यो खालको एउटा हामीले माहौल तयार पार्न सकेका छैनौँ पहाडमा. शिक्षा नै सब कुछ हो भनेर, यसले नोकरी नै दिन्छ भनेर पढाउने होइन क्या, शिक्षाले आफूलाई एउटा प्रज्ञा दिन्छ, एउटा शिक्षाले अन्त तमसोमा ज्योतिर्गमायो, यसले मलाई ज्योति दिन्छ जीवनमा भन्ने त्यसरी पनि पढ्नु पर्यो क्या. अब अनि त्यसरी जसले पढेको हुन्छ त्यसले केही न केही गरेरै छोड्छ जीवनमा. अर्को कुरा के हो भने अभिभावक पहाडका अभिभावकहरूले के गर्छन् भने टुवेल्भसम्म इलेभेन टुवेल्भसम्म नानीलाई दिनरात हात समातेर डोर्याउँछन्, हिँडाउँछन्, दिनरात साथ दिन्छन्, अब एकदमै डोर्याएको हुन्छ, कलेज पुगिसकेपछि फ्याँकिदिन्छन् अन्त लो जेसोकै घर भनेर. त्यो पिरियडमा जहाँ चाहिँ खास समाउनु पर्ने हो उसलाई त्यहाँ फ्याँकिदिन्छन् लो.
1: यो कुरामा चाहिँ अभिभावकले ध्यान दिनु पर्यो.
0: हजुर
1: है
0: हजुर.
1: बलराम सर, आज मार्गदर्शनको अङ्कमा हामीले सार्थक चर्चा गर्न पायौँ है, आफ्नो यतिका व्यस्तता रहेको कार्यक्षेत्रबाट समय निकालेर आइदिनु भयो है, र शिक्षाको क्षेत्रमा यसरी लागि पर्नु भएको छ, सेवा गर्दै हुनुहुन्छ, यसरी नै एकदम निष्ठापूर्वक आफ्नो कार्यक्षेत्रमा लागि पर्नुहोस् है. तपाईँको आगामी दिनहरूको निम्ति हामी सम्पूर्ण आकाशवाणी खर्साङ परिवार तपाईँलाई आन्तरिक हृदयबाट शुभकामना टक्राउँदछौँ र तपाईँको आगामी जीवन सुखमय रहोस्, यसरी नै पढाइरहनुहोस्. आज आकाशवाणी खर्साङको स्टुडियोमा आइदिनु भयो, हामीसँग यसरी आफ्नो मनको कुराहरू साझा गरिदिनु भयो, तपाईँलाई हृदयको अनन्त कोटिबाट धेरै धेरै धेरै आभार.
0: मेरो लागि पनि यो पहिलो अनुभव हो, मैले रेडियो उसमा बोलेको कार्यक्रममा बोलेको मेरो इच्छा थियो तर आज पूर्ण भयो. म यसको लागि भगवतीलाई धेरै धेरै धन्यवाद दिन्छु. हजुरसँगको यो कार्यक्रम मलाई पनि साह्रै सार्थक लागिरहेको छ. सम्पूर्ण कुराको लागि हजुरलाई म पनि कोटि कोटि धन्यवाद टक्राउन चाहन्छु.
2: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम मार्गदर्शन र अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 10 बजेको मुख्य समाचार.

नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। देशभरमा गणेश चतुर्थीको पर्व आजदेखि मनाइँदैछ। 10 दिनसम्म चल्ने यो पर्व 25 सेप्टेम्बरमा अनन्त चतुर्दशीमा समाप्त हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज गणेश चतुर्थीको अवसरमा भारत र विदेशमा रहेका सबै भारतीयहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो सन्देशमा राष्ट्रपतिले भगवान गणेश बुद्धि, समृद्धि र शुभ सुरुवातको प्रतीक भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गणेश चतुर्थीको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। श्री मोदीले सामाजिक सञ्जालमा संस्कृतमा शुभाशितम साझा गर्नुहुँदै यस पवित्र पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको 25 वर्ष पूरा भएको उपलक्ष्यमा 1 महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियानको घोषणा गर्नुभएको छ। जनसहभागिताको माध्यमबाट 2047सम्ममा विकसित भारत निर्माण गर्ने संकल्पलाई बलियो बनाउन यो अभियान 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म चल्नेछ। आज देशभर हिन्दी दिवस मनाइँदैछ। सन् 1949 आजको दिन संविधान सभाले देवनागरी लिपिमा लेखिएको हिन्दीलाई देशको आधिकारिक भाषाको रूपमा ग्रहण गरेको थियो। गृहमन्त्री अमित शाहले हिन्दी दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुहुँदै सामाजिक सञ्जाल पोस्टमा हिन्दीले जनसंसार, सुशासन र राष्ट्रिय एकतालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले हिन्दी दिवसको अवसरमा देशवासीहरूलाई कामना दिनुहुँदै सामाजिक सञ्जाल पोस्टमा हिन्दी केवल एक भाषा होइन तर भारतको संस्कृति, सभ्यता र जीवन मूल्यहरूको एक शक्तिशाली अभिव्यक्ति हो भनी बताउनु भएको छ। लोकसभा अध्यक्ष श्री ओम बिरलाले आज हरतालिका तीजको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री बिरलाले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै यो पर्व सौभाग्य र अटुट वैवाहिक प्रेमको प्रतीक हो भनी बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले महिला T20 एसिया कपको उपाधि जितेकोमा भारतीय टोलीका सबै सदस्यहरूलाई बधाई दिनुभएको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हिन्दी साहित्यका महान साहित्यकार तथा हिन्दी चलचित्रका महानायक अमिताभ बच्चनका पिता हरिवंश राय बच्चनको एउटा सुन्दर भनाई छ, हार्नु त्यति बेला आवश्यक हुन्छ जब लडाई आफ्नै परिवारसँग हुन्छ, तर जित्नु त्यति बेला अनिवार्य हुन्छ जब लडाई आफ्नै मनसँग हुन्छ। किनभने परिवारसँगको सम्बन्धमा जित्नुभन्दा पनि प्रेम र सम्बन्ध ठूलो हुन्छ भने आफ्नै मनभित्रको कमजोरी, निराशा र नकारात्मक सोचमाथि विजय हासिल गर्न सक्यो भने जीवनलाई सही दिशा अनि दशा दिएर अघि बढाउन सक्छौ। त यही सुन्दर बनाएको साथमा आजको हलो खरसाङको अङ्कलाई आरम्भ गर्ने अनुमति श्रोताहरूबाट मैले लिएँ।

श्रोताहरू, आज हो 14 तारिक सेप्टेम्बर, सोमबार, साल 2026। आज हो हिन्दी दिवस। भाषा केवल बोल्ने र लेख्ने माध्यम मात्र होइन, भाषा हाम्रो पहिचान, भावना, संस्कृति र विचारलाई पुस्तौसम्म जोड्ने सेतु पनि हो। यही महत्वलाई सम्झाउने एउटा विशेष अवसर हो हिन्दी दिवस। प्रत्येक वर्ष 14 तारिक सेप्टेम्बरमा हिन्दी दिवस मनाइन्छ। सन् 1949 14 तारिक सेप्टेम्बरमा भारतको संविधानको अनुच्छेद 343 अनुसार संघको राजभाषा हिन्दी र लिपि देवनागरी हो। भारत जस्तो बहुभाषिक देशमा अन्य भारतीय भाषाहरूको पनि आफ्नै विशिष्ट महत्व र गौरव रहिआएको छ। संविधानको 8 अनुसूचीमा विभिन्न भारतीय भाषाहरूलाई स्थान दिएको छ। त्यसै गरी हिन्दी दिवसको अर्थ अन्य भाषाहरूलाई पछि पार्नु भने पटक्कै होइन। भाषाहरूबीच समान सह अस्तित्व र समन्वयलाई बलियो बनाउनु पनि हो। हिन्दी साहित्यले भारतको सांस्कृतिक यात्रामा ठूलो योगदान दिएको छ। कवीर, तुलसीदास, प्रेमचन्द, महादेवी वर्मा, रामधारी सिंह, दिनकर लगायत अनेकौं साहित्यकारका रचनाहरूले समाज, संस्कृति, मानवीय भावना र जीवनका विविध पक्षहरूलाई समृद्ध बनाएका छन्। आजको डिजिटल युगमा भाषाको स्वरूप परिवर्तन हुँदैछ। सामाजिक सञ्जाल

रेडियो, टेलिभिजन, चलचित्र र डिजिटल माध्यम मार्फत हिन्दी विश्वका विभिन्न भागहरूमा सुनिन्छ, पढिन्छ अनि प्रयोग गरिन्छ। यस्तो अवस्थामा भाषालाई समय अनुकूल, सरल, वैज्ञानिक र प्रभावकारी बनाउँदै लानु हाम्रो जिम्मेवारी हो। भारतको वास्तविक सुन्दरता भनेकै बहुभाषिक स्वरूपमा रहेको छ। त्यसैले हिन्दी दिवसको अवसरमा हामी हिन्दी भाषाप्रति सम्मान व्यक्त गरौं, साथै मातृभाषा र देशका सबै भाषाहरूप्रति पनि सम्मान आदर राखौं। यो त थियो आज 14 तारिक सेप्टेम्बर हिन्दी दिवसको विषयमा केही जानकारी आज विशेषमा।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको यो रमाइलो कार्यक्रम हेलो खरसाङ, म इशाराको साथमा। श्रोता, आज हो 14 तारिक सेप्टेम्बर 2026 सोमबार, र आजबाट आरम्भ हुँदैछ भगवान श्री गणेशको आराधनासँग जोडिएको पवित्र पर्व गणेश चतुर्थी। हिन्दू धर्ममा भगवान गणेशलाई विघ्नहर्ता तथा शुभारम्भका देवताका रूपमा श्रद्धापूर्वक पूजा अर्चना गरिन्छ। कुनै पनि शुभ कार्य गर्नु अघि गणेशजीको स्मरण गर्ने परम्परा रहिआएको छ। गणेश चतुर्थीको अवसरमा हाम्रा सम्पूर्ण श्रोताहरूलाई मंगलमय शुभकामना शुभेच्छा। भगवान गणेशले हजुरहरूको सबै विघ्न बाधाहरूलाई हरेर लगोस्, यही शुभकामना रहिआएको छ।

श्रोताहरू, आज खरसाङको तापक्रम करिब 22 डिग्री सेल्सियसको आसपास रहने सम्भावना रहेको छ भने दार्जीलिङमा बिहानको तापक्रम करिब 19 डिग्री सेल्सियस रहेको थियो र कालिम्पोङ अनि मिरिकमा पनि बादल तथा वर्षाको प्रभावसँगै मौसम चिसो र ओसिलो रहने सम्भावना रहेको छ भने पछिल्ला दिनदेखि भइरहेको वर्षाका कारण पहाड़ी भेगमा चिसोपन अझ बढ़ेको महसुस भइरहेको छ। त्यसैले श्रोताहरू, बिहान बेलुकी न्यानो कपड़ा लगाउनुहोला। वर्षाका कारण बाटो चिप्ला हुन सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अप्नाउनुहोला।

श्रोताहरूलाई विविध विषयमा जानकारी दिँदा दिँदै फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै अब भने हामी पनि हलो खर्साङको आजको अङ्कको अन्त्यतिर आइसकेका छौँ र यो अन्तिम चरणमा आजको अद्भुत सत्यबारे श्रोताहरूलाई छोटो जानकारी दिइरहेका छौँ। हाम्रो शरीरको कोशिकाभित्र एउटा प्राकृतिक रिसाइक्लिङ सिस्टम हुन्छ अटोफ्याजी। यस प्रक्रियामा कोशिकाले पुराना वा क्षतिग्रस्त भएका आफ्नै केही भागहरूलाई पहिचान गरेर टुक्र्याउँछ र त्यसबाट प्राप्त उपयोगी पदार्थलाई फेरि प्रयोग गर्न सक्छ। यसलाई सरल भाषामा कोशिकाको आफ्नै सफाई र पुनः प्रयोग गर्ने प्रणाली भन्न सकिन्छ। रोचक कुरा के छ भने यही अटोफ्याजीको अर्थ नै लगभग सेल्फ इटिङ अर्थात् आफ्नै भागलाई खाने भन्ने पनि हुन्छ। हाम्रो शरीरभित्र यस्तो अद्भुत व्यवस्था छ जहाँ कोशिकाहरूले आफ्नै पुराना र काम नलाग्ने भागलाई हटाएर उपयोगी सामग्रीलाई फेरि

गर्न सक्छन्। यस प्राकृतिक प्रक्रियालाई रिसाइक्लिङ प्रक्रिया भनेर भनिन्छ, जसलाई अङ्ग्रेजीमा अटोफ्याजी भनेर भनिन्छ। तर एउटा कुरा याद राख्नुहोला, अटोफ्याजी बढाउन भनेर लामो उपवास वा कुनै विशेष खानपानको अभ्यास गर्नै पर्छ भन्ने होइन। विशेष गरी किशोर अवस्थामा शरीरलाई पर्याप्त र सन्तुलित पोषण चाहिने हुन्छ। श्रोताहरू, यो त थियो आजको अन्तिम कोसेली, अर्थात् यो अद्भुत सत्य। अब भने मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

नमस्कार तथा हार्दिक स्वागत छ सम्पूर्ण श्रोताहरुलाई आकाशवाणी खरसाङ केन्द्रमा। आज सोमबार अर्थात् सेप्टेम्बर 14 तारिक नेपाली नारीहरुको महान तथा पवित्र पर्व हरितालिका तीज। व्रत पूजा पाठ र मीठा गीतहरुको यो सुवर्ण दिनमा तपाईहरु सबैको दिन मंगलमय रहोस् भन्दै आज हामी लिएर आएका छौँ एउटा अत्यन्त विशेष रेडियो रूपक हरितालिका तीज परम्परादेखि परिवर्तनसम्म। अंशग्रहण गर्ने कलाकारहरू इन्दिरा छेत्री, चित्र आली, शोभना प्रधान, कृषिला मुखिया, वाचन सुजाता सुब्बा अनि रश्मि खवास, लेखक र प्रस्तोता उमेश दर्जी, संकल्पक राजीव सुब्बा, प्रस्तोता सहयोगी विनिता लामाको।

तीज नाम सुन्न साथ मनमा आउँछ रातो साडी, हरियो चुडा, पोते र टिकाको सजावट, माइतीको आँगन, दिदी बहिनीको जमघट, गीत नाच र हाँसोको रमाइलो। तर तीज केवल रातो साडी र नाचगानको पर्व मात्र होइन, यो नेपाली महिलाको भावना, आस्था, संस्कार, आत्मीयता र सामाजिक चेतनासँग जोडिएको पर्व हो। समय बदलिएको छ, तीज मनाउने शैली पनि बदलिएको छ, तर प्रश्न एउटै छ, के तीजको मौलिकता पनि बदलिँदै गएको छ? आजको हाम्रो रेडियो रूपकले यही प्रश्नको उत्तर खोज्नेछ। परम्परादेखि परिवर्तनसम्मको तीज, आस्थादेखि आत्मनिर्भरतासम्मको तीज, रमाइलोदेखि जिम्मेवारीसम्मको तीज।

0: बिमला, ए बिमला, त्यो रातो साडी निकालिस?
1: निकाल्दैछु आमा। यो वर्ष तीजमा केही नयाँ गरौँ कि भनेर सोच्दैछु।
0: नयाँ गर, तर पुरानो संस्कार चाहिँ नभुलाइ।
1: आमा के भन्नुहुन्छ, अहिलेको तीज पहिलेको जस्तो कहाँ छ र?
0: हो नि, समय बदलियो। हाम्रो समयमा तीज आउनु अघि नै माइती जाने उत्साह हुन्थ्यो, दिदी बहिनीहरूसँग भेट हुन्थ्यो, दुःख सुखका कुराहरू गर्थ्यौँ, गीत गाउँथ्यौँ।
1: अनि तपाईँहरू तीजमा के गर्नुहुन्थ्यो आमा?
0: तीज आउनुभन्दा केही दिन अघिदेखि नै घरमा तयारी सुरु हुन्थ्यो। माइतीबाट बोलाउने मान्छे आउँथे, कसैको हातमा निम्तो, कसैको हातमा कोसेली। हामी त रातभरि गीत गाउँथ्यौँ, पुराना कुरा सम्झँदै बसिरहन्थ्यौँ।
1: आमा अनि त्यति बेला व्रत पनि बस्नुहुन्थ्यो?
0: बस्थ्यौँ नि, तर सबैले एउटै तरिकाले होइन। कसैले खाना नखाई निराहार, कसैले फलफुल खाएर, कसैले पानी पिएर। मुख्य कुरा आस्था थियो, देखा सिकी होइन।
1: अनि अहिले?
0: अहिले त फोटो खिच्नु, भिडियो बनाउनु, सोसियल मिडियामा अपलोड गर्नु, कहिलेकाहीँ तीज भन्दा फोटोको पनि बढी चिन्ता देखिन्छ।
1: त्यो पनि समय अनुसारको परिवर्तन हो नि आमा। तर म पनि मान्छु, तीज रमाइलोको लागि मात्र होइन, आफ्नो कुरा बोल्ने अवसर पनि त हुनुपर्छ।
0: ठिक भनिस्, हाम्रो समयमा गीतबाट नै आफ्नो कुरा भनिन्थ्यो, तर तिनीहरूले हिजआज सामाजिक सञ्जाल मार्फत बोल्न सक्छौ, तर आवाजको उद्देश्य राम्रो हुनुपर्छ है।
1: त्यसैले त आमा यसपालि एउटा सानो कार्यक्रम गर्ने सोचमा छु। गीत नाच र रमाइलोसँगै महिलाको अधिकार, स्वास्थ्य र आत्मनिर्भरताका कुरा पनि गरौँ न।
0: त्यो पनि राम्रो सोच हो। परम्परा जोगाउँदै परिवर्तनलाई स्वीकार गर्न सकियो भने तीज अझ अर्थपूर्ण हुन्छ।

0: ए बहिनी, घरमा नै छौ?
1: आउ न चम्पा, भित्र नै आऊ।
0: अनि तिजको तयारी कस्तो हुँदैछ?
1: तयारी हुँदैछ दिदी, तर हामी यसपालि तिजलाई अलिक फरक तरिकाले मनाउने विचार पनि गर्दैछौ।
0: फरक? कस्तो फरक?
1: तिजमा गीत गाउने, नाच्ने त हुन्छ नै, त्यससँगै महिलाका समस्या, अधिकार, शिक्षा र आत्मनिर्भरताका कुरा पनि गरौँ न।
0: वाह, यो चाहिँ राम्रो कुरो भएछ है।
1: हाम्रो संस्कार पनि जोगियोस् है, नयाँ पुस्ताको सोच पनि जोडियोस्, त्यो भन्दा राम्रो के होला?
0: ठिक भन्नुभयो। तिजले महिलालाई केवल सजिन र रमाउन सिकाउने मात्र होइन, आफ्नो आवाज उठाउन पनि सिकाउन पर्छ है।
2: नमस्कार दिदीहरू, म भित्र आउन सक्छु?
1: आउन प्रभा, तिमीलाई नै कुरिरहेका थियौ।
2: म त बजारबाट आउँदै थिएँ, सबै पसलमा तिजको सामानले भरिभराउ रहेछ। रातो साडी, गहना, मेकअप, उपहार, सबैको भिड।
0: बजारले तिजलाई ठुलो व्यापार बनाइसक्यो। तर हामीले सोच्नु पर्ने कुरा के हो भने, तिजको महत्व सामानको मूल्यले निर्धारण गर्छ कि भावनाले?
2: भावनाले नै होला है दिदी, तर समाजमा देखा सिकी पनि त हुन्छ।
1: त्यही देखा सिकीलाई सन्तुलित गर्नुपर्छ। रमाइलो गरौ, तर आफ्नो क्षमता र आवश्यकतालाई नबिर्सौ।

0: हरितालिका तीज हिन्दू महिलाहरूले विशेष आस्थाका साथ मनाउने पर्व हो। पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्न गरेको कठोर तपस्या र व्रतसित तीजको धार्मिक कथा जोडिएको पाइन्छ। कथा अनुसार पार्वतीले आफ्नो मनको इच्छा पूरा गर्न कठोर साधना गरिन्। उनकी सखीहरूले उनलाई सुरक्षित स्थानमा लगेर तपस्या गर्न सहयोग गरे। त्यसैले हरितालिका शब्दमा सखीहरूले हरण गरेर लगेको र पार्वतीको व्रतको अर्थ जोडिएको पाइन्छ। तर पुस्तादेखि मनाउँदै आएको यो पर्व धार्मिक आस्थामा मात्र सीमित छैन, यसले माइती र चेलीको सम्बन्धलाई बलियो बनाउने, महिलाहरूलाई एउटा ठाउँमा भेला गराउने र मनका कुरा व्यक्त गर्ने अवसर समेत दिएको छ।
1: हाम्रो समयमा तीजका गीतमा जीवनका दुःख सुख सुनिन्थ्यो।
2: हो, कहिले काहीँ गीत नै महिलाको आवाज हुन्थ्यो। घरमा भन्न नसकेका कुरा गीतमा भनिन्थ्यो। मनका पीडा, पतिको व्यवहार, सासु ससुराको दबाव, माइतीको सम्झना सबै गीतमा नै आउँथ्यो।
3: हो नि चम्पा, त्यसैले त पुराना तीज गीत सुन्दा अहिले पनि मन कस्तो कस्तो हुन्छ।
4: तीजका गीत केवल मनोरञ्जन होइन नामा, ती त समाजको ऐना पनि हुन्।
1: अनि आजको तीज
4: आज पनि राम्रो गीत छ नामा, तर कतिपय गीतमा मौलिकता हराउँदै गएको छ। भड्किलोपन, देखासेकी र प्रतिस्पर्धा पनि बढेको छ नि आमा।
5: त्यही भएर हामीले रोज्नु पर्छ तीजको रमाइलो पनि गरौँ, तर तीजको मर्म पनि जोगाऊ।
3: मौलिकता जोगाउनु भनेको पुरानो गीत मात्र गाउनु हो त?
2: होइन, मौलिकता भनेको आफ्नै भाषा, भाका, भावना र जीवनसँग जोडिनु हो। नयाँ गीत गाउन सकिन्छ, नयाँ धुन प्रयोग गर्न सकिन्छ, तर गीतले हाम्रो समाज र संस्कृतिको आत्मा बोकेको हुनुपर्छ है।
4: आज हामी महिलाको शिक्षा, स्वास्थ्य, समानता र आत्मनिर्भरता बारे पनि तीज गीत गाउन सक्छौ नि।
1: त्यसरी नै तीजको परम्परा अझ जीवन्त हुन्छ।

0: हजुरआमा, तीजमा महिलाहरू किन व्रत बस्नुहुन्छ?
1: यो धार्मिक आस्था परम्परासँग जोडिएको कुरा हो। धेरै महिलाहरू पतिको दीर्घायु, परिवारको सुख शान्ति र आफ्नो मनोकामनाका लागि व्रत गर्छन्।
0: तर व्रत बस्नै पर्छ?
2: धर्म र संस्कार व्यक्तिगत आस्थाको विषय हो नि त। व्रत बस्ने वा नबस्ने निर्णय आफ्नो स्वास्थ्य र इच्छा अनुसार गर्नुपर्छ।
3: ठिक भनिस्। परम्पराको सम्मान गर्नु राम्रो हो, तर आफ्नो स्वास्थ्यलाई असर पारेर कुनै परम्परा पुरा गर्न आवश्यक छैन।
4: मलाई पनि पहिले व्रत नबसे समाजले नराम्रो भन्ला जस्तो लाग्थ्यो, तर अहिले बुझ्दैछु आस्था मनमा हुन्छ, शरीरलाई दुःख दिएर मात्र प्रमाणित गर्न पर्दैन।
1: हाम्रो पालामा जानकारी कम थियो, कमजोरी भए पनि व्रत तोड्न डर लाग्थ्यो। आज स्वास्थ्य सम्बन्धी ज्ञान बढेको छ, त्यसैले विवेकपूर्ण निर्णय गर्नुपर्छ।
2: गर्भवती महिला, बिमारी, दबाई खाइरहेका व्यक्ति, वृद्ध वा कमजोर स्वास्थ्य भएका महिलाले डाक्टरको सल्लाह लिन उचित हुनेछ।
3: व्रत बस्ने महिलालाई परिवारले पनि सहयोग गर्नुपर्छ। उहाँलाई घरको कामको बोझ थपेर व्रतको नाममा दुःख पनि त दिनु भएन।
0: त्यसो भए तिजमा महिलालाई आराम पनि दिनुपर्छ?
1: अवश्य दिनुपर्छ। तिज महिलाको पर्व हो भने महिलाको स्वास्थ्य र खुसीलाई पहिलो प्राथमिकता दिनुपर्छ।
4: यसपालि हामी व्रत बस्ने दिदी बहिनीका लागि फलफुल, पानी र खानेकुराको व्यवस्था गर्छौँ।
5: ठिक छ।
4: हेर्नुहोस् त, सबै साथीहरूले तिजको फोटो हालिसके। कसैले महँगो साडी, कसैले सुनका गहना, कसैले पार्टीको।
2: त्यसो भए हामीले पनि त्यस्तै गर्नुपर्छ,
4: नत्र त पछि सबैले के भन्लान्।
3: त्यही त समस्या हो प्रभा। अरूले के भन्लान् भन्ने डरले हामी आफ्नो क्षमता भन्दा बढी खर्च गर्न थाल्छौँ।
1: तिज खुसीको पर्व हो, ऋण गरेर देखावटी खुसी किन्नु पर्ने पर्व होइन।
4: तर कहिले काहीँ साथीभाइको दबाव पनि त हुन्छ। सबैजना महँगो होटलमा जाने, नयाँ लुगा लाउने, उपहार दिने, आफूले नगरे अलग्गै परेको जस्तो लाग्छ।
2: हामीले सामाजिक सञ्जालमा देखेका सबै कुरा वास्तविक जीवनको आवश्यकता हुँदैन। कसैले देखाएको जीवनसित आफ्नो जीवनसँग आफ्नो जीवन तुलना गर्नु ठिक होइन है।
3: तिजमा खर्च गर्नु हुँदैन भन्ने पनि होइन, खर्च गर्नुपर्छ तर सठिक ढङ्गमा।
1: हाम्रो समयमा तिजमा नयाँ लुगा नपाउँदा हामी मन दुखाउँदैन थियौँ। माइतीमा भेटघाट गर्न जान्थ्यौँ, एकाअर्काको हात समात्थ्यौँ अनि गीत गाउँथ्यौँ, त्यही नै ठुलो खुसी हुन्थ्यो।
4: त्यसो भए यसपालि महँगो पार्टी होइन, सबै दिदी बहिनी मिलेर सानो कार्यक्रम गरौँ न। केही रकम चाहिँ आवश्यक परेका महिलाहरूलाई सहयोग गरौँ।
3: अब ल्यायो नि तिजको वास्तविक भावना।
2: ठिक छ त, हामीले एउटा कोष बनाऊ, सबैले आफ्नो इच्छा अनुसार पैसा जम्मा गरौँ र त्यसबाट कुनै छात्रालाई पढाइमा सहयोग गरौँ, वा बिमारी महिलालाई औषधि किनिदेऊ, वा गरिब दिदी बहिनीलाई सहयोग गरौँ, होइन त?
0: म पनि आफ्नो कन्तुरबाट पैसा दिन्छु ल।
1: तिम्रो भावना नै ठुलो हो नानी।
6: तिजको इतिहास महिलाको आवाज बन्यो, घरभित्रको सीमित आवाजलाई गीतले बाहिर ल्यायो। आज महिलाले शिक्षा पाएका छन्, रोजगारीमा छन्, व्यवसाय गरिरहेका छन्, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। तरै पनि अझ हिंसा, विभेद, बाल विवाह, दाइजो, आर्थिक निर्भरता र असमानता जस्ता चुनौतीहरू छन्। तिजले यी विषयहरूमा बोल्ने अवसर पनि दिन सक्छ।
2: लौ त, तिजमा एउटा गीत गाउन त।

0: हो, अबको तीजमा गीतसँगै चेतनाको स्वर पनि गुन्जिनु पर्छ है।
1: हो, महिलाको श्रमको मूल्य बुझ्ने कुरा निकै महत्त्वपूर्ण छ। घरको कामलाई काम नै नमान्ने प्रवृत्ति अझै छ।
2: घर सम्हाल्नु, बालबालिकालाई हुर्काउनु, वृद्धाको हेरचाह गर्नु, यी सबै श्रम हुन्। पैसा नआए पनि त्यसको मूल्य हुन्छ।
3: तर महिलाले घर र बाहिर दुवैतिर काम गर्दा पनि निर्णय गर्ने अधिकार नपाउनु अन्याय हो। आर्थिक निर्णय, शिक्षा, स्वास्थ्य र सम्पत्तिमा महिलाको सम्मान अधिकार हुनुपर्छ र हिंसा सहेर बस्नु संस्कार होइन।
1: यदि कुनै महिला हिंसामा परेको छ भने उसले कहाँ सहयोग माग्ने?
3: विश्वासिलो परिवार, महिला समूह, स्थानीय तह, पुलिस, कानुनी सहायता केन्द्र वा सम्बन्धित सङ्घ संस्थासँग सम्पर्क गर्न सकिन्छ। सबैभन्दा पहिले पीडितलाई दोष नदी उसको कुरा पनि सुन्नुपर्छ।
2: हामी छिमेकी भएर पनि एक

0: अर्काको दुःख नबुझ्ने हो भने तीजको जमघटको अर्थ नै के रह्यो?
1: त्यसैले तीजमा केवल सजावट होइन सहकार्य पनि चाहिन्छ।
2: हजुरआमा, तपाईँको पालाको तीज र हाम्रो पालाको तीजमा के फरक छ?
0: हाम्रो पालामा साधना कम थियो तर भेटघाट धेरै थियो।
2: अहिले साधन धेरै छ तर भेटघाट चाहिँ कम?
0: त्यस्तो पनि होइन, तर मोबाइल र सामाजिक सञ्जालले हाम्रो जीवन बदलिदिएको छ। मोबाइल आफै खराब होइन आमा, यसको प्रयोग कसरी गर्छौ भन्ने कुरा महत्त्वपूर्ण हो।
1: ठिक भनिस्, मोबाइलबाट तीजका पुराना भाका सुरक्षित गर्न सकिन्छ है। टाढा रहेका दिदी बहिनीहरूलाई जोड्न पनि सकिन्छ। महिलाका अधिकार र स्वास्थ्य सम्बन्धी जानकारी फैलाउन पनि सकिन्छ।
3: हो, तर कहिलेकाहीँ सामाजिक सञ्जालमा गलत सूचना पनि फैलिन्छ है।
0: त्यसैले कुनै कुरा साझा गर्न अघि सत्यता जाँच्नु पर्छ। स्वास्थ्य, व्रत वा औषधि सम्बन्धी कुरा त झन् विशेषज्ञको सल्लाह बिना विश्वास गर्नु नै हुँदैन।
2: मलाई त मोबाइलमा तीजको भिडियो हेर्न रमाइलो लाग्छ।
0: रमाइलो गर, तर आफ्नै घर आँगनमा गाइने गीत पनि सिक।
2: म तपाईँको पालोको गीत सिक्छु हजुरआमा, तर त्यसमा नयाँ शब्द पनि थप्न पाउँछु?
0: पाउँछेस्। संस्कृति नदी जस्तै हो, बगिरहन्छ तर आफ्नो मूल बिर्सनु हुँदैन। हामीले पुरानो र नयाँ मध्ये एउटा रोज्नु पर्ने होइन, दुवैका राम्रा कुरा जोड्नु पर्छ।
1: पुरानो पुस्ताबाट संस्कार लिने अनि नयाँ पुस्ताबाट नयाँ सोच लिने,
0: त्यसैलाई त संस्कृति जोगाउन भनिन्छ।
4: तीजको अर्को महत्वपूर्ण पक्ष हो माइती र चेली बीचको आत्मीय सम्बन्ध। विवाह पछि आफ्नो जन्म घरबाट टाढा पुगेकी छोरीका लागि तीज माइतीसँग जोडिने अवसर पनि बन्छ। तर सबै महिलालाई माइती जाने अवसर समान रूपमा प्राप्त हुँदैन। कोही आर्थिक समस्याका कारण जान सक्दैनन् भने कोही रोजगारीमा हुन्छन्, कोही पारिवारिक परिस्थितिका कारण घरमै सीमित हुन्छन्।
5: मलाई बिहेपछि पहिलो तीजमा माइती जान नपाउँदा निकै नरमाइलो लागेको थियो।
0: किन जान पाइनस्?
5: सासूआमा बिरामी हुनुहुन्थ्यो नि त, घरमा अरू कोही थिएन, माइतीले बोलाए पनि जान सकिन।
1: त्यसैले तीजको खुसी केवल माइत पुग्ने कुरामा मात्र सीमित हुनु हुँदैन, जहाँ छौ त्यही आत्मीयता सृजना गर्न सकिन्छ।
0: त्यसो भए हामी यसपालि माइत जान नसकेको दिदी बहिनीलाई पनि कार्यक्रममा बोलाउन त, भिडियो कल मार्फत टाढा रहेको परिवारसँग पनि जोडौ, होइन त? अवश्य, तीजमा कसैलाई एक्लो बनाउनु हुँदैन।
5: माइतीको माया सम्झिनु पनि स्वाभाविक नै हो, तर ससुरालीमा पनि सम्मान र आत्मीयता पाउनु पर्छ।
1: ठिक भनिस्, तीजले परिवार बीचको दूरी बढाउने होइन, सम्बन्धमा प्रेम र समझदारी बढाउने पर्व पनि बन्न पर्छ।
0: हामीले कार्यक्रम गर्दा वातावरणको पनि ख्याल गर्नु हो नि फेरि।
3: तीज र वातावरणको सम्बन्ध
0: धेरै छ। प्लास्टिकका प्लेट, बोतल, सजावटका सामग्री र खाद्य पदार्थको अत्याधिक प्रयोगले फोहोर बढाउँछ। हामी पुनः प्रयोग गर्न मिल्ने भाँडा प्रयोग गर्न सक्छौ।
1: स्थानीय उत्पादका कपडा, गहना र सामग्री प्रयोग गर्दा स्थानीय महिलाहरूको व्यवसायलाई पनि सहयोग हुन्छ नि त।
0: हाम्रो पालामा त पातका टपरी, माटाका भाँडा र घरमै बनाएका परिकार हुन्थे।
3: अब हामी पनि स्थानीय परिकार बनाउन, बजारबाट सबै कुरा किनेर ल्याउनुको सट्टा घरमै बनाएको खानेकुरा बाँडौ।
6: म पनि सजावटको लागि कागजको फुल बनाउँछु है।
0: त्यही हो दिगो तीज, कम फोहोर, कम खर्च र बढी आत्मीयता। ल, यसपालि हामी सबै एउटा संकल्प गरौ।
3: कस्तो संकल्प?
0: तीजमा अनावश्यक खर्च नगर्ने,
1: महिलाहरूमाथि हुने हिंसा र विभेद विरुद्ध आवाज उठाउने,
0: छोरी र छोरालाई सम्मान अवसर दिने,
3: महिलाको श्रमको सम्मान गर्ने,
2: अनि तीज

0: गीत र संस्कृतिको मौलिकता जोगाउने,
1: स्वास्थ्यलाई प्राथमिकता दिने, माइती जान नसकेको वा एक्लो भएका दिदी बहिनीहरूलाई साथ दिने,
0: स्थानीय उत्पादन प्रयोग गर्ने र वातावरण सफा राख्ने,
2: आस्था राख्ने तर अन्धविश्वास नफैलाउने,
0: सामाजिक सञ्जालमा राम्रो र सत्य सूचना मात्र फैलाउने।
3: ओ, हामी सबै संकल्प गर्छौं।
4: संकल्प शब्दमा मात्र सीमित नहोस्, संकल्प व्यवहारमा देखियोस्। तीजको एक दिनको उत्साह वर्षभरि महिला सम्मान र समानताको अभ्यासमा बदलियोस्।
1: दिदी बहिनीहरू, आज हामी तीज मनाउन मात्र होइन, एक अर्काको कुरा सुन्न पनि भेला भएका हौ है।
5: हामी मध्ये कसैलाई स्वास्थ्य सम्बन्धी समस्या छ भने खुलेर कुरा गरौँ है।
2: कसैलाई कानुनी समस्या, घरेलु हिंसा वा आर्थिक कठिनाई छ भने सहयोगका लागि महिला समूहसँग सम्पर्क गर्न सकिन्छ है।
6: कसैको दुःखलाई चर्चाको विषय नबनाऊ, सहयोगको अवसर बनाऊ।
0: आज हामी गीत मात्र होइन एउटा कथा पनि सुनाउँछौँ।
1: कस्तो कथा?
0: एउटी छोरीको कथा जसलाई पढ्न दिएन तर पछि गाउँका महिलाहरू मिलेर उसलाई पढाए। आज ऊ स्वास्थ्य कर्मी बनेर आफ्नै गाउँमा सेवा गरिरहेकी छिन्।
2: त्यो कथा हाम्रो समाजको सम्भावनाको कथा हो। एउटी महिलालाई अवसर दिँदा एउटा परिवार, एउटा समुदाय र अन्ततः सिंगो समाज बदलिन सक्छ।
5: त्यसैले तीजमा हामीले उपहार भन्दा अवसर बाँड्नु पर्छ।
6: छोरीलाई शिक्षा, महिलालाई सम्मान र परिवारमा समान निर्णय, यही नै हो ठुलो उपहार।
1: अब सबैले आफ्नो अनुभव सुनाऊ है। तीजले तपाईँहरूको जीवनमा के अर्थ राख्छ?
5: ए, मेरो लागि त माइतीको सम्झना हो तीज, तर यो अहिले यो आफ्नो पहिचान सम्झिने दिन पनि हो।
2: मेरो लागि तीज परम्परा र परिवर्तन बीचको संवाद हो।
0: मेरो लागि तीज गीत, चुरा, नाच र नयाँ कुरा सिक्ने दिन हो।
6: मेरो लागि तीज पुस्तौलाई जोड्ने सेतु हो।
1: मेरो लागि तीज महिलाहरू एक अर्काको शक्ति बन्ने अवसर हो।

0: हरितालिका तीस यो केवल व्रतको कथा होइन, यो आस्थाको कथा हो, यो चेली र माइतीको सम्बन्धको कथा हो, यो गीतमा पोखिएको भावनाको कथा हो, यो महिलाको आवाजको कथा हो। समय बदलिन्छ, पर्व मनाउने शैली बदलिन्छ, तर संस्कृतिको आत्मा हराउनु हुँदैन। तीजमा रातो साडी हरियो चुडा लगाऊ, गीत गाउँ, नाचौँ, रमाऊ, तर सँगसँगै महिलाको सम्मान पनि गरौँ, समानताको आवाज उठाऊ, अनावश्यक खर्च र देखासेकी त्यागौँ, स्वास्थ्यको ख्याल पनि गरौँ, हिंसा विरुद्ध बोलौँ, माइती जान नसक्ने दिदी बहिनीलाई सम्झौँ, स्थानीय संस्कृति र उत्पादनलाई प्रोत्साहन गरौँ र आफ्नो मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउँ। किनकि तीज केवल एउटा पर्व होइन, तीज त हाम्रो संस्कृति हो, हाम्रो भावना हो, हाम्रो पहिचान हो।
1: परम्परा जोगाऊ, विकृति हटाऊ,
2: महिलाको सम्मान बढाऊ,
3: समानताको समाज बनाऊ र तीजलाई खुसीको पर्व बनाऊ।
4: हरितालिका तीजको हार्दिक शुभकामना।

माइतीको आँगनमा फेरि तिजको भाका गुन्जियोस्, हरेक दिदी बहिनीको मुहारमा खुसी छाओस्, कुनै महिला हिंसा र विभेदमा नपरुन्, हरेक छोरीले शिक्षा र अवसर पाओस् र हरेक घरमा प्रेम, सम्मान र समानताको दीप बलोस्। तिजको भाका केवल नाच घरमा होइन, महिलाको अधिकारको आवाजमा पनि सुनियोस्। तिजको रङ केवल साडीमा होइन, जीवनमा पनि देखियोस्। तिजको खुसी केवल एक दिनमा होइन, हरेक दिनको व्यवहारमा फैलियोस्।

लौतेश्वरधारी सुंदर यात्रा व यही विश्राम लेना पुछा परंपरा राधनिता को यो संगम हरितारिका तीज परंपरा देखी परिवर्तन सम्म आज हामीले तीज पर्व को महत्व र यसमा आएका परिवर्तनहरूका बारे कुरा गर्यो। यस विशेष रूपकलाई सफल बनाउन हुने हाम्रा कलाकारहरू इन्दिरा छेत्री, चित्र आले, शोभना प्रधान, प्रिशिला मुखिया, वाचन सुजाता सुब्बा अनि रश्मि खवास, लेखक र प्रस्तुता उमेश दर्जी, संकल्पक राजीव सुब्बा, प्रस्तुति सहयोगी विनिता लामा प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ।

पुनः स्वागत गर्दछु श्रोतागणलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगा हर्ज अनि मोबाइल एप न्यूज अन एआईआर र प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। समय दिउँसोको ठिक 12:05 भयो। श्रोता र अबको यो समय हो फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। राजको कार्यक्रममा यहाँको साथमा छु म लमु। ताउनुहोस् श्रोता, फरमाइसी कार्यक्रमको यो पहिलो प्रस्तुति छ चलचित्र गजनीबाट वेनी दयाल अनि श्रेया घोषालको स्वरमा। र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ पद्मा नेपानगर मध्य प्रदेश ब्रदर्स, सुदर्शन शाह, पल्लवी शाह, प्रकाश शाह, कुशल, नीति, सुरवी, अश्विन, मंगलाबेन शाह अनि राजेन्द्रजी शाह। अप्प सिरुबारी गिद्धे पहाडबाट श्याम दर्नाल, करुणा सिंह, सुषमा सिंह अनि एसएम दर्नाल। फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्ता, अररिया रजखोर बजारबाट एमडी सारिफ आरजू, मेन रोड राजविराज नेपालबाट मोहम्मद अता उल्लाह, बेगम जिनत जहाँ, सोनी परवीन अनि इम्तियाज आलम। तै श्रोताको रजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

दार्जिलिङबाट विजय कुमार लोहार, सकुन लामा, बेबी प्रधान अनि सुसन लामा। साँझनगर भेलाई छत्तिसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह। पुनः महाराष्ट्रबाट श्रीमती वीणा आदिश मेहता अनि कुमारी डाक्टर माही मेहता। मेहरनगर उमेरखेर महाराष्ट्रबाट अभिजित गोहाङ्कर राही, श्रीमती सरिता गोहाङ्कर, प्रिन्स सिद्धान्त गोहाङ्कर, अर्जुन गोहाङ्कर टुकटुक, वैशाली शैलेश गोहाङ्कर, सुमित गोहाङ्कर, कुमारी ध्वनि गोहाङ्कर परी, प्रिन्स एकांश गोहाङ्कर। पुराना तालाब डुमरावबाट वल्लुला अन्सारी अनि अस्मनाज अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव। तै श्रोताको रजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति, चलचित्र 1942 अफ लभ स्टोरीबाट कविता कृष्णमूर्तिको स्वरमा।

फरमाइसे फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमाको यो अन्तिम प्रस्तुति राखिरहेकी छु। चलचित्र जोधा अकबरबाट जावेद अलीको स्वरमा र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ बिहार कोलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी, प्रकाशवीर राजपुर अनि कमलेश जयपुरिया, बिहारीपुर खनवाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट लालचन्द मिश्र, रमेश चन्द अनि कुमकुम मिश्र, मेन रोड फारबसगञ्ज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहू कुमार विमल अनि ममता रानी, छवि अनोखी, अर्पिता दीक्षा देव देवांशु अनि डब्लुजी, इन्दिरा बिहार रायगढबाट अक्रम नुरजह, डब्लु नुरजह, साहिद वसिम र वल्युल्लाह नुरजह, राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी हक्कु, राजन हक्कु, कल्पना राई हक्कु, सुनिमा हक्कु, पिङ्की, खुसबू, श्रुति, पूजा हक्कु अनि सनी हक्कु, नेपालबाट सरोज दत्ता, चन्द्र दत्ता, वेवी विविता, अग्निश, आशिष अनि तरुण रञ्जन, नागरी फार्मबाट शान्त तामाङ, रिता तामाङ, सामदेन तामाङ, शिखा तामाङ, विजय थापा अनि रिदन थापा, खरसाङ चित्रे बस्तीबाट साहिल देवान, अनुराग तामाङ, विनोद राजवंशी, प्रिया तामाङ अनि साथीहरू, त यी श्रोताहरूको रुझाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

नमस्कार, यो आकाशवाणी हो। 1 बजेको मुख्य समाचार स्नेह थामीबाट सुन्नुहोस्। आज देशभरि हिन्दी दिवस मनाइँदैछ। सन् 1949 आजकै दिन संविधान सभाले देवनागरी लिपिमा लेखिने हिन्दी भाषालाई देशको आधिकारिक भाषाको रूपमा स्वीकार गरेको थियो। गृहमन्त्री अमित शाहले आज हिन्दी दिवसको अवसरमा भिडियो सन्देश साझा गर्दै हिन्दी भाषा कुनै पनि अन्य भाषाको प्रतिस्पर्धी नभई राष्ट्रिय एकतालाई जोड्ने महत्वपूर्ण कडी रहेको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिँदै सामाजिक सञ्जालमा एक पोस्ट गर्दै साहित्य र पत्रकारितादेखि सिनेमा, टेलिभिजन, शिक्षा तथा डिजिटल जगतसम्म हिन्दी लाखौं मानिसको लागि अभिव्यक्तिको एक सशक्त माध्यम बनेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले यस अवसरमा हिन्दी केवल एउटा भाषा मात्र नभई भारतको संस्कृति, सभ्यता र जीवन मूल्यहरूको सशक्त अभिव्यक्ति भएको बताउनु भएको छ। आज सम्पूर्ण देशमा गणेश चतुर्थीको पर्व अत्यन्त श्रद्धा र हर्षोल्लासको साथ मनाइँदैछ। यो दिन बुद्धि, समृद्धि र सौभाग्यको देवता भगवान गणेशको जन्मोत्सवको रूपमा मनाइन्छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीले गणेश चतुर्थीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण भारतीयहरूलाई शुभकामना दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले ब्रिक्स शिखर सम्मेलनको सफलताको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। उहाँले सम्मेलनको सफलताले विश्व मञ्चमा भारतको बलियो प्रभाव प्रस्तुत गरेको बताउनुभयो। भारतको पवन ऊर्जा क्षमता मार्च 2014 रहेको 21.04 गिगावटबाट बढेर जुलाई 2026 58.14 गिगावट पुगेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले महिला T20 विश्व एसिया कप च्याम्पियनसिप 2026 जितेकोमा भारतीय टोलीका सबै सदस्यलाई बधाई दिनुभएको छ। यसका साथै मुख्य समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणीको अब सुनाउन लागिरहेका छौ लोकनी आधुनिक प्रस्तुति। प्रथममा स्वीकार्नुहोस् यो लोक भाका सुदीप वाइबाको स्वरमा, शब्द शरण राईको अनि सङ्गीत गणेश कुमार घिसिङको।

लोक भाका त यहाँले सुनिहाल्नुभयो। अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस्, यो आधुनिक गीत लावण्या गजमेर अनि उज्ज्वल थापाको स्वरमा, शब्द अनि सङ्गीत लावण्या गजमेरको।

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार स्नेह थामेबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणको लागि महत्वपूर्ण आधार भएको बताएका छन्। आज देशभरि गणेश चतुर्थीको पर्व खुबै श्रद्धा अनि हर्षोल्लासको साथ मनाइँदैछ। गृहमन्त्री अमित शाहले हिन्दी भाषाले जनसञ्चार, सुशासन अनि राष्ट्रिय एकतालाई मजबुत गर्नमा महत्वपूर्ण भूमिका निभाइरहेको बताउनुभयो। सरकारले भनेको छ, सेनाको अथक प्रयासहरूबीच जम्मू कश्मीरमा सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा छ अनि विश्व स्वास्थ्य संगठनका महानिदेशक ट्रेडेस एडनाम ग्रेब्रियासिसले बलियो स्वास्थ्य सहयोग, नवाचार, लचिलोपन अनि सतत वित्तीय व्यवस्थाको आह्वान गर्नुभएको छ। अब समाचार विस्तारमा। ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणको लागि महत्वपूर्ण आधार भएको बताएका छन्। नयाँ दिल्लीमा आयोजित दुई दिने ब्रिक्स शिखर सम्मेलनमा सदस्य देशहरूले ऊर्जा बजारमा स्थिरता सुनिश्चित गरेर र विभिन्न स्रोतहरूबाट ऊर्जाको निर्वाध प्रवाहलाई यथावत राख्ने तथा महत्वपूर्ण ऊर्जा प्रतिष्ठानहरूको सुरक्षा गरेर ऊर्जा सुरक्षा बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक तथा राजनीतिक दबावको लागि प्रौद्योगिकी र महत्वपूर्ण खनिज पदार्थको प्रयोग गर्नाले प्रगतिमा बाधा पुग्न सक्ने सचेत गराउनुभयो। विदेश मन्त्रालयले 18 ब्रिक्स शिखर सम्मेलनको सफल आयोजनामा सहयोगका लागि केन्द्र सरकारको सबै विभागहरू अनि एजेन्सीहरूप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले भनेको छ, शिखर सम्मेलनको आयोजन एक जटिल कार्य थियो जसको लागि सरकार अनि देशको सबै स्तरहरूमा समन्वित प्रयास जरूरी थियो। मन्त्रालयले ती सबै राज्य सरकारहरूलाई पनि धन्यवाद दिएको छ जसले ब्रिक्सको विभिन्न बैठकहरूको आयोजन गर्यो। यो सम्मेलन हिजो नयाँ दिल्लीमा सफलतापूर्वक सम्पन्न भयो। रक्षा मन्त्री राजनाथ सिंहले ब्रिक्स शिखर सम्मेलनको सफलताको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो। उहाँले भन्नुभयो, सम्मेलनको सफलताले वैश्विक मञ्चमा भारतको बलियो छाप छोडेको छ। श्री सिंहले भन्नुभयो, ऐतिहासिक नयाँ दिल्ली घोषणा पत्र भारतको बढ्दो वैश्विक प्रभावको प्रमाण हो। सोसियल मिडिया पोस्टमा रक्षा मन्त्रीले भन्नुभयो, भारतले ब्रिक्सको अध्यक्षतामा लचिलोपन, नवाचार, सहयोग अनि स्थिरतालाई प्राथमिकता दिएको छ। उहाँले भन्नुभयो, भारतले ब्रिक्स सहयोगलाई आम नागरिकहरूसित जोड्ने अनि वैश्विक दक्षिणलाई केन्द्रमा राख्नेमा विशेष जोड दियो। श्री सिंहले भन्नुभयो, भारतले अधिक समावेशी प्रतिनिधि अनि सन्तुलित विश्व व्यवस्थाको दिशामा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। आज देशभरि गणेश चतुर्थीको पर्व खुबै श्रद्धा अनि हर्षोल्लासको साथ मनाइँदैछ। यो दिन भगवान गणेशको जन्मको प्रतीक हो, जो बुद्धि, समृद्धि अनि सौभाग्यको देवता हुन्। यस दिनलाई विनायक चतुर्थी अथवा गणेश उत्सवको नामले जानिन्छ। 10 दिनसम्म चल्ने यस उत्सवको आज पहिलो दिन हो। यस अवधि मानिसहरू आफ्नो घरमा भगवान गणेशको मूर्तिहरू स्थापित गरेर पूजा गर्ने गर्छन्। राष्ट्रपति द्रौपदी मुर्मूले गणेश चतुर्थीको अवसरमा देश तथा विदेशमा बसेका सबै भारतीयहरूलाई शुभकामना दिनुभएको छ। उहाँले भन्नुभयो, भगवान गणेश ज्ञान, समृद्धि अनि शुभ आरम्भको प्रतीक हो। उहाँले भन्नुभयो, गणेश चतुर्थीको पर्वले सबैको जीवनमा ऊर्जा, ज्ञान अनि सकारात्मकता ल्याउँदछ। उहाँले प्रार्थना गर्नुभयो, भगवान गणेशले

0: सबैको जीवनमा सुख शान्ति स्वास्थ्य अनि समृद्धि प्रदान गरोस्। उहाँले नागरिकहरूसित राष्ट्र निर्माणमा योगदान दिने संकल्प लिन पनि आह्वान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सोसियल मिडियामा संस्कृतमा सुभाषितम साझा गर्दै यो पवित्र पर्वले सबैको जीवनमा नयाँ ऊर्जा अनि उत्साहको सञ्चार गर्ने कामना गर्नुभयो। उहाँले भन्नुभयो, भगवान गणेशको दिव्य आशीर्वादले सबैको प्रयासहरूमा सफलता मिलोस् अनि देश निरन्तर प्रगति पथमा अग्रसर रहोस्। यसै अवसरमा भाजपाका वरिष्ठ नेता तथा राष्ट्रिय अध्यक्ष नितिन नवीनले पनि देशवासीहरूलाई शुभकामना दिनुभएको छ।
1: गणेश चतुर्थी की पूरे देशवासियों को बहुत बहुत बधाई। भगवान श्री गणेश सबके जीवन में हमेशा शुभ करें, हर व्यक्ति के जीवन में खुशी उत्साह उत्सव रहे, इसकी कामना करता हूं। गणेश चतुर्थी के दिन हमें राजस्थान से भी अच्छे परिणाम मिल रहे हैं, तो भगवान श्री गणेश का आशीर्वाद बना रहे।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। आज देशभरि हिन्दी दिवस मनाइँदैछ। 1949 यसै दिन संविधान सभाले देवनागरी लिपिमा लिखित हिन्दी भाषालाई देशको आधिकारिक भाषाको रूपमा अपनाएको थियो। आज हिन्दी विश्वमा सबैभन्दा अधिक बोलिने भाषाहरूमध्ये एक हो अनि 52 करोडभन्दा अधिकको यो पहिलो भाषा हो। गृहमन्त्री अमित शाहले हिन्दी दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। उहाँले सोसियल मिडिया पोस्टमा भन्नुभयो, हिन्दी भाषाले जनसञ्चार, सुशासन अनि राष्ट्रिय एकतालाई मजबुत गर्नमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। उहाँले भन्नुभयो, सबै भारतीय भाषाहरूसित अघि बढ्दै हिन्दी अब प्रौद्योगिकी अनि अनुसन्धानको भाषा पनि बनेको छ। श्री शाहले नागरिकहरूसित हिन्दी सहित सबै भारतीय भाषाहरूलाई सशक्त बनाउने संकल्प लिन आह्वान गर्नुभयो। उहाँले हिन्दीलाई समृद्ध बनाउनमा योगदान दिने सबै विभूतिहरूलाई नमन गर्नुभयो।
2: भाषा किसी भी समाज की स्मृति होती है, उसका आत्मबोध होती है। हिंदी ने इस विविधता के बीच संवाद, संपर्क और समन्वय की भाषा के रूप में देश के विभिन्न वर्गों और समुदायों को जोड़ने में महत्वपूर्ण भूमिका निभाई है। हिंदी का विकास भी तभी सार्थक है जब सभी भारतीय भाषाओं के सम्मान, संरक्षण और संवर्धन के साथ आगे बढ़े।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नयाँ दिल्लीको यशोभूमिमा 5 समेकन इण्डिया 2026 उद्घाटन गर्नुहुनेछ, जसमा 40 भन्दा अधिक देशहरूको 600 भन्दा अधिक प्रदर्शक, 300 अन्तर्राष्ट्रिय कम्पनीहरू अनि प्रतिभागीहरूले भाग लिनेछन्। सेमिकन इण्डिया भारतको प्रमुख सेमिकन्डक्टर सम्मेलन अनि प्रदर्शनी हो, जसको आयोजन भारत सेमिकन्डक्टर मिशन इलेक्ट्रोनिकी तथा सूचना प्रौद्योगिकी मन्त्रालय तथा वैश्विक उद्योग सङ्घ सेमीले संयुक्त रूपले गर्नेछ। यसको माध्यमले वैश्विक सेमिकन्डक्टर अनि इलेक्ट्रोनिकी तन्त्रलाई सहयोग, नवाचार, विनिर्माण, निवेश अनि प्रतिभा विकासको सम्बन्धमा सहयोग बढाउनलाई लिएर एक मञ्च उपलब्ध हुनेछ। 3 दिनको सम्मेलनमा प्यानल चर्चाहरू हुनेछ तथा सेमिकन्डक्टर अनि इलेक्ट्रोनिकी तन्त्रबारे उदयमान क्षेत्रहरूमा बातचित हुनेछ। सरकारले भनेको छ, सेनाको अथक प्रयासहरूबीच जम्मू काश्मीरमा सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा छ। रक्षा मन्त्रालयले आफ्नो नवीनतम वार्षिक रिपोर्ट 2025-26 भनेको छ, यी प्रयासहरूको परिणामस्वरूप हिंसामा उल्लेखनीय कमी आएको छ, विरोध प्रदर्शनहरूमा पनि गिरावट आएको छ अनि पत्थरबाजीको कुनै घटना भएको छैन। रिपोर्टमा चीनसितको समग्र स्थितिमाथि पनि प्रकाश पारियो। वर्ष 2025 उत्तरी सीमामा चीनका पिपल्स लिबरेशन आर्मी पीएलए बलको तैनाथीमा उल्लेखनीय कमी देखिएको छ। वास्तविक नियन्त्रण रेखा एलओसी अनि पारम्परिक प्रशिक्षण क्षेत्रमा 10 संयुक्त सशस्त्र ब्रिगेड आकरको बल तैनात गरिएको छ। भारत अनि चीन बीच राजनीतिक, राजनयिक अनि सैन्य स्तरमा द्विपक्षीय बातचितले उत्तरी सीमाहरूमा सकारात्मक विकास भएको छ, जसको कारण स्थिरता आएको छ। रिपोर्ट अनुसार एलओसीको सबै क्षेत्रहरूमा भारतीय सेनाको तैनाती मजबुत, सुव्यवस्थित अनि कुनै पनि आपत स्थितिसित जुझ्नका लागि तयार छ। विश्व स्वास्थ्य संगठन का महानिदेशक ट्रेडेस अदनाम गेब्रेयेससले बलियो स्वास्थ्य सहयोग नवाचार लचिलोपन अनि सतत वित्तीय व्यवस्थाको आह्वान गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा डाक्टर ट्रेडेसले भन्नुभयो ब्रिक्स शिखर सम्मेलनको विषय सीधा रूपमा

0: वैश्विक स्वास्थ्यसित जोडिएको छ। उहाँले देशहरूसित प्राथमिक स्वास्थ्य सेवा निगरानी, चेतावनी प्रणाली अनि स्थानीय उत्पादनलाई मजबुत गर्ने आह्वान गर्नुभयो। नवाचार बारेमा उहाँले विज्ञान, डिजिटल स्वास्थ्य अनि आर्टिफिसियल इन्टेलिजेन्सको व्यापक उपयोगको आह्वान गर्नुभयो, जसले समाजको सबै वर्गहरूसम्म त्यसको फाइदा पुग्न सकोस्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणको लागि महत्वपूर्ण आधार भएको बताएका छन्। आज देशभरि गणेश चतुर्थीको पर्व खुबै श्रद्धा अनि हर्षोल्लासको साथ मनाइँदैछ। गृहमन्त्री अमित शाहले हिन्दी भाषाले जनसंसार, सुशासन अनि राष्ट्रिय एकतालाई मजबुत गर्नमा महत्वपूर्ण भूमिका निभाइरहेको बताउनुभयो। सरकारले भनेको छ, सेनाको अथक प्रयासहरूबीच जम्मू कश्मीरमा सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा छ र विश्व स्वास्थ्य संगठनका महानिदेशक ट्रेडेस एडनाम गेब्रियसले बलियो स्वास्थ्य सहयोग, नवाचार, लचिलोपन अनि सतत वित्तीय व्यवस्थाको आह्वान गर्नुभएको छ। यसका साथै समाचार पूरा भयो।
1: अब प्रस्तुत छ यो लोकगीत, बसन्ती बाला लामाको स्वरमा शब्द गर्न थामीको।

प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ ब्रिक्स शिखर सम्मेलन 2026 मा ब्रिक्स राष्ट्रहरूद्वारा नयाँ दिल्ली घोषणा पत्र पारित। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। नयाँ दिल्ली स्थित भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 को पहिलो दिन ब्रिक्स राष्ट्रहरूले नयाँ दिल्ली घोषणा पत्र सर्वसम्मतिले पारित गरेका छन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सम्मेलनको पहिलो दिनको सत्रको अन्त्यमा उक्त घोषणा पत्र पारित गर्ने प्रस्ताव राख्नु भएको थियो। आफ्नो समापन मन्तव्यमा प्रधानमन्त्रीले पारित गरिएको नयाँ दिल्ली घोषणा पत्रले सदस्य राष्ट्रहरूको साझा संकल्पका लागि स्पष्ट दिशा प्रदान गर्ने कुरा उल्लेख गर्नुभयो। उहाँले घोषणा पत्रका निर्णयहरूलाई ठोस नतिजामा परिणत गर्नु अब उनीहरूको साझा जिम्मेदारी भएको पनि बताउनुभयो। प्रधानमन्त्री मोदीले पहिलो दिनको चर्चाले यो स्पष्ट पारेको बताउनुभयो कि परिवर्तनशील विश्वलाई पुराना र अप्रचलित संस्थाहरूद्वारा सञ्चालन गर्न सकिँदैन। साथै उहाँले प्रतिनिधित्व, जवाबदेहिता र नियम निर्माणको प्रक्रियामा सुधारको महत्वमाथि जोड़ दिनुभयो। श्री मोदीले भविष्यका प्रविधिहरू र तिनलाई निर्देशित गर्ने नियमहरूको विकासमा ग्लोबल साउथको समान सहभागिता हुनुपर्ने कुरामा पनि नेताहरूले जोड़ दिएको बताउनुभयो। उहाँले निर्णय र तिनका नतिजा बीचको खाडललाई साझेदारी र सामूहिक प्रयासद्वारा कम गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। प्रधानमन्त्रीले ब्रिक्सको अध्यक्षताको सन्दर्भमा नेताहरूको बहुमूल्य योगदान, रचनात्मक भावना र प्रतिबद्धताप्रति आभार व्यक्त गर्नुभयो। ब्रिक्सको 20 वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रका नेताहरूद्वारा दुईवटा विशेष स्मृति डाक टिकटहरू पनि जारी गरियो। यसअघि समावेशी विश्वव्यापी शासन र बहुपक्षीयताको सुदृढीकरणमा केन्द्रित सत्रको पहिलो दिनको उद्घाटन मन्तव्यमा श्री मोदीले ब्रिक्स निरन्तरता तथा कार्यान्वयन संयन्त्रको प्रस्ताव राख्नु भएको थियो। यसको उद्देश्य हरेक वर्ष ब्रिक्सको अध्यक्षता परिवर्तन भए पनि समूहको संस्थागत गतिशीलता कायम राख्नु हो। नयाँ दिल्लीको भारत मण्डपमा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 को सत्रमा बोल्दै श्री मोदीले उक्त संयन्त्रले ट्रोइका मार्फत सबै पहल र नतिजाहरूको अनुगमन तथा कार्यान्वयन सुनिश्चित गर्ने बताउनुभयो। ट्रोइका संयन्त्रले निरन्तरता सुनिश्चित गर्नका लागि निवर्तमान, वर्तमान र आगामी अध्यक्षहरूबीच समन्वयको व्यवस्था गर्दछ। प्रधानमन्त्रीले ब्रिक्स राष्ट्रहरूले आगामी 20 वर्षका लागि नयाँ र महत्वाकांक्षी कार्यसूचीमा कार्य गर्नुपर्ने बताउनुभयो। उहाँले यो प्रक्रिया समूहको आफ्नै कार्यप्रणालीबाट शुरू हुनुपर्ने कुरामा जोड़ दिनुभयो। प्रधानमन्त्री मोदीले कठिन समयमा सहयोग सहज बनाउन सम्बन्धित देशका सामुद्रिक निकाय र कूटनीतिक नियोगहरूलाई जोड्ने उद्देश्यले नाविक आपतकालीन सहयोग सञ्जाल स्थापना गर्ने प्रस्ताव राख्नुभयो। मोदीले विश्व व्यापारमा नाविकहरूको ठूलो योगदान भए पनि कठिन समयमा उनीहरू प्राय सहयोगको अभावमा पर्ने गरेको उल्लेख गर्नुभयो। मोदीले ब्रिक्स राष्ट्रहरूबीचको एकता र सहमतिलाई विश्व मञ्चमा ठोस नतिजामा परिणत गर्ने बेला आएको बताउनुभयो। उहाँले ब्रिक्स सदस्यहरूले एका अर्काको सम्मान गर्ने सहमतिका साथ अघि बढ्ने कुरामा जोड दिनुभयो। उहाँले यो समूह कसैको विरूद्धमा नभएर सबैलाई साथमा लिएर अघि बढ्ने दृष्टिकोणको साथ अघि बढेको बताउनुभयो। प्रधानमन्त्रीले यस वर्षको ब्रिक्स शिखर सम्मेलनलाई ऐतिहासिक कोसे ढुङ्गाको रूपमा वर्णन गर्नुभयो, किनकि यस समूहले यस वर्ष आफ्नो 20 वार्षिकोत्सव मनाइरहेको छ। उहाँले ब्रिक्स परिपक्वताको चरणमा पुगेको र विगत 2 दशकमा विश्व मञ्चमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको बताउनुभयो।

मोदीले ब्रिक्सको अध्यक्षतामा भारतको दृष्टिकोण जनकेन्द्रित र मानवतालाई प्राथमिकता दिने रहेको बताउनुभयो। वहाँले अध्यक्षको रूपमा भारतका लागि लचिलोपन, नवीनता, सहयोग र दिगोपन मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यिनै प्राथमिकताहरूबाट निर्देशित भई भारतले ब्रिक्स सहयोगलाई प्रत्यक्ष रूपमा आम जनतासँग जोड्न विशेष जोड़ दिएको छ। प्रधानमन्त्रीले यसै दृष्टिकोणका साथ 350 भन्दा बढी बैठकहरू आयोजना गरिएको र भारतले देशका करिब 30 शहरहरूमा विभिन्न प्रतिनिधि मण्डलहरूलाई स्वागत गर्ने अवसर पाएको उल्लेख गर्नुभयो।

3.5 MHz को ध्वनि तरंगमा हामी आकाशवाणीबाट बोलिरहेका छौ। अब अघिल्लो क्रममा सुनाउने छौ केही हिन्दी चलचित्रका गीतहरू। त मनोरञ्जन गराइरहेका छौ यो पहिलो गीत सुनाएर चलचित्र मेरी कॉमबाट अरिजित सिंहको स्वरमा, शब्द सन्दीप सिंहको।

हामी कार्यक्रमको अन्त्यतिर छौँ र अन्तमा यो अन्तिम साङ्गीतिक कोसली मोहब्बते चलचित्रबाट उद्भव मनोहर सेट्टी ईशानी समूह स्वर

0: आकाशवाणी बाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। आज देशभरि गणेश चतुर्थी पर्व श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ। यो दिन भगवान गणेशको जन्मदिनको प्रतीक हो। भगवान गणेश बुद्धि, समृद्धि र सौभाग्यका देवता हुनुहुन्छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीहरूलाई बधाई र शुभकामना दिनुभएको छ। त्रिपुरामा पनि गणेश चतुर्थी पूर्ण उत्साह र उमङ्गका साथ मनाइँदैछ। राज्यभरि विभिन्न पूजा पण्डाल, क्लब तथा घरहरूमा विशेष पूजा अर्चना भइरहेको छ। राज्यका मुख्यमन्त्री डाक्टर मनिक शाहले हिजो साँझ गणेश पूजा उद्घाटन समारोहमा सहभागिता जनाउनुभयो। आज देशभरि हिन्दी दिवस मनाइँदैछ। सन् 1949 आजकै दिन संविधान सभाले देवनागरी लिपिमा लिखित हिन्दीलाई देशको आधिकारिक भाषाको रूपमा अप्नाएको थियो। आज हिन्दी विश्वमा सबैभन्दा अधिक बोल्ने भाषाहरू मध्ये एक हो अनि 52 करोड भन्दा अधिकको यो पहिलो भाषा पनि हो। गृहमन्त्री अमित शाहले हिन्दी दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री शाहले सोसियल मिडिया पोस्टमा भन्नुभएको छ, हिन्दी भाषाले जनसञ्चार, सुशासन अनि राष्ट्रिय एकतालाई मजबुत गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ। उहाँले भन्नुभयो, सबै भारतीय भाषाहरूसित अघि बढ्दै हिन्दी अब प्रौद्योगिकी अनि अनुसन्धानको भाषा पनि बनेको छ। ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणको लागि महत्वपूर्ण आधार भएको बताएका छन्। नयाँ दिल्लीमा आयोजित दुई दिने ब्रिक्स शिखर सम्मेलनमा सदस्य देशहरूले ऊर्जा बजारमा स्थिरता सुनिश्चित गरेर विभिन्न स्रोतहरूबाट ऊर्जाको निर्वाध प्रवाहलाई यथावत राख्ने तथा महत्वपूर्ण ऊर्जा प्रतिष्ठानहरूको सुरक्षा गरेर ऊर्जा सुरक्षा बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक वा राजनीतिक दबाउको लागि प्रौद्योगिकी र महत्वपूर्ण खनिज पदार्थको प्रयोग गर्नाले प्रगतिमा बाधा पुग्न सक्ने सचेत गराउनु भएको छ। नागाल्याण्डको त्वेनसाङ टाउन र चेन्डाङ स्याण्डलमा 10 र 11 सेप्टेम्बरमा 9 जनाको मृत्यु भएको खबर छ। पुलिसले मदिरा सेवनसित सम्भावित सम्बन्धको जाँच गरिरहेको छ। त्वेनसाङ पुलिस अनुसार प्रारम्भिक जाँचले यो पत्तो

लाग्दछ कि यी मृत्युहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मदिरा सेवनसित सम्बन्धित हुन सक्छ र सोही अनुसार जाँच जारी छ। पुलिसले बताए अनुसार मृतकहरूमध्ये धेरै जसोले मदिरा सेवन गरेका थिए। त्यसपछि उनीहरूमा धमिलो दृष्टि, गम्भीर टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने र उल्टी हुने जस्ता लक्षणहरू देखा परेका थिए। यद्यपि पुलिसले स्पष्ट पारेको छ कि मृत्यु नकली वा मिसावट गरिएको मदिरा सेवनबाट भएको हो भनेर वैज्ञानिक र निर्णायक रूपमा प्रमाणित भएको छैन। थप वैज्ञानिक, फोरेन्सिक र मेडिकल जाँच भइरहेका छन्। त्वेनसाङ पुलिसले अवैध, नकली वा मिसावट मदिराको खोजी तथा बरामद गर्न त्वेनसाङ टाउन र च्यान्डेङ स्याडलमा खोजी तथा छापामारी गरेको छ। यी कार्यवाहीहरूको क्रममा विभिन्न ठाउँबाट लगभग 470 बोतल र क्यान आइएमएफएल र बियर जफत गरिएको छ। मणिपुर सरकारका प्रवक्ता तथा विधायक थोक्चोम राधेश्यामले भन्नुभएको छ, मणिपुर विधानसभाले हालै सम्पन्न सत्रमा एउटा प्रस्ताव पारित गर्दै सन् 1951 आधार वर्ष मानेर मणिपुरमा एनआरसी लागू गर्न माग गरेको थियो। यस विषयमा केन्द्र सरकारलाई पनि जानकारी गराइएको थियो र राज्यमा जनगणनाका सबै प्रक्रियाहरू रोक्ने निर्णय सही थियो। त्यसैले जस्ट एन्ड फेयर डिलिमिटेसनले कार्यालयको सामान्य कामकाज बहिष्कार गर्ने तथा त्यसलाई रोक्ने कदम फिर्ता लिनुपर्छ। असमको कछार जिल्लामा पुलिसले विशेष सूचनाको आधारमा कार्यवाही गर्दै एक युवकलाई पक्राउ गरी 10,000 संदिग्ध याबा ट्याब्लेट बरामद गरेको छ। बरामद ट्याब्लेटको कुल तौल करिब 1.309 किलोग्राम रहेको र यसको अनुमानित बजार मूल्य करिब 1 करोड रुपियाँ रहेको बताइएको छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज हिन्दी दिवसको अवसरमा हिन्दी भाषाको समृद्ध साहित्यिक परम्परा तथा भारतीय समाजमा यसको योगदानप्रति नमन गर्नुभएको छ। यसका साथै समाचार पूरा भयो।

FM 103.5 MHz को ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:20 भइरहेको छ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

श्रोता महानुभावहरू, विश्वमा अनेक धर्महरू छन् अनि विभिन्न जातका मानिसहरू बसोबास गर्छन्। सबैले आफ्नो धार्मिक विश्वास अनुसार तिनीहरूका आराध्यहरूलाई पुज्ने अनि मान्ने गर्छन्। धर्ममा आस्था राख्ने मानिसहरूका निम्ति तिनीहरूका आराध्य देवी देवतालाई पुज्नु नै तिनीहरू आफ्नो परम कर्तव्य ठान्छन्। साथै यसरी आफ्ना आराध्य देवी देवतालाई पुज्दा तिनीहरूबाट मनले चाहेको वर प्राप्त गर्न सक्छन् भन्ने आस्था अनि विश्वास राख्छन्। लौ त श्रोता महानुभावहरू, अब बेसी कुरोलाई नलम्बाइकन सुरु गर्न गइरहेको छु नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामी, अनि तपाईँहरूको साथमा रहेको छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ, लिएर कार्यक्रम विश्वमा हामी।

हजुर, विश्वमा हामी, मैले अघि नै भनिहालेँ कि विश्वमा हामी विभिन्न जाति धर्मका मानिसहरू बसोबासो गर्छौँ अनि त्यसै अनुरूप पूजा अर्चना गर्ने गर्छौँ। यसैले आज हो गणेश चतुर्थी, अर्थात् भगवान श्री गणेशको जन्म जयन्ती।

गणेश चतुर्थी हिन्दूहरूको प्रमुख पर्व हो। यो पर्व भारतका विभिन्न भागहरूमा मनाइन्छ, तर महाराष्ट्र र कर्नाटकमा भने यो ठुलो रूपमा अनि धुमधामसाथ मनाइन्छ। पुराणका अनुसार भगवान श्री गणेशजीको जन्म यसै दिन भएको थियो। हिन्दू भगवान गणेशजीको गणेश चतुर्थीमा पूजा गर्ने गरिन्छ। धेरै प्रमुख स्थानमा भगवान गणेशजीको ठुलो मूर्ति स्थापना गरिन्छ। यो मूर्तिको 9 दिनसम्म पूजा गरिन्छ। वरिपरि क्षेत्रका मानिसहरू यसलाई हेर्न आउँछन्। 9 दिनपछि गणेश मूर्तिलाई गीत र वाद्ययन्त्रसहित पोखरी, समुद्र आदिमा विसर्जन गरिन्छ। गणेशजीलाई लम्बोदर पनि भन्ने गरिन्छ।

गर्ने अनि पतिको अर्थ हुन्छ प्रभु, गणपतिको अर्थ हुन्छ शुद्धताको स्वामी, गणेशको अर्थ गणहरूमा स्वामी हो र आदिको अर्थ सबैभन्दा पुरानो अर्थात् सनातनी हो। शिवपुराण अन्तर्गत रुद्र संहिताको चौथो कुमार खण्डमा वर्णन गरिएको छ कि स्नान गर्न अघि माता पार्वतीले एउटा माटोबाट एउटा बालक सृजना गरिन् र उसलाई आफ्नो द्वारपाल बनाइन्। जब शिवजी प्रवेश गर्न त्यहाँ आइपुगे त्यस बालकले तिनलाई ढोकामा नै रोके। यसपछि शिवगणले बालकसँग भयङ्कर युद्ध गरे तर युद्धमा कसैले पनि उसलाई हराउन सकेनन्। अन्तत भगवान् शिवजी क्रोधित भएर आफ्नो त्रिशूलले त्यस बालकको टाउको काटिदिए। यसले देवी शिवलाई क्रोधित बनायो र उनले विनाश गर्ने निर्णय गरिन्। देवऋषि नारदको सल्लाहमा भयभीत देवताहरूले जगदम्बाको प्रशंसा गरेर उनलाई शान्त पारे। शिवजीको निर्देशनमा विष्णुजीले उत्तर दिशामा भेटिएको पहिलो जीवित प्राणी अथवा हात्तीको टाउको काटेर त्यसमा ल्याए। मृत्युञ्जय रुद्रले त्यो हात्तीको टाउको बालकको शरीरमा राखेर उसलाई पुनर्जीवित गरे। खुसीले अभिभूत भएर माता पार्वतीले त्यो हात्तीमुखी बच्चालाई आफ्नो हृदयमा अँगालो हाली राखे र देवताहरूमाझ अग्रज हुने आशीर्वाद पनि दिन। ब्रह्मा विष्णु महेशले त्यस बालकलाई सबैको प्रमुख घोषित गरेर उसलाई पहिलो पूजा गर्ने आशीर्वाद पनि दिए। भगवान् शङ्करले बालकलाई भने, गिरिजानन्दन, बाधाहरू हटाउनेमा तिम्रो नाम सर्वोत्तम हुनेछ। तिमी सबैबाट पूजनीय बन र मेरो सबै गणहरूको प्रमुख बन। गणेश्वर, तिम्रो जन्म भाद्रपद महिनाको कृष्ण पक्षको चतुर्थीमा चन्द्रमा उदय भएको बेला भएको थियो। यस तिथिमा व्रत बस्ने व्यक्तिको सबै बाधाहरू नष्ट हुनेछ र उनले सबै सिद्धिहरू प्राप्त गर्नेछ। कृष्ण पक्ष चतुर्थीको रातमा चन्द्रोदयको समयमा गणेशको पूजा गरेपछि व्रत बस्ने व्यक्तिले चन्द्रमालाई अर्घ चढाउनु पर्छ र ब्राह्मणलाई मिठाई खुवाउनु पर्छ। त्यसपछि उसले आफैले पनि मिठो खाना खानुपर्छ। वर्षभरि श्री गणेश चतुर्थीमा व्रत बस्ने व्यक्तिको मनोकामना निश्चित रूपमा पुरा हुन्छ।

अर्को धार्मिक विश्वास यस्तो पनि छ। एकपल्ट महादेवजी पार्वतीसँग नर्मदाको किनारमा गएका थिए। त्यहाँ एउटा सुन्दर ठाउँमा पार्वतीले महादेवजीसँग चौपर खेल्ने इच्छा व्यक्त गरिन्। त्यसपछि शिवजीले भनिन्, हाम्रो जित र हारको साक्षी को हुनेछ? पार्वतीले तुरन्तै त्यहाँबाट घाँसका परालहरू जम्मा गरेर एउटा पुतली बनाइन् र त्यसमा जीवन भरेपछि उनलाई भनिन्, छोरा, हामी चौपर खेल्न चाहन्छौँ तर हाम्रो जित अनि हारको साक्षी यहाँ कोही छैन। त्यसैले खेलको अन्तमा तिमी हाम्रो जित र हारको साक्षी बन्नेछौ र हामीमध्ये कसले जित्यो र कसले हार्यो भनेर बताउनेछौ। खेल सुरु भयो। संयोगवश पार्वतीले तिनै पटक जितिन्। जब बालकलाई जित र हारको निर्णय गर्न भनियो, उनले महादेवजीलाई विजेता घोषित गरिन्। फलस्वरूप पार्वतीजी रिसाइन् र उनलाई एउटा खुट्टाबाट लङ्गडा हुने र त्यहाँ हिलोमा सुतेर दुःख भोग्ने श्राप पनि दिइन्। बालकले नम्रतापूर्वक भन्यो, आमा, यो मेरो भूल अज्ञानताको कारणले भएको हो। मैले यो कुनै दुष्टता वा द्वेषको कारणले गरेको होइन। मलाई माफ गरिदिनुहोस् र श्रापबाट मुक्त हुने तरिका बताउनुहोस्। तब मायाले भरिपूर्ण आमालाई उनीप्रति दया लाग्यो र भनिन्, सर्पनागिनहरू यहाँ गणेशको पूजा गर्न आउँछन्। उनीहरूको सल्लाहले तिमीले गणेशको व्रत राखेर रा मलाई पाउनेछन्। यसो भन्दै उनी कैलाशतर्फ गइन्। एक वर्षपछि श्रावणमा सर्पनागिनहरू गणेशको पूजा गर्न त्यहाँ आए। सर्पनागिनहरूले गणेशको व्रत राखेर रा त्यो बालकलाई पनि व्रतको विधि सुनाए। त्यसपछि बालकले 12 दिनसम्म श्री गणेशजीको व्रत राख्यो। त्यसपछि गणेशजी उसको अगाडि प्रकट भए र भने, म तपाईँको व्रतबाट प्रसन्न छु, इच्छित वर माग्नुहोस्। त्यस बालकले भन्यो, प्रभु, मेरो खुट्टामा यति बल दिनुहोस् कि म मेरो आमा बाबुलाई कैलाश पर्वतमा भेट्न जान सकुँ र अनि तिनीहरू मसँग प्रसन्न हुन्। गणेशजी तथास्तु भन्दै गायब भए। बालक भगवान् शिवको चरणमा पुगे। शिवजीले उनलाई त्यहाँ पुग्ने उपायको बारेमा सोधे। त्यसपछि बालकले शिवजीलाई सम्पूर्ण कथा सुनाए।

उत्तरतर्फ पार्वती त्यस दिनदेखि रिसाइन् र शिवजीबाट पनि टाढा भइन्। त्यसपछि भगवान् शङ्करले पनि बालक जस्तै 21 दिनसम्म व्रत राखे, जसको कारण पार्वतीको मनमा स्वयं भगवान् शिवलाई भेट्ने इच्छा जाग्यो। उनी चाँडै कैलाश पर्वतमा पुगिन्। त्यहाँ पुगेपछि पार्वतीले भगवान् शिवलाई सोधिन्, प्रभु तपाईँले कस्तो उपाय अप्नाउनु भयो जसको कारण म तपाईँ कहाँ दौडँदै आएको छु? भगवान् शिवले उनलाई गणेश व्रतको इतिहास सुनाए। त्यसपछि पार्वतीले आफ्नो छोरा कार्तिकेयलाई भेट्ने इच्छाले 21 दिनसम्म दुर्वा फुल र लड्डुले गणेशको पूजा गरिन्। 21 दिन कार्तिकेय आफै पार्वतीलाई भेट्न आए। आफ्नी आमाबाट यो व्रतको महत्त्व सुनेर उनले पनि व्रत राखे। कार्तिकेयले त्यही व्रत विश्वामित्रलाई सुनाए। व्रत राखेपछि विश्वामित्रले गणेशलाई जन्ममुक्त भएर ब्रह्मा ऋषि बन्न आग्रह गरे। गणेशले उनको इच्छा पुरा गरे। सबैको इच्छा पुरा गर्ने गणेशजी यस्तै हुनुहुन्छ।

एकपल्ट महादेवजी नुहाउन भगवती गए। उनी गएपछि पार्वतीले आफ्नो शरीरबाट एउटा मूर्ति बनाइन् र त्यसको नाम गणेश राखिन्। पार्वतीले उनलाई भनिन्, हे छोरा, तिमी मुग्दल लिएर ढोकामा बस, म भित्र गएर नुहाउँछु, जबसम्म म नुहाउँदिन कुनै पनि पुरुषलाई भित्र आउन नदेऊ। भगवान् शिव भगवतीबाट नुहाएर आए। गणेशजीले उनलाई ढोकामा नै रोके। शिवजीले यसलाई आफ्नो अपमान ठाने र क्रोधमा उनको शिर काटेर भित्र पसे। उनलाई रिसाएको देखेर पार्वतीले बुझिन् कि खाना ढिलो भएको कारण महादेवजी रिसाएका होलान्। त्यसैले उनले तुरन्तै दुई प्लेटमा खाना ल्याए र शिवजीलाई बोलाइन्। त्यसपछि दोस्रो प्लेट देखेर शिवजी अलिक छक्क परे र सोधे, यो दोस्रो प्लेट कसको लागि हो? पार्वतीजीले भनिन्, यो छोरा गणेशको लागि हो जो बाहिर ढोकाको रक्षा गरिरहेका छन्। यो सुनेर शिवजी झनै छक्क परे। के तिम्रो छोराले ढोकाको बाहिर रक्षा गरिरहेको छ? पार्वतीले उत्तर दिन्, हो नाथ, के तपाईँले उसलाई देख्नुभएको छैन? शिवजीले उत्तर दिए, मैले त देखेँ, तर जब मलाई यहाँ भित्र आउनदेखि रोकियो मैले उसलाई विद्रोही बालक ठानेर उसको टाउको काटिदिए। यो सुनेर पार्वतीजी धेरै दुःखी भइन्। उनी विलाप गर्न थालिन्। त्यसपछि पार्वतीजीलाई खुसी पार्न भगवान् शिवले एउटा बालक हात्तीको टाउको काटेर बालकको शरीरमा जोडिदिनुभयो। यसरी छोरा गणेश पाएर पार्वतीजी धेरै खुसी भइन्। उनले आफ्नो पति र छोरालाई मायाले खुवाए र त्यसपछि आफैले पनि खाए। यो घटना भाद्रपद शुक्ल चतुर्थीको दिन भएको थियो, त्यसैले यो तिथिलाई पवित्र पर्वको रूपमा पनि मनाइन्छ। भाद्रपद कृष्ण चतुर्थीबाट सुरु भएर प्रत्येक महिनाको कृष्ण पक्षको चन्द्र उदय व्यापिनी चतुर्थीको दिन व्रत बसेर विघ्नेश्वर गणेश प्रसन्न हुन्छन् र उनले सबै बाधा र समस्याहरू हटाउनेछन् भन्ने एउटा धार्मिक विश्वास पनि रहेको छ।

लौ त श्रोता महानुभावहरू, आज गणेश चतुर्थीको दिन कार्यक्रम विश्वमा हामीमा हामीले भगवान श्री गणेशबारे केही जान्ने प्रयास गर्दा गर्दै समयले तपाईँहरूदेखि आजको निम्ति भने बिदा माग्ने सङ्केत गरेकोले आजलाई म लगायत कार्यक्रम प्रस्तुता मिङमा दोर्जे लामालाई पनि बिदा दिनुहोस्। अवस्था नमस्कार।

नमस्कार। समय भएको छ कार्यक्रम विविध चर्चाको र विविध चर्चाको आज गाउँमा म श्रोताहरूलाई शरीरमा पानीको कमी हुँदा हामीमा के असर देखा पर्छ त्यसबारे जानकारी गराइरहेको छु।

सर्वप्रथम त शरीरमा पानी कमी हुँदाखेरि सास गनाउने गर्छ। हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले प्रायःजस्तो नै भुलिरहेका हुन्छौँ। काम गरिरहेको समय जब हामी बोल्छौँ तब हाम्रा सहकर्मीहरू परपर सर्छन् अनि मात्रै आफूलाई महसुस हुन्छ अथवा अनुभव हुन्छ कि पानी पिउन भुलेको र आफ्नो सास आफूलाई नै गनाइरहेको हुन्छ अथवा सास गनाउने पनि शरीरमा पानीको कमीको एउटा लक्षण हो र सास गनाउँदा हामीले बुझ्नुपर्छ कि हामीले पानीको मात्रा अलिक बेसी पिउन आवश्यक रहेको छ। त्यसरी नै शारीरिक क्षमतामा कमी आउनु, शरीरमा पानीको मात्रा कम हुनसाथ शारीरिक क्षमतामा कमी आउँछ। शरीरमा पानीको मात्रा केवल 2% कम हुँदा मात्रै शरीरको क्षमता 10%ले घट्छ भन्ने विज्ञहरूको भनाइ छ र अनुसन्धानबाट पनि यो पत्तो लागेको छ। त्यसैले पानी पर्याप्त मात्रामा पिउनु जरुरी छ। सुक्खा छाला हुन्छ, छालालाई स्वस्थ तन्दुरुस्त र चमकदार राख्नको लागि प्रशस्त पानी पिउन एकदमै जरुरी छ। यति मात्र होइन, छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी छ। फिजियोलोजी एन्ड बिहेभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रूपमा ध्यान दिन नसके ड्राइभिङ क्षमतामा पनि ह्रास आउने देखिएको छ। थकान हुनु, शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ। यी सबैले शरीरलाई थकित बनाउँछ। त्यति मात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरू पनि थकित हुने गर्छ र हामी अथवा मानव जातिले त्यसलाई थाकेको अनुभव गर्छ। यसले गर्दाखेरि जब पनि कहिलेकाहीँ तपाईँहरूले थाकेको अनुभव गर्नुहुन्छ, एक ग्लास पानी अथवा 1 लिटर पानी पिउनुहोस्। खराब मुड, कहिलेकाहीँ हामी कतिपय मानिसहरूलाई देख्छौँ कि उहाँ त्यसै पनि रिसाइरहेको, यो पनि एउटा शरीरमा पानीको कमीको असरमध्ये एक हो। शरीरमा पानीको मात्रा कम हुनको असर शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि पर्ने गर्छ। जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छी हुने, काममा केन्द्रित हुन नसक्ने र दुखी रहने गरेको पनि पाइन्छ। यसले गर्दाखेरि पानी ज्यादा खायो भने यी सबै मुडहरू अथवा जुन चाहिँ हाम्रो मानसिक अवस्था रहेको छ त्यसलाई पनि सठिक रूपमा ल्याउन सकिन्छ। शरीर चिसो बनाउँछ, रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्नमा मद्दत गर्छ। पानीको मात्रा कम हुँदा तातो पानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ, आँखा धमिलो र तिरमिराउने। पानीको मात्रा कम हुँदा मांसपेशीमा मात्र नभई मस्तिष्कमा पनि रक्त सञ्चार कम हुन्छ, जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिरमिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ। टाउको दुखाइ, चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ, जसले टाउको दुख्ने गर्छ। त्यसैले जब जब टाउको दुख्छ 1-2 गिलास पानी पिउनुहोस्, सम्भवतः टाउको दुखाइ हराएर जान्छ। मानिसको पेटमा ग्यास हुनु, आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको आवश्यकता छ अथवा पानीको जरुरी छ। तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ, जसले गर्दा कब्जियत अथवा

लौ त श्रोता मानवहरू, यसरी आज मैले विविध चर्चाको यस अङ्कमा शरीरमा पानीको कमी हुँदा देखिने असरहरूबारे जानकारी दिए। यसै जानकारीको साथ विविध चर्चाको आजको कार्यक्रमबाट म बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: समय भएको छ समाचारको सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणका लागि महत्वपूर्ण आधार भएको बताएका छन्। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रको नवी मुम्बईमा 6 अखिल भारतीय राजभाषा सम्मेलन अवधि राजभाषा गौरव अनि राजभाषा कीर्ति पुरस्कार 2025-26 प्रदान गर्नुभयो। सरकारले भनेको छ सेनाको अथक प्रयासहरूबीच जम्मू काश्मीरमा सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा छ। विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सितम्बर 2026 31 दिसम्बर 2026 प्रतिदिन 18 घण्टा बिजुली निर्यात गर्न स्वीकृति दिएको छ र मौसम विभागले आज गुजरातमा अत्याधिक भारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणका लागि महत्वपूर्ण आधार भएको बताएका छन्। नयाँ दिल्लीमा आयोजित 2 ब्रिक्स शिखर सम्मेलनमा सदस्य देशहरूले ऊर्जा बजारमा स्थिरता सुनिश्चित गरेर र विभिन्न स्रोतहरूबाट ऊर्जाको निर्बाध प्रवाहलाई यथावत राख्ने तथा महत्वपूर्ण ऊर्जा प्रतिष्ठानहरूको सुरक्षा गरेर ऊर्जा सुरक्षा बढाउनुपर्ने आवश्यकतामाथि जोड़ दिएका छन्। सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक वा राजनीतिक दबावको लागि प्रौद्योगिकी र महत्वपूर्ण खनिज पदार्थको प्रयोग गर्नाले प्रगतिमा बाधा पुग्न सक्ने सचेत गराउनुभयो।

0: भारत ने अपनी अध्यक्षता के दौरान लोगों के विकास और ग्लोबल साउथ के हितों को विशेष महत्व दिया। इस सम्मेलन की सबसे बड़ी उपलब्धि सम्मेलन के पहले ही दिन सर्वसम्मति से नई दिल्ली घोषणा पत्र को अपनाना था। पश्चिम एशिया की स्थिति पर ब्रिक्स नेताओं ने सभी पक्षों से अधिकतम संयम बरतने, बातचीत और कूटनीति के माध्यम से समस्या का समाधान करने की अपील की। वहीं आम लोगों और नागरिक सुविधाओं की सुरक्षा की आवश्यकता पर भी जोर दिया गया। इसके अलावा सभी नेताओं ने हर तरह के आतंकवाद की कड़ी निंदा की और आतंकवाद के खिलाफ शून्य सहनशीलता की नीति के प्रति अपनी प्रतिबद्धता दोहराई। वहीं संक्रामक बीमारियों की रोकथाम और उनसे निपटने के लिए ब्रिक्स इंटीग्रेटेड अर्ली वार्निंग सिस्टम बनाने पर भी सहमति बनी। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: आज देशभरि गणेश चतुर्थीको पर्व खुबै श्रद्धा अनि हर्षोल्लासका साथ मनाइँदैछ। भगवान गणेशको जन्मको प्रतीक यस दिनलाई विनायक चतुर्थी या गणेश उत्सवको नामले जानिन्छ। 10 दिनसम्म चल्ने यस उत्सवको आज पहिलो दिन मानिसहरू आफ्नो घरमा भगवान गणेशको मूर्तिहरू स्थापित गरेर पूजा गर्ने गर्छन्। राष्ट्रपति द्रौपदी मुर्मूले गणेश चतुर्थीको अवसरमा देश विदेशमा बसेका सबै भारतीयहरूलाई शुभकामना दिनुभएको छ। उहाँले भन्नुभयो, भगवान गणेश ज्ञान, समृद्धि अनि शुभ आरम्भको प्रतीक हो। यसै गरी प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडियामा संस्कृत शुभाषितम साझा गर्दै यो पवित्र पर्वले सबैको जीवनमा नयाँ ऊर्जा अनि उत्साहको संचार गर्ने कामना गर्नुभयो। महाराष्ट्रको विदर्भमा गणेश चतुर्थीको अवसरमा भक्तिमय वातावरण बीच गणेशजीको उत्साहपूर्वक स्वागत गरिँदैछ। नागपुर, अमरावती, चन्द्रपुर र यवतमालमा गणेशोत्सवका साथ स्वस्थ, जागरूकता, सुरक्षा र ध्वनि प्रदूषण मुक्त उत्सवप्रति जोड दिइरहेको छ। आज देशभरि हिन्दी दिवस मनाइँदैछ। 1949 यसै दिन संविधान सभाले देवनागरी लिपिमा लिखित हिन्दीलाई देशको आधिकारिक भाषाको रूपमा अप्नाएको थियो। आज हिन्दी विश्वमा सबैभन्दा अधिक बोलिने भाषाहरूमध्ये एक हो अनि 52 करोडभन्दा अधिकको यो पहिलो भाषा हो। गृहमन्त्री अमित शाहले हिन्दी दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। श्री शाहले सोसल मिडिया पोस्टमा भन्नुभयो, हिन्दी भाषाले जनसञ्चार, सुशासन अनि राष्ट्रिय एकतालाई मजबुत गर्नमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। उहाँले भन्नुभयो, सबै भारतीय भाषाहरूसित अघि बढ्दै हिन्दी अब प्रौद्योगिकी अनि अनुसन्धानको भाषा पनि बनेको छ। गृह अनि सहकारिता मन्त्री अमित शाहले आज महाराष्ट्रको नवी मुम्बईमा 6 अखिल भारतीय राजभाषा सम्मेलन अवधि राजभाषा गौरव अनि राजभाषा कीर्ति पुरस्कार 2025 प्रदान गर्नुभयो।
2: हिन्दी शब्द संसाधन, हिन्दी टंकन अंशुलिपि, इसके प्रशिक्षण का भी शुभारम्भ हुआ है। राजभाषा कीर्ति और राजभाषा गौरव पुरस्कार का भी सबको सम्मानित करने का काम हुआ है। जिन जिन लोगों को राजभाषा कीर्ति सम्मान और राजभाषा गौरव पुरस्कार मिला है, वो सभी को मैं मन पूर्वक बहुत बहुत बधाई देना चाहता हूँ।
1: सम्मेलनमा विभिन्न संस्थानहरू, संगठनहरू, ब्याङ्कहरू अनि मन्त्रालयहरूको तर्फबाट प्रदर्शनी पनि लगाएको छ। यस वर्ष सम्मेलनमा राष्ट्रिय गीत वन्दे मातरम्माथि विशेष चर्चा पनि हुनेछ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे अनि सुनेत्रा पवार सहित कैयौं सांसद, विद्वान, साहित्यकार, शिक्षाविद अनि वरिष्ठ अधिकारी सम्मेलनमा उपस्थित थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सरकारले भनेको छ, सेनाको अथक प्रयासहरूबीच जम्मू कश्मीरमा सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा छ। रक्षा मन्त्रालयले आफ्नो नवीनतम वार्षिक रिपोर्ट 2025-26 भनेको छ, यी प्रयासहरूको परिणामस्वरूप हिंसामा उल्लेखनीय कमी आएको छ। विरोध प्रदर्शनहरूमा पनि गिरावट आएको छ अनि पत्थरबाजीको कुनै घटना भएको छैन। रिपोर्टमा चीनसितको समग्र स्थितिमाथि पनि प्रकाश पारियो। वर्ष 2025 उत्तरी सीमामा चीनका पिपुल्स लिबरेसन पार्टी पिएलए बलको तैनातीमा उल्लेखनीय कमी देखिएको छ। वास्तविक नियन्त्रण रेखा एलएसी अनि पारम्परिक प्रशिक्षण क्षेत्रहरूमा 10 संयुक्त शस्त्र ब्रिगेड आकारको बल तैनात गरिएको छ। केन्द्रीय विद्युत अनि आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल G20 ऊर्जा मन्त्रीहरूको बैठकमा भाग लिन अमेरिका पुग्नु भएको छ। ऊर्जा प्रचुरतामाथि G20 मन्त्रीस्तरीय बैठक 14-16 सितम्बरसम्म आयोजित गरिनेछ। पश्चिम बङ्गाल सरकारले भूमि मालिकहरूको जानकारी बिना गरिने फर्जी भूमि पञ्जीकरणलाई रोक्न एक प्रौद्योगिकी आधारित प्रणाली सुरु गरिरहेको छ। यो सम्पत्ति पञ्जीकरणलाई

0: ठिक सुरक्षित अनि पारदर्शी बनाउने एक महत्त्वपूर्ण प्रशासनिक कदम हो। यस सम्बन्धमा स्ट्याम्प ड्युटी अनि पञ्जीकरण विभागले साँढे मोबाइल एप लन्च गर्नेछ। यस एपले पञ्जीकरण कार्यालयहरूमा क्रेता अनि विक्रेताहरूको पहिचानलाई डिजिटल रूपले सत्यापित गर्नेछ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सितम्बर 2026 31 दिसम्बर 2026 प्रतिदिन 18 घण्टा बिजुली निर्यात गर्न स्वीकृति दिएको छ। हालैका बाढीले नेपालको जलविद्युत पूर्वाधारमा भारी क्षति पुर्याएको छ, जसले गर्दा नेपालको घरेलु बिजुली उत्पादन क्षमतामा कमी आएको छ र थप बिजुलीको अतिरिक्त आवश्यकता उत्पन्न भएको छ। मन्त्रालयले यो स्वीकृतिले नेपाललाई यस कठिन समयमा आफ्नो बिजुली आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताएको छ। यो कदमले भारत र नेपाल बीच लामो समयदेखि रहेको घनिष्ठ ऊर्जा सहयोगलाई अझ बलियो बनाउनेछ। मन्त्रालयले भारत नेपाललाई सहयोग गर्न र ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्न प्रतिबद्ध रहेको पनि बताएको छ। बङ्गलादेशका विदेश राज्य मन्त्री हुमायूं कबीरले भन्नुभयो, बङ्गलादेश भारतसितको सम्बन्धहरूलाई द्विपक्षीय बातचितको माध्यमले अघि बढाउन चाहन्छ। ढाकामा पत्रकारहरूसितको बातचितमा उहाँले भन्नुभयो, बङ्गलादेशलाई भारतसित आपसी हितहरूको आधारमा नयाँ तरिकाले काम गर्नपर्नेछ। भारत बङ्गलादेश सीमासित जोडेको हालका मामिलाहरूमा श्री कबीरले ढाका अन्तर्राष्ट्रिय कानून सीमा प्रोटोकल अनि द्विपक्षीय सम्झौता अन्तर्गत कूटनीतिक बातचितबाट मुद्दाको समाधान गर्ने बताएको छ। मौसम विभागले आज गुजरातमा अत्याधिक भारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। हरियाणा, चण्डीगढ, पंजाब, पूर्वी राजस्थान अनि मध्य महाराष्ट्रमा पनि भारी वर्षाको अनुमान छ। पूर्वोत्तर राज्यहरू विशेष गरी अरुणाचल प्रदेश, असम अनि मेघालयमा पनि यसै प्रकारको मौसम बनिरहने अनुमान छ। उत्तराखण्ड, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु, पुडुचेरी, करैकल, केरल अनि माहेमा भोलिसम्म गर्जन बिजुली अनि तेज हावा चल्ने सम्भावना छ। बिहार, झारखण्ड, ओडिसा, तेलङ्गाना, पश्चिम बङ्गाल, सिक्किम अनि अण्डमान निकोबार द्वीप समूहमा आज गर्जनसहित बिजुली चम्किने सम्भावना छ। दिल्लीमा आज दिउँसो हल्का वर्षा हुन सक्ने पूर्वानुमान व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIRNews कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा पुनः एकपल्ट, ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणको लागि महत्त्वपूर्ण आधार भएको बताएका छन्। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रको नवी मुम्बईमा 6 अखिल भारतीय राजभाषा सम्मेलन अवधि राजभाषा गौरव अनि राजभाषा कीर्ति पुरस्कार 2025-26 प्रदान गर्नुभयो। सरकारले भनेको छ, सेनाको अथक प्रयासहरूबीच जम्मू कश्मीरमा सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा छ। विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सितम्बर 2026 31 दिसम्बर 2026 प्रतिदिन 18 घण्टा बिजुली निर्यात गर्न स्वीकृति दिएको छ र मौसम विभागले आज गुजरातमा अत्याधिक भारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजे समाचारको अघिल्लो संस्करण लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाश वाणी खरसाङ।
1: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति सङ्गीत।

0: श्रोता, प्रकृतिमा आधारित समाधान भनेको वातावरणीय समस्या समाधान गर्न प्रकृतिको शक्ति र प्रक्रियाको उपयोग गर्नु हो। प्रकृतिमा जुन प्रकारको आधारित समाधानले बाढी, पहिरो, प्रदूषण, पानीको अभाव र जलवायु परिवर्तनका असरहरू घटाउन मद्दत गर्छ, त्यसैले वातावरणीय समस्याको दीर्घकालीन समाधानको निम्ति प्रकृतिसँग सहकार्य हुनु अत्यन्तै प्रभावकारी र दिगो उपाय पनि हो। आज हामी यसै विषयमाथि अझ विस्तृत रूपमा चर्चा गर्नको निम्ति यहाँ स्टुडियोमा निम्ताएका छौँ सुजित खवासज्यूलाई, र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: हजुर, धेरै धेरै धन्यवाद आकाशवाणी खरसाङ साथै विज्ञान दर्पण कार्यक्रमका आयोजक सम्पूर्णमा मेरो नमस्कार।
0: सुजितज्यू, आज विश्वले विभिन्न प्रकारका वातावरणीय समस्याहरूको सामना गरिरहेको छ है, र यी समस्याहरूका लागि प्रविधि र पूर्वाधारसँगै प्रकृतिको आफ्नै क्षमता र प्रणालीलाई उपयोग गर्ने उपायहरू पनि महत्त्वपूर्ण छन् है। आज यसै विषयमा अझ विस्तृत रूपमा हामी कुराकानी गरौँ है। र प्रथम अझै म तपाईँलाई के प्रश्न गर्न चाहन्छु भन्दा, सर्वप्रथम चाहिँ हामी आधारभूत कुराहरूबाट सुरु गरौँ। वातावरणीय समस्या भन्नाले चाहिँ हामी के बुझ्छौँ त?
1: हजुर, प्रश्नको लागि धन्यवाद। र वातावरणीय समस्या अहिले हामीले विभिन्न प्रकारको विभिन्न क्षेत्रहरूमा भोगिरहेका प्राकृतिक ती समस्याहरू हामी बुझ्छौँ। प्राकृतिक वातावरणमा हुने त्यस्ता परिवर्तन अथवा क्षतिहरू हुन् जसले मानव, वनस्पति, जीवजन्तु तथा सम्पूर्ण पारिस्थितिक प्रणाली अथवा इकोसिस्टममा नेगेटिभ अथवा नकारात्मक असर पार्छ। वातावरणमा हावा, पानी, माटो, वन, नदी, नाला, पहाड, जीवजन्तु र सूक्ष्म जीवहरू सबै आफ्नै पारिस्थितिक प्रणालीमा अथवा आफ्नै इकोसिस्टममा रहे पनि यिनीहरू एक अर्कासँग पूर्ण रूपमा नै सम्बन्धित हुन्छन्। कुनै एउटा पारिस्थितिक प्रणालीमा असन्तुलन आयो भने त्यसको प्रभाव अर्को प्रणालीमा पनि पर्छ। जस्तै उदाहरणको लागि हामीले हेर्नु हो भने कुनै एउटा वन जङ्गल भएको ठाउँ छ र कुनै कारणवश त्यहाँ वन जङ्गल यदि विनाश भयो अथवा वन जङ्गल फाड्ने काम भयो भने त्यहाँको माटोको क्षयीकरण बढ्न सक्छ अथवा सोइल इरोजन बढ्न सक्छ। त्यहाँ पाइने पानीका स्रोतहरू, मुहानहरू पनि प्रभावित हुन सक्छन् र पहिरो तथा बाढीको जोखिमहरू पनि बढ्न सक्छ। र यही आधारभूत कुराहरू नै हुन् हाम्रो वातावरणीय समस्याहरू भनेको।
0: जुन प्रकारले चाहिँ अहिले प्रकृतिलाई नष्ट गरेर वातावरणीय समस्या समाधान गर्न खोज्नु दीर्घकालीन रूपमा प्रभावकारी हुँदैन, र त्यसमाथि चाहिँ आज हाम्रो समाजमा देखिएका यो प्रमुख वातावरणीय समस्याहरू छन् ती चाहिँ के हुन् होला?
1: हजुर, अहिले हामीले हाम्रो अहिलेको वर्तमान समय अनि वर्तमान समाजमा हामीले विभिन्न प्रकारका वातावरणीय समस्याहरूको सामना गर्नु परिरहेको छ। यो हाम्रो आँखा अगाडि छ र ती वातावरण समस्याहरू मध्येमा प्रमुख त हाम्रो वायु प्रदूषण, एयर पल्युसन एउटा भयो, अनि अर्को जल प्रदूषण, वाटर पल्युसन, अनि अर्को प्लास्टिक तथा ठोस फोहोर, पोलिथिन अथवा सलिड वेस्ट है, अनि त्यसरी नै वन विनाश, डिफरेस्टेसन, अनि माटोको क्षयकरण, सोइल इरोजन, जैविक विविधताको ह्रास अर्थात् डिग्रेडेसन इन बायोडाइभर्सिटी है, पानीका स्रोत अथवा मुहानहरू सुक्दै जानु, अनि यो जलवायु परिवर्तन, अनि बाढी तथा पहिरो, अनि प्राकृतिक स्रोतहरूको अत्याधिक दोहन अथवा ओभर एक्सप्लोइटेसन अफ नेचुरल रिसोर्सेस है, यी समस्याहरू एकअर्कासँग पनि जोडिएका छन् र यी समस्याहरू अहिलेको हाम्रो समाजमा देखेका मुख्य वातावरणीय समस्याहरू हुन्।
0: अहिले तपाईँले हाम्रो समाजमा देखेका प्रमुख वातावरणीय समस्याहरू के हुन् यस बारेमा राम्रोसँगले बताउनु भयो, र यो जुन चाहिँ समस्याहरू छ ती समस्याहरू उत्पन्न हुनुमा मानिसको भूमिका चाहिँ कतिको छ त सुजीज्यू?
1: हजुर, अब यो समस्याहरू उत्पन्न हुनुमा प्राकृतिक कारणहरू केही हदसम्म रहे तापनि इन्डाइरेक्टली अथवा डिरेक्टली मानिस अथवा हाम्रो मानव सभ्यताको हाम्रो जति पनि क्रियाकलापहरू छौँ त्यही क्रियाकलापबाट धेरै जसो यी समस्या उत्पन्न हुनुमा प्रभाव परेको पाउँछौँ। जस्तै मानव सभ्यताको विकाससँगै प्रकृतिमाथिको दबाव पनि बढेको छ। वन फडानी, अव्यवस्थित निर्माण, अत्याधिक प्लास्टिकको प्रयोग, नदी तथा खोलामा फोहोर फाल्ने काम, जीवाश्म इन्धनको अत्याधिक प्रयोग अथवा फोसिल फ्युलको एकदमै बेसी युज है, अनि प्राकृतिक स्रोत अनि सम्पदाको अन्धाधुन्धा दहन अथवा प्राकृतिक स्रोत अथवा नेचुरल रिसोर्सेसहरूको जुन चाहिँ हामीले उपयोग गरिरहेका छौँ, प्रयोगमा ल्याइरहेका छौँ, त्यसको प्रयोगमा कुनै एउटा वैज्ञानिक तकनिकी पद्धति अनुसार हामीले प्रयोग गरिरहेका छैनौँ र त्यसको प्रयोगमा अन्धाधुन्धा प्रयोगको कारणले गर्दाखेरि वातावरणमा ठुलो हानिकारक प्रभाव परेको छ। यसैले समाधान खोज्दा मानव व्यवहार परिवर्तन एकदमै महत्त्वपूर्ण हुन्छ।
0: सुजीज्यू, अब हाम्रो आजको यो मुख्य विषयमा प्रवेश गरौँ। यो प्रकृतिमा आधारित समाधान जुन छ, अर्थात् नेचर बेस्ड सल्युसन जुन चाहिँ छ, त्यो भनेको चाहिँ के होला?
1: हजुर, अहिले हामीले समस्याको कुरा गऱ्यौँ र यसलाई प्रकृतिमा आधारित समाधान अर्थात् नेचर बेस्ड सल्युसनको रूपमा हामीले हेर्नु हो भने, प्रकृतिमा आधारित समाधान भन्नाले वातावरणीय, सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्न प्रकृतिकै प्रक्रिया र क्षमतालाई उपयोग गर्ने उपायहरू हुन्। प्रकृतिलाई नष्ट गरेर समस्या समाधान गर्ने होइन, प्रकृति

0: सँग सहकार्य गरेर समस्या समाधान गर्ने यही नै प्रकृतिमा आधारित समाधानको मूल भावना हो। जस्तै बाढी रोक्न केवल सिमेन्ट अथवा कंक्रिटको संरचना बनाउनुको सट्टा नदी किनारको प्राकृतिक वनस्पतिहरू संरक्षण गर्नु, जलाशयहरू जोगाउनु र जलाधार क्षेत्रको संरक्षण गर्नु प्रकृतिमा आधारित समाधानका उपायका उदाहरणहरू हुन्।
1: अहिले तपाईँले भन्दै हुनुहुन्थ्यो कि यो जुन चाहिँ बाढीहरू रोक्नको निम्ति यो कंक्रिटको संरचनाहरू बनाउनुको चाहिँ अब सट्टा नदी किनारको प्राकृतिक जुन चाहिँ वनस्पति संरक्षण गर्नु, जलाशयहरू जोगाउनु भन्ने कुरा है। अब यो त भयो प्रकृतिमा आधारित समाधानले चाहिँ अब जुन सबै परिस्थितिमा पनि कृत्रिम पूर्वाधारलाई चाहिँ अब पूर्ण रूपमा विस्थापित गर्नुपर्छ भन्ने चाहिँ होइन, जहाँ चाहिँ आवश्यक हुन्छ त्यहाँ चाहिँ आधुनिक प्रविधि र इन्जिनियरिङ संरचनासँग प्रकृतिमा आधारित उपायलाई संयोजन गर्नु सबैभन्दा प्रभावकारी हुन्छ भन्ने कुरा है। र प्रकृतिमा चाहिँ आधारित समाधान र सामान्य वातावरण संरक्षण बीच चाहिँ के फरक छ त?
0: प्रकृतिमा आधारित समाधान र सामान्य वातावरण संरक्षण बीच हामीले एउटा फरक अवश्य पाउँछौँ। र वातावरण संरक्षणको उद्देश्य भनेको प्रकृतिलाई जोगाउनु हो भन्ने हामी बुझ्छौँ भने, प्रकृतिमा आधारित समाधानले चाहिँ त्यसैसँग कुनै विशेष समस्या समाधान गर्न प्रकृतिको क्षमतालाई प्रयोग गर्छ। जस्तै अब रुख संरक्षण गर्दा हामीले वन संरक्षण गरिरहेका हुन्छौँ, तर नदीको किनारमा वनस्पति संरक्षण गरेर बाढीको जोखिम घटाउनु भनेको चाहिँ फेरि प्रकृतिमा आधारित समाधान पनि हो। र यसरी हामीले वातावरणको संरक्षण र प्रकृतिमा आधारित समाधानको हामीले पार्थक्य हामीले यसरी पाउन सक्छौँ।
1: यो जुन चाहिँ आजको विषय हाम्रो वातावरणीय समस्याको लागि प्रकृतिमा आधारित समाधानबारे अहिले कुराकानी गरिरहेका छौँ सुजीज्यू, र यो समस्याको समाधानको निम्ति चाहिँ अब कतिवटा प्रकृतिमा आधारित समाधानहरू छन् है, यसबारेमा विस्तृत रूपमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: वातावरणीय समस्याका लागि प्रकृतिमा आधारित समाधानको निम्ति हामीले त्यस्तो थुप्रै सरल अनि सहज उपायहरू हामीले अपनाउन सक्छौँ। जस्तै प्रथममा वृक्षरोपण र वन संरक्षण। रुख तथा वन वातावरणका प्राकृतिक संरक्षण हुन्। रुखले वायुमण्डलबाट कार्बन डाइअक्साइड शोषणका साथै अक्सिजन उत्पादन गर्छ। रुखका जराले माटोलाई मजबुत बनाउने भएकोले माटोको क्षय र पहिरोको जोखिम कम गर्न सहयोग गर्दछ। वनले वर्षाको पानीलाई जमिनमा सोचिन मद्दत गर्छ र जलचक्रलाई अथवा वाटर साइकललाई सन्तुलित राख्छ। अब तुलना गर्दा पहिरो वा माटोको क्षय भएपछि कंक्रिटको पर्खाल निर्माण गर्नु एउटा कृत्रिम उपाय हो भने, यस्तो संरचना केही अवस्थामा आवश्यक भए पनि यसको निर्माण र मर्मतमा ठूलो स्रोत खर्च हुन सक्छ। र यसको विपरीत उपयुक्त ठाउँमा वन संरक्षण तथा वृक्षरोपणले माटो संरक्षण, पानी संरक्षण, कार्बन सञ्चय र जैविक विविधता संरक्षण एकैपटक गर्न सक्छ है। त्यसरी नै अर्को नदी तथा नदी किनारको संरक्षण। नदी केवल पानी बग्ने स्थान मात्र होइन, यो एउटा महत्त्वपूर्ण पारिस्थितिक प्रणाली हो। नदी किनारका रुख, घाँस तथा वन्य वनस्पतिले किनारलाई मजबुत बनाउँछ र कटान कम गर्न मद्दत गर्छ। परम्परागत समाधानमा नदी किनारमा कंक्रिटको पर्खाल वा अन्य संरचना निर्माण गरिन्छ। यसले केही स्थानमा कटान नियन्त्रण गर्न सक्छ, तर नदीको प्राकृतिक बहाव र पारिस्थितिक प्रणालीलाई ध्यान नदी गरिएका संरचनाले अन्य क्षेत्रमा समस्या सृजना गर्न सक्छन्। र प्रकृतिमा आधारित समाधानमा नदी किनारमा प्राकृतिक वनस्पति संरक्षण, वफर क्षेत्र निर्माण र नदीको प्राकृतिक बहाव कायम राख्ने प्रयास गरिन्छ। र यसबाट बाढीको प्रभाव घट्नुका साथै नदीको जैविक विविधता पनि संरक्षण हुन्छ।
1: धेरै राम्रो कुरा बताउनु भयो।
0: त्यसरी नै अर्को सिमसार क्षेत्रको संरक्षण, वेटल्यान्डको कन्जर्भेसन है। र सिमसारलाई प्रकृतिको प्राकृतिक पानी भण्डारका रूपमा लिन सकिन्छ। यसले वर्षाको पानीलाई केही समय रोक्न, पानीलाई प्राकृतिक रूपमा फिल्टर गर्न र विभिन्न जीव जन्तुलाई बासस्थान प्रदान गर्न सहयोग गर्छ। अब तुलना गर्दा सिमसार पुरी त्यस क्षेत्रमा भवन तथा अन्य संरचना निर्माण गर्नु छोटो अवधिमा विकास जस्तो देखिन सक्छ, तर यसले प्राकृतिक पानी निकास प्रणाली कमजोर बनाउन सक्छ। त्यसैले सिमसार संरक्षण गर्नु बाढी नियन्त्रण, पानी संरक्षण र जैविक विविधता संरक्षणका लागि दीर्घकालीन उपाय हो। त्यसरी नै वर्षाको पानी व्यवस्थापन। वर्षाको पानीलाई सिधै नाली हुँदै बाहिर पठाउनुको सट्टा वर्षाको पानी संकलन, पोखरी निर्माण, प्राकृतिक जलाशय संरक्षण र भूमिगत पानी पुनर्भरण गर्न सकिन्छ। परम्परागत प्रणालीमा पानीको निकासका लागि कंक्रिट नाला र पाइपमा बढी निर्भरता हुन्छ। धेरै पानी एकैपटक बग्दा सहरी क्षेत्रमा जलमग्न हुने समस्या पनि बढ्न सक्छ। अब प्रकृतिमा आधारित प्रणालीमा बगैँचा, घाँस क्षेत्र, पोखरी खुल्ला तथा जमिन, प्राकृतिक जलाशयको प्रयोग गरिन्छ। यसले पानीलाई जमिनमा शोषिन समय दिन्छ र भूमिगत पानीको पुनर्भरण सहयोग हुन्छ, अथवा अन्डरग्राउन्ड वाटरको रिचार्ज गर्ने

परिणाम हुन सक्छ है। त्यसरी नै पहिरो तथा भूक्षय नियन्त्रण, पहाडी क्षेत्रमा पहिरो र भूक्षय ठूलो वातावरणीय समस्या हो। वन विनाश, अव्यवस्थित सडक निर्माण, अत्याधिक वर्षा तथा कमजोर भू बनावटले पहिरोको जोखिम बढ्न सक्छ। अब कृत्रिम समाधानमा रेटेनिङ वाल, ड्रेनेज र अन्य इन्जिनियरिङ संरचना निर्माण गरिन्छ। आवश्यक ठाउँमा यस्ता संरचनाहरू महत्त्वपूर्ण हुन्छ, तर त्यसैसँग घाँस, झाडी तथा रुख रोप्ने, वन संरक्षण गर्ने, पानीको प्राकृतिक निकास कायम राख्ने र जमिनको उचित व्यवस्थापन गर्ने उपाय अप्नाउँदा पहिरोको जोखिम न्यूनीकरण गर्न सकिन्छ। र यसरी इन्जिनियरिङ संरचना र प्राकृतिक उपायलाई सँगसँगै प्रयोग गर्नु अझ प्रभावकारी हुन सक्छ। अर्को दिगो तथा प्रकृति मैत्री कृषि, सस्टेनेबल एग्रिकल्चर है। र कृषिमा रासायनिक मल तथा विषादीको अत्याधिक प्रयोगले माटो, पानी र जैविक विविधतामा नकारात्मक असर पर्न सक्छ। प्रकृतिमा आधारित कृषि प्रणालीमा जैविक मल, कम्पोस्ट, बाली, विविधीकरण, मिश्रित खेती, कृषि वन प्रणाली, माटोमा जैविक पदार्थ कायम राख्ने र प्राकृतिक किरा नियन्त्रण जस्ता उपाय अप्नाउन सकिन्छ। अब प्राकृतिक समाधानको तुलनामा प्रकृतिमा आधारित समाधानसँग तुलना गर्दा अत्याधिक रासायनिक पदार्थमा निर्भर खेतीले तत्काल उत्पादन बढाउन सहयोग गर्न सक्छ, तर दीर्घकालमा माटोको गुणस्तरमा असर पार्न सक्छ। दिगो कृषि प्रणालीले उत्पादनसँगै माटो, पानी र जैविक विविधता संरक्षणमा जोड दिन्छ। र त्यसरी नै अर्को जैविक विविधताको संरक्षण, प्रकृतिमा रहेका वनस्पति, चराचुरुङ्गी, जनावर, किरा तथा सूक्ष्म जीवहरू बीच आपसी सम्बन्ध हुन्छ। कुनै एउटा प्रजाति हराउँदा त्यसको असर सम्पूर्ण पारिस्थितिक प्रणालीमा पर्न सक्छ। वन, सिमसार, नदी, घाँसे मैदान र प्राकृतिक वासस्थानको संरक्षण गर्नु जैविक विविधताको संरक्षण गर्ने प्राकृतिक उपाय हो। परम्परागत विकास केन्द्रित दृष्टिकोणमा प्राकृतिक क्षेत्रलाई खाली जमिनका रूपमा हेरेर निर्माण गर्न सकिन्छ, तर प्रकृतिमा आधारित दृष्टिकोणले त्यस्ता क्षेत्रलाई महत्त्वपूर्ण पारिस्थितिक सम्पत्तिका रूपमा हेर्छ। र त्यसरी नै अर्को जलवायु परिवर्तन र तापक्रम वृद्धि, जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी, अनियमित वर्षा, खडेरी, बाढी तथा अन्य वातावरणीय जोखिम बढिरहेका हुन्छन्। सहरी क्षेत्रमा हरित क्षेत्र, पार्क, रुख, हरित छाना र प्राकृतिक खुल्ला क्षेत्र विस्तार गर्दा स्थानीय तापक्रम कम गर्न सहयोग पुग्न सक्छ। कङ्क्रिट तथा डामरले भरिएको क्षेत्रमा गर्मी बढी जम्मा हुन सक्छ, यसको विपरीत रुख र हरियालीले छाया तथा प्राकृतिक शीतलता प्रदान गर्छन्। त्यसैले सहरलाई केवल कङ्क्रिटको संरचनाले भरिनुभन्दा हरित पूर्वाधार सहितको सहर विकास गर्नु वातावरण मैत्री विकल्प हुन सक्छ। त्यसरी नै सहरी वातावरण सुधार, सहरमा बढ्दो जनसङ्ख्या र सवारी साधनका कारण वायु प्रदूषण, ध्वनि प्रदूषण, फोहोर तथा गर्मीको समस्या बढ्न सक्छ। सहरी क्षेत्रमा सडक किनारमा रुख, सार्वजनिक पार्क, हरित क्षेत्र, वर्षाको पानी सङ्कलन गर्ने प्राकृतिक क्षेत्र र साना सहरी वन विकास गर्न सकिन्छ। कृत्रिम पूर्वाधार मात्रामा आधारित सहर र हरित पूर्वाधार सहितको सहर बीच ठूलो अन्तर हुन्छ। हरित सहरले वातावरणीय सुधारसँगै मानिसलाई मनोरञ्जन, विश्राम र स्वस्थ वातावरण पनि प्रदान गर्छ। प्राकृतिक जलाशय तथा पोखरीको संरक्षण, पोखरी, ताल तथा प्राकृतिक जलाशयले पानी भण्डारण गर्नका साथै विभिन्न जीव जन्तुको वासस्थान प्रदान गर्छन्। प्राकृतिक जलाशय नष्ट गरी कङ्क्रिट संरचना बनाउँदा तत्काल जमिनको उपयोग बढे पनि पानी संरक्षण र जैविक विविधतामा असर पर्न सक्छ। त्यसैले ताल, पोखरी र प्राकृतिक जलाशयको संरक्षण तथा पुनर्स्थापना गरी व्यवस्थापनको महत्त्वपूर्ण प्रकृतिमा आधारित उपाय हो। र अर्को फोहोर व्यवस्थापन र प्रकृतिको संरक्षण, र फोहोरलाई जथाभावी फाल्दा माटो, पानी र हावा प्रदूषित हुन सक्छ। विशेष गरी प्लास्टिक जन्य फोहोर लामो समयसम्म वातावरणमा रहन सक्छ। फोहोर घटाउने, पुनः प्रयोग गर्ने, पुनर्चक्रण गर्ने तथा जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने प्रणालीले प्राकृतिक स्रोतको संरक्षण गर्न सहयोग गर्छ। यसले फोहोरलाई समस्याबाट स्रोतमा परिवर्तन गर्ने सम्भावना पनि प्रदान गर्छ।

0: श्रोताहरू, प्रकृतिमा आधारित समाधान र सामान्य वातावरण जुन चाहिँ संरक्षण बीच के फरक छ भन्ने कुरा पनि अघि हामीले गऱ्यौँ। त्यसरी नै अहिले वातावरणीय समस्याको लागि प्रकृतिमा आधारित समाधानहरू के छन् भन्ने कुराहरू पनि अहिले सुजितज्यूले तपाईँहरू समक्ष राख्नुभयो। र सुजितज्यू, जुन चाहिँ यो प्रकृतिमा आधारित समाधान र सामान्य वातावरण संरक्षण छ, यसको फाइदाहरू पनि छ होला नि, यसबारेमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हजुर, यो प्रकृतिमा आधारित

0: को धेरै हामीले फाइदाहरू पाउन सक्छौँ। यसका फाइदाहरू धेरै छन् जसलाई हामीले यहाँनिर राख्न सक्छौँ। जस्तै वातावरण संरक्षण गर्छ प्रथममा त यसले, अनि दोस्रोमा जलवायु परिवर्तनको प्रभाव, जुन चाहिँ हामीले नकारात्मक प्रभाव अहिले बढ्दै गइरहेको छ, त्यो नकारात्मक प्रभावलाई केही हदसम्म नियन्त्रण गर्नमा सहयोग गर्छ। पानी संरक्षण गर्छ अथवा पानी जमिनमा शोषिनमा यसले मदत पुर्याउँछ है। माटोको क्षयकरण अथवा सोइल इरोजनलाई यसले रोकथाम गर्ने काम गर्छ, जसको कारणले गर्दाखेरि पहिरो जस्तो समस्याको जोखिमबाट हामीलाई बचाउनमा मदत पुर्याउँछ। र त्यसरी नै जैविक विविधतालाई संरक्षण गर्ने काम पनि गर्छ। कार्बन संचयनमा पनि यसले योगदान पुर्याउँछ। जैविक विविधतामा जस्तै चराचुरुङ्गी तथा अन्य जीव जन्तुहरूलाई बासस्थान प्रदान गर्छ। बाढी तथा पहिरोको जोखिम कम गर्न पनि यसले मदत गर्छ। हरित क्षेत्रलाई यसले बढाउँछ, अनि स्थानीय हावाको गुणस्तर सुधार्न सहयोग पुर्याउँछ। साथै प्राकृतिक सौन्दर्य पनि यसले बढाउने काम गर्छ र मानिसको स्वास्थ्य र जीवन स्तर सुधार्नमा पनि यसले सहयोग पुर्याउँछ। र यसरी एउटा प्रकृतिमा आधारित समाधानले एक भन्दा धेरै समस्याको समाधान गर्न सक्छ।
1: ज्यू, धेरै राम्रो कुरा अहिले साझा गर्नुभयो हाम्रा श्रोताहरू समक्ष। र अब चाहिँ सुजीज्यू, आज विश्वको सबैभन्दा ठुलो वातावरणीय चुनौती मध्ये जलवायु परिवर्तन पनि एउटा हो है। यसमा चाहिँ प्रकृतिले कसरी समाधान दिन सक्छ त, यस बारेमा केही जानकारी छ भने बताइदिनुहोस् न।
0: हजुर, तपाईँले धेरै राम्रो प्रश्न गर्नुभयो। अहिलेको हाम्रो वातावरणीय चुनौतीहरू मध्ये यो जलवायु परिवर्तन एकदमै बढेर गइरहेको छ है। यसमा वन माटो जस्तै सिमसार क्षेत्रहरू अनि जलाशय अनि प्राकृतिक पारिस्थितिक प्रणालीहरूले कार्बन संचयन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ है। र त्यसले गर्दाखेरि वन संरक्षण र वनको पुनर्स्थापनाले वातावरणबाट कार्बन डाइअक्साइड शोष्न सहयोग गर्छ। जसले गर्दाखेरि एउटा कुरो यहाँ स्पष्ट हुनुपर्छ कि रुख रोप्नु मात्र जलवायु परिवर्तनको सम्पूर्ण समाधान चाहिँ होइन, तर हामीले हरित गृह ग्रास उत्सर्जनलाई पनि हामीले घटाउनु पर्छ। स्वच्छ ऊर्जा, ऊर्जा बचत, सार्वजनिक यातायात, दिगो कृषि र जिम्मेवार उपभोगसँगै प्राकृतिक संरक्षण पनि यसको निम्ति अति नै आवश्यक पर्न सक्छ। र हामीले यति गर्न सक्यौँ भने प्रकृतिमै आधारित समाधानको मार्फत हामीले यो जलवायु परिवर्तनको असरलाई केही हदसम्म हामीले नियन्त्रणमा ल्याउन सक्छौँ।
1: जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी अहिले भइरहेको छ, जो हामी अहिले भोगिरहेका छौँ सुजीज्यू है, र अनियमित वर्षाहरू पनि हामीले अहिले भोगिरहेका छौँ। बाढी तथा पहिरो जस्ता समस्याहरू पनि देखिरहेका छौँ है। प्रकृतिमा आधारित समाधानको यसमा कसरी चाहिँ सहयोग हुन सक्छ, यस बारेमा पनि केही जानकारी छ?
0: हजुर, वन जङ्गल अनि हरित क्षेत्रले स्थानीय तापक्रम नियन्त्रण गर्नमा सहयोग गर्छ। र अहिले बढिरहेको जुन चाहिँ वैश्विक जुन चाहिँ तापक्रम छ, यसलाई नियन्त्रण गर्नु हो भने हामीले प्रकृतिमा आधारित समाधानको रूपमा हामीले वन जङ्गल क्षेत्र अथवा हरित क्षेत्रलाई हामीले विस्तार गर्नु सक्छौँ। त्यसको निम्ति अघि हामीले कुरा गऱ्यौँ है, जुन चाहिँ वृक्षारोपण अनि भएको जति पनि वन जङ्गलहरू छ त्यसको संरक्षण है। किन भन्दाखेरि वनस्पतिले माटोलाई स्थिर राख्नमा पनि सहयोग गर्छ। प्राकृतिक जलाशयले वर्षाको अतिरिक्त पानीलाई केही हदसम्म सोच्न पनि मदत पुर्याउँछ। त्यसले गर्दाखेरि जलवायु परिवर्तनको प्रभावसँग अनुकूलन गर्न प्रकृतिमा आधारित उपायहरू एकदमै उपयोगी हुन्छन्।
1: प्रकृतिमा आधारित समाधानको सहयोग बारे अहिले हामीले कुराकानी गर्यौँ। र सुजीज्यू, हाम्रो पहाडी क्षेत्रमा चाहिँ यो पानीका मुहानहरू सुक्दै गइरहेको अहिले अवस्था छ नि, यो समस्या चाहिँ अब निकै गम्भीर भएको छ है। यसको चाहिँ प्रकृतिमा आधारित समाधान के हुन सक्छ होला, यस बारेमा पनि केही जानकारी छ भने हाम्रा श्रोताहरू समक्ष साझा गरिदिनुहोस् न।
0: हजुर, सबैभन्दा पहिले हामीले मुहानलाई मात्र हेर्नु हुँदैन, पानीको मुहानमा पानी कहाँबाट आउँछ त्यो क्षेत्रलाई पनि हामीले संरक्षण गर्नुपर्छ। र मुहानको क्याचमेन्ट एरिया, जस्तै जहाँबाट चाहिँ पानी जम्मा भएर त्यो मुहानमा पानी आउँछ या त सोसिएर त्यो मुहानमा पानी आइपुग्छ, त्यस क्षेत्रमा हामीले वनस्पति संरक्षण गर्नुपर्छ प्रथममा। र बेसीभन्दा बेसी वर्षाको पानीलाई जमिन मुनि अथवा पुनर्भरण गर्नको निम्ति मुहानदेखि माथिका इलाकाहरू, जसलाई हामीले क्याचमेन्ट एरिया भनेर भन्न सक्छौँ है, त्यो क्याचमेन्ट एरियाहरूमा चाहिँ हामीले वर्षा आउनभन्दाखेरि अगाडि सानसानो जस्तै ब्याम्बो होल अथवा बाँसको आकारको रूपमा 1.5 फुटदेखि 2 फुटसम्म हामीले खाल्डा, नभएदेखि सक्यो भने त्योभन्दा पनि अलिक ठुल्ठुलो खाल्डाहरू, धेरैवटा त्यस्तो खाल्डाहरू खन्ने काम गर्यौँ भने चाहिँ त्यसले के सहयोग पुर्याउँछ भन्दाखेरि, त्यो वर्षामा परेको जति पनि पानीहरू छ त्यो पानीहरू त्यसले सोसिएर भित्रको जुन चाहिँ हाम्रो अन्डरग्राउन्ड वाटर, जुन चाहिँ हाम्रो पानीको मुहानबाट अथवा पानीको स्रोतबाट जुन चाहिँ पानी उम्रिन्छ त्यो पानीको भित्र अन्डरग्राउन्ड वाटरलाई बढाउने काम गर्छ। त्यसले गर्दाखेरि पोखरी तथा परम्परागत जलस्रोतहरूलाई पनि हामीले संरक्षण गर्नुपर्छ। अनि पानीको अत्याधिक दोहन अथवा हामीले जुन चाहिँ पानीको प्रयोग गरिरहेका छौँ है, त्यसलाई सठिक रूपमा अथवा त्यसलाई खेर नफालिकन हामीले प्रयोग गर्यौँ भनेदेखि पनि हामीले पहाडी क्षेत्रमा पानीको मुहानलाई केही हदसम्म पनि बचाउन सक्छौँ। र यसो

0: यही पानीका मुहानमा पानी सुक्न पाउँदैनन्।
1: पहाडी क्षेत्रमा जुन चाहिँ पहिरोहरू जान्छ है, र यो पहिरो रोक्नको लागि चाहिँ के गर्न सकिन्छ त सुजीज्यू?
0: पहिरोको कारण स्थान अनुसार फरक हुन सक्छ है, तर प्रकृतिमा आधारित उपायका रूपमा स्थानीय वनस्पति संरक्षण अथवा जहाँनिर जुन जुन वनस्पतिहरू हुनसक्छ अथवा छ त्यो वनस्पतिहरूलाई हामीले संरक्षण गर्नु पर्यो। घाँस जस्तै अमिसो बाँस जस्ता बोट बिरुवाहरू हामीले खाली ठाउँमा लगाउने काम गर्नु पर्यो, अनि भिरालो जमिनमा जति सक्दो वनस्पति लगाउने, त्यसमा अहिले मैले भनिहाले जुन जुन क्षेत्रमा त्यही स्थानीय वनस्पतिहरू जुन जुन राम्रोसँगले हुर्कन सक्छ त्यही वनस्पति हामीले लगाउन सक्छौँ। र अहिले हाम्रो पहाडी इलाकामा विभिन्न नयाँ सडकहरूको निर्माण भइरहेको हामीले पाउँछौँ, त्यो निर्माणहरूमा उचित पानीको ड्रेनेज सिस्टम बनाउन जरुरी छ, र जलाधार संरक्षण साथै जैव इन्जिनियरिङ प्रविधि प्रयोग गर्न सकिन्छ। जस्तै जैव इन्जिनियरिङ भन्नुको अर्थ हामीले कङ्क्रिटको ड्यामहरू बनाएर होइन, तर ती पाउने स्थानीय जस्तै हामीले बाँसहरूको सहयोग लिएर अथवा अमिसोहरू रोपेर बाँसहरू रोपेर भए पनि हामीले ती पाउने प्राकृतिक वनस्पतिहरूलाई लगाएर त्यहाँको माटोलाई स्थिर राख्ने अनि पानीलाई सठिकसँग बग्ने ड्रेनेज सिस्टम यदि तयार गर्यौँ भने पहाडी क्षेत्रमा पहिरोलाई हामी केही हदसम्म यही प्रकृतिमा आधारित समाधानको मार्फत हामीले कम गर्न सक्छौँ है। अत्यन्त जोखिमयुक्त स्थानमा चाहिँ हामीले इन्जिनियरिङ संरचना र प्रकृतिमा आधारित उपायलाई संयोजन गर्नु आवश्यक हुन्छ।

0: वातावरणीय समस्याको लागि प्रकृतिमा आधारित समाधानहरूबारे अहिले हामी श्रोता कुराकानी गरिरहेका छौँ विज्ञान दर्पण कार्यक्रम मार्फत। र सुजितज्यू, वन संरक्षण चाहिँ किन महत्त्वपूर्ण छ, साथै वृक्षारोपण गर्दा चाहिँ कुन कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ त विशेष रूपले?
1: अब अहिलेको स्थितिमा हामीले प्रकृतिमा आधारित समाधानको उपायहरूमा सजिलो उपाय भनेको यो वन संरक्षण अथवा वृक्षारोपण है। र वन केवल दाउरा काठ प्राप्त गर्ने ठाउँ मात्रै होइन है, यसले पानी, माटो, हावा, वन्य जन्तु, जैविक विविधता अनि मानव जीवनसँग सम्बन्ध राख्छ। र वनले पानीको चक्र, माटो संरक्षण, कार्बन सञ्चित र जीव जन्तुको वासस्थानमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। यसैले वन संरक्षण एकदमै महत्त्वपूर्ण हुन्छ। र स्थानको हावापानी, माटो र स्थानीय पारिस्थितिक प्रणाली अनुसार स्थानीय तथा उपयुक्त प्रजातिको वृक्ष रोप्नलाई हामीले प्राथमिकता दिनुपर्छ है। अब यहाँनिर जुन प्रकारको वनस्पति हुन्छ, हामीले तराईको वनस्पति लिएर हामीले लगायौँ भने त्यो यहाँनिर राम्रोसँगले हुर्कन सक्दैन, बढ्न सक्दैन। तर हामीले यहाँनिर आफ्नै इलाकामा पाउने स्थानीय रुखपातहरू लगायौँ भने त्यो राम्रोसँगले हुर्कन्छ र त्यसलाई हामीले संरक्षण गर्यौँ भने त्यसले

0: त उपाय एकदम उपयोगी हुन्छ। अहिले हाम्रो कृषि प्रणालीमा हामीले देखिरहेको जुन चाहिँ केमिकल युज अनि केमिकल फर्टिलाइजरहरूको प्रयोग अनि एचआइभी सिड्सहरूको जुन चाहिँ उपयोग गरिरहेको पाउँछौँ, यसले हाम्रो सीमित समयसम्म यसले हाम्रो उत्पादनलाई बढाउन सक्छ, तर यो दिगो भएर जान सक्दैन है। तर हामीले जहाँनिर स्थानीय क्षेत्रमै नै पाउने बोट बिरुवा तथा बिउहरू जैविक पदार्थ अथवा जैविक मलहरूसँग प्रयोग गर्यौँ भने यसले हाम्रो कृषिलाई दिगो बनाएर लान्छ र यसले वातावरणलाई पनि धेरै हदसम्म प्रतिकूल असर पार्नदेखि जोगाउन सक्छ है। र यसले माटोको स्वास्थ्य र कृषि प्रणालीलाई दीर्घकालीन स्थायित्वमा सहयोग गर्छ। र त्यसरी नै अब हाम्रो पहाडी ठाउँमा अथवा हाम्रो पहाडी समुदायमा आगामी दिनहरूमा गरिनुपर्ने कार्यक्रमहरूमा प्राथमिकतामा राख्नुपर्ने कार्यक्रम यहाँनिर थुप्रै छन् है। र त्यसमा म यहाँ एक दुईवटा तपाईँलाई यहाँ राख्न चाहन्छु। त्यो के भनेदेखि, प्रथममा मुहान संरक्षण अथवा जति पनि पानीका स्रोतहरू छन् अनि त्यो पानीका स्रोतको वरिपरिको जुन चाहिँ रिचार्ज एरियाहरू छन् त्यसलाई हामीले संरक्षण गर्नु पर्यो है। दोस्रोमा वन तथा जैविक विविधता संरक्षण, स्थानीय वनस्पति र जीव जन्तुको संरक्षण गर्नु, त्यो पनि एउटा हाम्रो प्राथमिकतामा रहनुपर्छ। पहिरो तथा बाढी जोखिम न्यूनीकरण अथवा पहिरोको जोखिमलाई घटाउनु हो भने जलाधार संरक्षण, उचित ड्रेनेज सिस्टम र जैव इन्जिनियरिङको कामलाई हामीले प्राथमिकता दिनुपर्छ। त्यसरी नै फोहोर व्यवस्थापनमा घरबाटै फोहोर छुट्याउने र प्लास्टिकको प्रयोगलाई घटाउने त्यो काम हामीले प्राथमिक रूपमा हामीले गर्न सक्छौँ। अनि त्यसरी नै अर्को समुदायमा वातावरणीय शिक्षा, जस्तै विद्यालयहरूमा युवा महिला समूह तथा स्थानीय संस्थाहरूलाई पनि सहभागी गराएर हामीले यो समुदायमा वातावरणीय शिक्षा सम्बन्धी हामीले जागरूक गराउनु पनि त्यो हाम्रो प्राथमिकतामा रहनुपर्छ है।
1: वातावरणीय समस्याको लागि प्रकृतिमा आधारित समाधान बारे हामी कुराकानी गरिरहेका छौँ सुजित खवासज्यूसित, आदरणीय श्रोता। र सुजितज्यू, जाँदै जाँदै आज हाम्रा श्रोताहरूलाई यस विषयमाथि के भन्न चाहनुहुन्छ?
0: हजुर, हामीले बात मार्दा मार्दै हाम्रो समय पनि सकिन आँटेछ है। र जाँदा जाँदै म हाम्रो प्रकृति हाम्रो जीवनको आधार हो, हामी प्रकृतिबाट हरेक कुरा हावा पानी खाना औषधि र जीवनका लागि आवश्यक कुराहरू प्राप्त गर्छौँ। त्यसैले प्रकृतिलाई केवल स्रोतका रूपमा प्रयोग गर्ने होइन, यसको संरक्षण र पुनर्स्थापना पनि गरिनुपर्छ। वातावरणीय समस्या निकै ठुलो देखिए पनि समाधानको सुरुवात एउटा सानो ठाउँबाट नै हामी गर्न सक्छौँ। एउटा घरबाट, एउटा विद्यालयबाट, एउटा गाउँबाट, एउटा समुदायबाट यदि हामी सबैले आफ्नो जिम्मेवारी पुरा गर्यौँ भने ठुलो परिवर्तन सम्भव छ। र प्रकृतिलाई बचाउनु भनेको भविष्यलाई बचाउनु।
1: अहिले तपाईँले धेरै राम्रो कुरा गर्नुभयो कि प्रकृति हाम्रो जीवनको आधार हो र हामीले प्रकृतिबाट हरेक कुराहरू लिने गर्छौँ। त हामीले प्रकृतिबाट निरन्तर जुन चाहिँ स्रोतहरू लिइरहेका छौँ भने त्यसको संरक्षण र पुनर्स्थापनाको निम्ति पनि हामीले जिम्मेवारी लिनुपर्छ। र प्रकृतिसँग सङ्घर्ष चाहिँ गरेर होइन, प्रकृतिसँग सहकार्य गरेर गरिएको विकास नै दिगो विकास हुनेछ। यति भन्दै आदरणीय श्रोता, आजलाई हामी विज्ञान दर्पण कार्यक्रमबाट अबलाई बिदा लिन्छौँ। यस विषयमाथि आज धेरै राम्रोसँगले जानकारी प्रदान गरिदिनु भएकोमा सुजित खवासज्यू तपाईँलाई धेरै धेरै धन्यवाद।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
1: यो कुराकानीको अन्त साथै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित हुने नै छौँ। आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: नमस्कार आदरणीय श्रोता महानुभवहरू तथा प्रिय विद्यार्थी भाइ बहिनीहरू, स्वागत छ हजुरहरूलाई शिक्षा ज्योति कार्यक्रममा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। विद्यार्थी भाइ बहिनीहरू, आजको शैक्षिक कार्यक्रममा हाम्रो अत्यन्त महत्त्वपूर्ण र विद्यार्थी जीवनसँग प्रत्यक्ष जोडिएको विषय रहेको छ र त्यो हो इफेक्टिभ टाइम म्यानेजमेन्ट फर स्टुडेन्ट्स, अर्थात् विद्यार्थीहरूका लागि प्रभावकारी समय व्यवस्थापन। र विद्यार्थी भाइ बहिनीहरू, समय सबैका लागि समान हुन्छ, दिनमा 24 घन्टा। फरक यति नै हो कि कसैले त्यही समयलाई सही रूपमा व्यवस्थापन गरेर आफ्नो लक्ष्यतर्फ अघि बढ्छ भने कसैले समय बितिसकेपछि मात्र त्यसको महत्त्व बुझ्छ। पढाइ, गृहकार्य, परीक्षाको तयारी, खेलकुद, आराम, परिवार र आफ्ना रुचिका गतिविधिहरूबीच सन्तुलन कायम गर्न समय व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। सही योजना बनाएर प्राथमिकता निर्धारण गर्ने, अनावश्यक मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग घटाउने र दैनिक लक्ष्य बनाएर काम गर्ने बानीले विद्यार्थीलाई अझ अनुशासित र आत्मविश्वासी बनाउँदछ। विद्यार्थी भाइ बहिनीहरू, याद राख्नुहोस्, व्यस्त हुनु र प्रभावकारी हुनु एउटै कुरा होइन, सही समयमा सही काम गर्नु नै प्रभावकारी समय व्यवस्थापन हो। त्यसैले आजको कार्यक्रममा हामी विद्यार्थीहरूले आफ्नो समय योजना कसरी बनाउने, प्राथमिकता कसरी निर्धारण गर्ने, पढाइ र आरामबीच सन्तुलन कसरी कायम गर्ने तथा समयको सदुपयोग गरेर आफ्नो लक्ष्यतर्फ कसरी अघि बढ्ने भन्नेबारे उपयोगी जानकारी प्राप्त गर्नेछौँ। र त्यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक अर्पण सुब्बाज्यू अनि अरुण राईज्यू। त आउनुहोस् विद्यार्थी भाइ बहिनीहरू, समयलाई पछ्याउने होइन तर समयलाई सही ढङ्गले व्यवस्थापन गर्ने बानी बसाल्नुहोस् अनि कार्यक्रमको अन्त्यसम्म हामीसँगै बस्नुहोस्।
1: नमस्कार, आकाशवाणी खरसाङद्वारा प्रसारित हुने शिक्षा ज्योति कार्यक्रममा आज हामी एउटा विशेष संवादलाई लिएर आएका छौँ। विद्यार्थीहरूको लागि समय कसरी सदुपयोग गर्नुपर्छ भन्ने विषयमा अर्पण सर अनि म स्वयं यहाँ संवादको लागि तयारी भइसकेका छौँ। र सर, विशेष तपाईँलाई नमस्कार है। र आज हामी यो विषयमाथि एउटा संवाद यहाँनिर प्रस्तुत गर्न लागिरहेका छौँ र तपाईँलाई यो विषयमा कसरी चाहिँ विद्यार्थीहरूले आफ्नो समयलाई सही सदुपयोग गर्न सक्छन् भन्ने तपाईँको विचार सुनाउनुहोस्।
2: सम्पूर्ण श्रोतावर्गलाई मेरो नमस्कार। र आजको विषय विद्यार्थीहरूले कसरी समयको सही सदुपयोग गर्नु पर्ने विषय छ र यो एकदमै रोचक विषय हो र मलाई लाग्छ धेरै नानीहरू यो समस्यामा परिरहेको छ। धेरैजसो नानीहरूले एउटा तपाईँको आफ्नो आदत अनुसार समयको के कसरी हामीले प्रयोग गर्दैछौँ त्यो नसोची नै नानीहरूले यो एउटा डेली कामहरू गरिरहेको हुन्छ। पढाइ छोडेर नानीहरूको लागि अरू सबै कुरोको लागि समय छ तर पढाइको लागि चाहिँ नानीहरूले समय धेरै कम्ती दिएको जस्तो लाग्छ। यसमा सरलाई के कसो लाग्छ?
1: एकदम त्यो कुरा एउटा है बुदागत रूपमा हेर्नु भने एक नम्बरमै राख्नुपर्ने कुरा। तर विद्यार्थीहरूले विशेष गरी है 24 घन्टाको एउटा समय हुन्छ, बिहान उठेपछि बेलुका सुत्ने समयसम्मको समयलाई चाहिँ कसरी सदुपयोग गर्ने भन्ने विषयमा आज हामी विशेष विद्यार्थी नानीहरूलाई केही चेतना जगाउने कुराहरू गर्न चाहन्छौँ। र मलाई लाग्छ विद्यार्थीहरूले बिहान उठ्ने समय निर्धारण गर्नु पर्यो सर्वप्रथम होइन। बिहान 4 बजी 4:30 5 बजी कसरी एउटा समय निर्धारण गरेर उठेपछि चाहिँ विद्यार्थीहरूले समयको सदुपयोग त्यहीँबाट सुरु हुन्छ नि होइन। उठेपछि सर्वप्रथम आफूले के गर्नुपर्ने होइन, पहिलो कर्म के हुन्छ? उठ्नु बित्तिकै किताब कलम खाता पल्टाउनु पनि त होइन होला एउटा विद्यार्थीको कर्म।

0: त्यसमा मेरो हिसाबमा चाहिँ यसरी पनि समयको सदुपयोग गर्न सकिन्छ भनेर चाहिँ मानसिक रूपले एउटा भनौँ न तालिका बनाएको छु, समय तालिका। बिहान एउटा नानी 5 बजी उठ्छ भने है, उठेपछि 15-20 है, कसैको छिटो ढिलो हुन्छ, 15-20 मिनट हात मुख धोयो होइन, वासरुमहरू गयो अनि आयो, अनि 10 मिनट अलिकति पूजा आराधना गरेर समय बिताउने होइन, आफ्नो ईश्वरलाई सम्झिने, अनि 5 मिनट जस्तो आमा बाबाको आशीर्वाद लिने, ढोक लिने, 5:30 लगभग हुन्छ होइन। त्यहाँदेखि चाहिँ आफूलाई पढ्नुपर्ने विषय के छ, अथवा त्यहाँनिर बिचमा एउटा यो पनि मैले सोचेको छु, कसै 10-15 मिनट यसो अलिकति शारीरिक रूपले योगा व्यायाम गर्दा पनि हुन्छ होला। मानसिक रूपले मात्रै एउटा विद्यार्थी चाहिँ तन्दुरुस्त नभएर शारीरिक रूपमा पनि यदि एउटा विद्यार्थी सक्षम बन्नु पऱ्यो नि त होइन, होइन, शरीर स्वास्थ्य छ भने मात्रै के हुन्छ, एउटा विद्यार्थीले उत्कृष्ट भनौँ न उच्च शिक्षा हासिल गर्नु सक्छ जस्तो पनि लाग्छ। र त्यो एउटा समय त्यहाँ छुट्याएर त्यसपछि चाहिँ के पाठहरू चाहिँ आफूले अध्ययन गर्नुपर्ने हो त्योपट्टि लागेर चाहिँ, अनि त्यहाँ एउटा अर्को कुरा के छ, विद्यार्थीहरूको स्कुल जाने समय 9 बजी लगभग स्कुल लाग्छ है, 9:15-9:30 भित्रमा प्रायः स्कुल लाग्छ है, 9:00 भने स्कुल जानु कहिले पर्छ विद्यार्थीहरूको, होइन, आफ्नो आफ्नो हुन्छ नि त, कसैको स्कुलदेखि घर टाढो हुन्छ, कसैको घर नजिक हुन्छ, त्यसले गर्दाखेरि आफ्नो समय त्यहाँ पनि छ, कसैको 8:30 निस्किँदा स्कुल पुग्छ भने कसैको 8:00 निस्किनुपर्छ होला, यो समयलाई पनि ध्यानमा राखेर चाहिँ आफूले अध्ययन गर्नुपर्ने, पाठ गर्नुपर्ने कुराहरूलाई चाहिँ आफूले तालिकाबद्ध रुटिन बनाएर समयको सदुपयोग गर्न विद्यार्थीहरू सक्षम भयो भने अवश्य नै यसले विद्यार्थीहरूको समयको चाहिँ सदुपयोग हुन्छ जस्तो लाग्छ सर मलाई।
1: हजुर सर, अब यो विद्यार्थीहरूले एउटा त अध्ययन होइन, अध्ययन सँगसँगमा तपाईँको अलिकति व्यायाम पनि गर्नु पर्यो, एक्सर्साइज हुनै पर्यो, सँगसँगैमा तपाईँको मनोरञ्जन पनि र आराम पनि हुनु पर्यो, यो 4 चिजमा एकदमै सन्तुलन हुनु आवश्यक छ। तपाईँ पढ्यो भन्दामै तपाईँको 12 घन्टा मात्रै म पढेँ भनेर भएन नि होइन, किन भन्दाखेरि एउटा तपाईँको विज्ञानले पनि के भन्छ, रिसर्चले के दिएको छ भन्दाखेरि, एउटा तपाईँको आधी घन्टा जस्तो तपाईँ पढ्नुभयो भने 5 मिनट्स जस्तो चाहिँ तपाईँले अलिकति दिमाग पनि थाकेको हुन्छ, ब्रेक दिनु पर्यो तपाईँको होइन। र समय सदुपयोग भनेको कसैले 12 घन्टा पढ्दैछ, उसले त्यो समयको सही सदुपयोग गर्दैछ भने आफू पनि त्यो 12 घन्टा पढेर सही सदुपयोग गर्न सक्छ भन्ने पनि हुँदैन होइन। आफूले चाहिँ जति समय छ कति चाहिँ तपाईँको फ्रुटफुल चाहिँ होस् न तपाईँको होइन, फलदायक होस्, र तपाईँको पढ्नु भन्ने बित्तिकै सदुपयोग भन्ने बित्तिकै तपाईँको नसुती अनिदो बसेर मात्रै पढेर पनि भएन, कम्तीमा पनि एउटा विद्यार्थीलाई 7 घन्टाको तपाईँको आराम, दिमागलाई पनि आराम दिनु पर्यो, 7 घन्टा सुत्नु पर्यो। र यो तपाईँको पढाइ सँगसँगमा तपाईँको खेलकुद र बिबिचमा मनोरञ्जन पनि चाहियो, एकछिन तपाईँको पढेर केही मनोरञ्जनको कामहरू गर्नु हुँदा केही उस गर्नु हुँदा त्यो अब त्यसलाई हामी समयको दुरुपयोग भनेर सक्दैनौँ, अलिअलि मनोरञ्जन पनि चाहियो। र यो 4 कुरोमा चाहिँ नानीहरूले सन्तुलन गर्नु सक्यो भने अवश्य नै तपाईँको समयको सदुपयोग गर्नु सकिन्छ, तर सन्तुलन चाहिँ हुनु पर्यो।
0: शिक्षा ज्योति कार्यक्रम सुनेर बसेका सबै विद्यार्थी भाइ बहिनीहरूलाई हामीले विशेष आज समयको सदुपयोग, एउटा दिनलाई कसरी चाहिँ हामी विभिन्न भागमा विभाजन गरेर सबै कुरा गरेर पनि आफ्नो पढाइ गर्ने समयलाई सदुपयोग गर्न सक्छौँ भन्नेमा जुन चर्चा भइरहेको छ, एकजना विद्यार्थीले बिहान गर्ने काम भनौँ है, उठेपछि स्कुल जान अघिसम्मको कुराहरू लगभग यहाँ राखिसकेका छौँ, र त्यसपछि त नानीहरू स्कुल गएपछि त लगभग 3:30-4 बजीसम्म स्कुलको समय तालिकामै विद्यार्थीहरूले समय बिताउँछन् होइन, त्यहाँ पनि आफ्नो आफ्नो छँदैछ, त्यो स्कुलको नियमसँग विद्यार्थीहरू हिँड्ने एउटा समय उहाँहरूले पाउनेछन् र त्यसैको आधारमा चल्नेछन्। र मलाई लाग्छ यहाँ अलिकति हामीले अब कुरा गर्नुपर्ने, विद्यालय बिदा भएपछि है, छुट्टी भएपछि चाहिँ विद्यार्थीहरूले कसरी सदुपयोग गर्नुपर्छ होला सर, विद्यालय बिदा भएपछिको समय चाहिँ?
1: यो पहिले त प्रत्येक विद्यार्थीलाई स्पष्ट लक्ष्य चाहिँ उनीहरूले निर्धारित गर्नु पर्यो होइन, यो लक्ष्यलाई अब तपाईँको एउटा मासिक लक्ष्य भएर, जस्तो अब एक्जाम छ होइन, आजकल अब प्रायः जस्तो तपाईँको स्कुलहरूको 3 सेमिस्टर हुन्छ होइन, फर्स्ट सेमिस्टर, सेकेन्ड सेमिस्टर, कहिले कहिले छ अघिबाट नै नानीहरूलाई जनाएको हुन्छ, त्यही अनुसारले त्यही लक्ष्य अनुसारले अब उनीहरूले प्रिपेयर गर्नु पर्यो होइन। साप्ताहिक जस्तो अब तपाईँको एउटा स्कुलमा पढाउँछ एउटा हप्ताभरि के पढाउँछ होइन, त्यो हप्ताभरिमा अब तपाईँको कतिवटा गृह कार्यहरू हुन्छ होइन, अरू कामहरू पनि हुन्छ, सबै विषयहरू पढ्नु परेको हुन्छ, त्यो छुटिएको विषयहरू

0: होइन, हप्ताको अन्तमा छुट्टीको दिनमा शनिबार आइतबारको दिनमा त्यसलाई म पुरा गर्छु होइन, र दैनिक रूपमा तपाईँको कुनै विषयमा जस्तो गणितमा कोही कमजोरी छ
1: हजुर
0: होइन, त्यो विषयमा अझै नानीहरूले बेसी समय दिनु पर्यो, अध्ययनमा मैले समय दिँदैछु भन्दैमा एउटा विषयमा मात्रै तपाईँको समय दिएर पनि भएन
1: हजुर,
0: र सबै विषयमा तपाईँको एउटा सन्तुलन राख्नु पर्यो, सँगसँगैमा तपाईँको जुन विषयमा नानी अझै कमजोरी छ, जुन विषयमा उसलाई म कमजोर छु लाग्छ, उसले त्यो विषयमा अलिक बेसी समय दिनु पर्यो होइन, त्यसरी तपाईँको एउटा के पनि गर्नु पर्यो भन्दाखेरि नानीहरूले अब पहिला त अब बसेर सोच्नु पर्यो, एक दिनमा तपाईँको 24 घन्टा पाउँछ है, मैले मेरो समय चाहिँ कसरी युटिलाइज गर्दैछु, प्रयोग गर्दैछु, म स्कुल जान्छु होइन आउँछु, बिहान 5 देखिको 9 बजीसम्मको समय सही सदुपयोग गरेको छु कि छुइनँ त्यो मूल्याङ्कन गर्नु पर्यो, त्यस पछाडि स्कुलमा पनि पढ्नु त पढ्दैछ, तिमी स्कुलमा छौ तर अब स्कुलमा तपाईँको प्रेजेन्स मात्रै भएर भएन होइन
1: हजुर,
0: त्यहाँ तपाईँको तर उसको क्लासरुममा तपाईँको ध्यानै छैन भने उसले सरगुडामा विषयवस्तु तपाईँको बुझ्नै सकेको छैन होइन, ऊ त्यहाँ कुनै चिजले डिस्ट्र्याक्ट हुँदैछ भने त त्यो पनि त सदुपयोग भएन
1: हजुर,
0: र अब स्कुल छुट्टी भइसकेपछि अब एउटा समय हुन्छ अब नानीहरूले अब आइसकेपछि अब घरमा आएर यसो बिसाउनु पनि पर्यो होइन, त्यस पछाडि अलिक खाजाभुजा खानु पर्यो, मोटामोटी 4:30 घर पुग्छ र कोही 5 बजी पुग्छ भने एउटा आराम गरेर हात खुट्टा धोएर अलिकति आराम गरेर 5-6 बजीदेखि त नानी बस्नु पऱ्यो नि है, त्यस पछाडि फेरि अब 6 बजी मान्नुहोस् न, 6 बजीदेखि पढ्दैछु भने म एकैचोटि 10 बजी 11 बजी 5 घन्टा त्यो पनि होइन तपाईँको
1: हजुर,
0: 1 घन्टा 1.5 घन्टा तर एकदमै त्यो चाहिँ के हो इफेक्टिभ होस् होइन, तपाईँ प्रभावकारी तपाईँको अध्ययन होस् र पढ्न बस्दाखेरि पनि तपाईँको के होइन, जब पढ्नु बस्छ विद्यार्थीहरू पढ्न अगाडि मोबाइललाई परै सार्नु पर्यो र पढ्न अगाडि जे जसो उसलाई विषयवस्तु चाहिएको छ जे जसो सामग्री छ अघिबाटै जुटाएको हुनु पर्यो होइन, र तपाईँको पढ्दाखेरि फेरि तपाईँको एउटा विषय तपाईँको 10-15 मिनट पढ्यो मलाई मन परेन फेरि अर्को विषयतिर जाने पनि होइन, जस्तो कुनै एउटा गणितको पनि तपाईँको विषय गर्छु भन्यो भने पहिल्यै लक्ष्य निर्धारण गरेर उसले म जस्तो म्याथमेटिक्समा होइन आज सिम्पल इन्ट्रेस्ट गर्छु भन्यो भने त्यसको म 15 तपाईँको सम चाहिँ आज गर्छु होइन, लक्ष्य निर्धारण गरेर ऊ 1.5 घन्टा होस् 1 घन्टा बसेर गऱ्यो भने चाहिँ त्यो चाहिँ तपाईँको सही रूपमा समयको सदुपयोग हुन्छ, बिचमा तपाईँको 1-1.5 घन्टामा तपाईँको अलिकति तपाईँको दिमाग पनि थाकेको हुन्छ आराम गर्नु पऱ्यो होइन, 1-1.5 घन्टा पढिसकेपछि अब रात्रिको भोजन पनि गर्नु पऱ्यो है, भोजन गरिसकेर अलिकति नानी ब्रसहरू गर्छ फ्रेस हुन्छ 1/2 घन्टा मानौँ न होइन, त्यस पछाडि फेरि तपाईँको एउटा अलिकति गाह्रो विषय गरिसकेपछि मलाई लाग्छ फेरि त्यो गाह्रो विषयमा नजाओस् तपाईँको
1: हजुर,
0: अलिकति हल्का विषय कुनै चिज रिभिजन गर्नु छ भने पनि होइन, यसरी चाहिँ समयलाई चाहिँ भाग भाग गरेर खाना खाइसकेर पनि 1-1.5 घन्टा भयो भने 2 घन्टा रिभिजन गरेर त्यस पछाडि फेरि आराम पनि दिनु पर्यो
1: हजुर
0: होइन सर, त्यो कसो लाग्छ तपाईँलाई?
1: स्कुल छुट्टी भएपछि मलाई चाहिँ कस्तो लाग्छ भने विद्यार्थीहरूले 4 बजीसम्म विद्यालय छोडिसक्ला है, सकेको हुन्छन् अब ढिलो छिटो 3:30-4 बजीभित्र, त्यहाँदेखि विद्यार्थीहरूको पनि आफ्नो एउटा रुटिन तालिका हुन्छ, धेरै जसो विद्यार्थीहरू ट्युसन पनि जाने हुन्छ है, आफ्नो कुनै कमजोर विषयमाथि कहीँ कतै ट्युसन जाने पनि देखेको छौँ हामीले होइन, अनि कति सोझै घर जाने हुन्छन् र ती ट्युसन जाने विद्यार्थीहरूले आफ्नो टाइम कति बजीदेखि हो त्यहाँनिर आफ्नो समय सदुपयोग गर्न सुरु गर्नेछन् र घर जाने विद्यार्थीहरूले सोझै घर गएर होइन यताउता कहीँ कतै नघुमेर नडुलेर होइन साथीहरूसँग यताउता नबरालिकन सिधै घर गएर चाहिँ आफ्नो साँझ पखको होइन कर्महरू के कस्तो छ होइन कामहरू घरमा पनि कति केही कुरा गर्नु छ भने केही साथ सहयोग गर्नु छ भने सानो आफ्नो समय दिन सक्छन् र साँझ पख केही समय खेलकुदमा रुचि राख्नेहरूले यसो आधी घन्टा होइन जस्तो खेलकुदमा पनि आफूलाई समय लगायो भने पनि शारीरिक रूपले पनि ती विद्यार्थी सक्षम भने त खेलकुद गर्दैमा त्यो समयको दुरुपयोग पनि हुँदैन भन्ने पनि मलाई लाग्छ, त्यो सदुपयोग नै किनकि शारीरिक रूपले सक्षम हुनु भनेको कुनै खेलकुद गरेर होइन एक्सर्साइजहरू गरेर नै हुने हो र साँझ पखको समय एउटा ट्युसनमा जाने विद्यार्थीले 1.5-2 घन्टा 1-1.5-2 घन्टासम्म समय बिताउँछ

0: भने फर्केर गएपछि दिनभरिको एउटा रुटिनलाई एउटा तालिकालाई फलो गरेपछि अथवा त्यसले पूर्ण रूपले निभाएपछि साँझ फक थाकेको महसुस त अवश्य नै हुन्छ र साँझ 6 बजी 7 बजीको समयमा चाहिँ मलाई के लाग्छ भने एउटा घरमा आफूलाई मनपर्ने गीत सङ्गीत सुन्ने इच्छा छ भने गीत सङ्गीत सुन्ने कुनै केही हेर्नु मन लाग्छ भने टिभीतिर होइन कुनै पनि अब आफूलाई मनोरञ्जन हुने आफूलाई मनपर्ने विधाको कुनै पनि कुरा आफूले हेरेर सुनेर होइन गीत सङ्गीत सुनेर अथवा आफै गीत सङ्गीतमा रुचि छ भने यसो वाद्यवादनसँग एकछिन समय बितायो भने दिनभरिको थकान पनि दूर हुने अनि फेरि केही क्षणमा पढ्नको निम्ति जुन आफूले बनाएको रुटिन छ अथवा तालिका छ समय तालिका छ त्यसमा पस्दा पनि के हुन्छ आफूलाई एकदमै फ्रेस महसुस हुन्छ नि त एकदमै ताजापन आफूमा आएको हुन्छ र यो समय चाहिँ तर विद्यार्थीहरूले कति कति र के भन्ने कुरा चाहिँ हामी त यहाँबाट यति नै गर्नुहोस् भनेर विद्यार्थीहरूलाई भन्दैनौँ तर एउटा गाइडलाइन जस्तो होइन उहाँहरूलाई एउटा हामीले यसरी यसरी छुट्याएर तपाईँहरूले यो समयको सदुपयोग गर्नुहोस् भन्न सक्छौँ तर यसलाई यो शिक्षा ज्योति कार्यक्रम सुनिराख्ने विद्यार्थीहरूले यसरी समयलाई चाहिँ आफ्नो हिसाबले चाहिँ विभाजन गरेर त्यो समयमा चाहिँ आफूले सही काम जुन कुरा गर्छु भनेर सोचेका छन् विद्यार्थीहरूले त्यो समयमा त्यही कुरा गर्न सक्यो भने अवश्य नै साँझ पखको भने बेलुकी पखको पनि समयको सदुपयोग चाहिँ विद्यार्थीहरूले अत्यन्तै उत्तम ढङ्गले गर्न सक्छ जस्तो लाग्छ मलाई सर
1: हजुर सही भन्नुभयो व्यायाम गर्नै पर्यो एक्सर्साइज होइन यसले त तपाईँको शारीरिक रूपमा तपाईँलाई स्वास्थ्य राख्नु सँगसँगै तपाईँको एउटा मस्तिष्कलाई ऊर्जा पनि दिन्छ नि
0: हजुर
1: होइन तपाईँको सङ्गीतले पनि त्यही काम गर्छ र अझै म विद्यार्थीवर्गलाई म के सुझाव दिन चाहन्छु भन्दाखेरि एउटा 2 मिनट्स थ्योरी तपाईँको कुनै सानसानो कामहरू हुन्छ नि है
0: हजुर
1: जस्तो सरले स्कुलबाट एउटा कविता याद गर भन्यो भने है
0: हजुर
1: तपाईँको नानीले चाह्यो भने तपाईँको 4 पङ्क्ति छ भने याद गर्नु सक्छ
0: अवश्य
1: तर नानीहरू अल्छी गर्छ है
0: हजुर
1: र त्यसरी गर्दाखेरि के भयो अब त्यो काम थातीमा रह्यो तर यदि अब त्यो 2 मिनट्स थ्योरी भनेको 2 मिनट मात्रै होइन त्यो 5 मिनट 10 मिनटमा हुने काम छ भने त्यो तत्कालै गरिहाल
0: हजुर
1: होइन त्यसले गर्दा के भयो भन्दाखेरि तपाईँको एउटा मस्तिष्क हल्का हुन्छ तपाईँको
0: हजुर
1: होइन र काम गर्दाखेरि पनि तपाईँको एउटा इम्पोर्टेन्स होइन अत्यन्तै आवश्यक छ भन्यो भने त्यो अहिले नै गरिहाल्नु पर्यो
0: हजुर
1: जस्तो भोलि टेस्ट छ
0: हजुर
1: होइन आज कुनै विषयको भोलि इतिहासको टेस्ट छ भने त आज त इतिहासै पढ्नु पऱ्यो नि
0: अवश्य
1: होइन भोलि आज त म म्याथै पढ्छु भनेर चाहिँ भोलि स्कुल जानु 1 घन्टा अगाडि खोलेर त भएन
0: भएन मिल्दैन
1: भोलि इतिहासको तपाईँको टेस्ट छ भने उसले इतिहासै पढ्नु पऱ्यो त्यो अत्यन्त आवश्यक हो
0: हजुर
1: कोही आवश्यक मात्रै हुन्छ होइन जस्तो अब म्याथ पढाएको छ अब कतिवटा सिकायो अलिकति रिभिजन गर्नु भएन आवश्यकै हो तर उसले समय छैन भने सप्ताहको अन्तमा गएर पनि गर्नुसक्छ
0: हजुर
1: र कतिवटा कुरो चाहिँ तपाईँको त्यति आवश्यक हुँदैन होइन त्यसलाई पन्छाउनु पनि सक्छ र अहिले तपाईँको एउटा तपाईँको किताब छ तपाईँको क्या ज्याक एन्ड जोन्सको तपाईँको किताब छ
0: हजुर
1: त्यसमा तपाईँको राम्रो लेखेको छ तपाईँको अहिलेको यो चाहिँ नानी अहिलेको नानीहरूले पढ्ने किताब हो
0: हजुर
1: र त्यसमा त्यही यही कुरो मेन्सन गरेको छ तपाईँको अहिले यो जुन चाहिँ नानीहरू सामाजिक सञ्जालमा नि तपाईँको भुलिएको छ यसको अन्तै छैन तपाईँको मनोरञ्जन भनेको चाहिँ सामाजिक सञ्जालमा भुलिने होइन र नानीहरूले यो चाहिँ तपाईँको एकदमै स्पष्ट नानीहरूलाई हुनु पर्यो है सबै कुरोको सन्तुलन हुनु पर्यो पढ्नु पनि पर्यो खेलकुद पनि गर्नु पर्यो है मनोरञ्जन पनि अलिक केही मात्रामा हुनु पर्यो र आराम पनि हुनु पर्यो तर मनोरञ्जनको मतलब चाहिँ यो होइन कि सामाजिक सञ्जालमा तपाईँको व्यस्त हुनु
0: अरू नै कुरामा पनि गर्न सकिन्छ
1: है
0: हामीले विद्यार्थीहरूको विद्यालयबाट विदा भएपछि लगभग बेलुकीसम्मको समयलाई कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुरामा धेर थोर चर्चा गऱ्यौँ है यसबाट यस कार्यक्रम सुनेर बसिरहेका भाइ बहिनीहरूले अवश्य नै आफ्नो परिकारले पनि होइन आफ्नो समयको सदुपयोग गर्नलाई अघि बढ्ने नै छन् भन्ने हामीलाई विश्वास छ र हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अब हामीले एक दिनको कुरा गऱ्यौँ है सर एउटा हप्ताभरिको कुरा गरौँ न है हप्ताभरिको किन गर्नु जरुरी छ भन्दाखेरि एकजना विद्यार्थीले सोमबारदेखि शुक्रबारसम्म विद्यालय जाने छुट्टै एउटा तालिका हुन्छ होइन समय तालिका हुन्छ नि शनिबार र आइतबार प्रायः त छुट्टी नै रहन्छन् होइन यसलाई चाहिँ कसरी सदुपयोग गर्नुसक्छ भने

0: कार्यक्रमको अन्तिममा यस बारेमा छोटो चर्चा गरेर हामी कार्यक्रमलाई भेट मारौँ है सर। र शनिबार र आइतबार अरू दिनभन्दा फरक तरिकाले विद्यार्थीहरूको जीवनमा यो दुई दिन आइरहेको हुन्छ नि त होइन। अरू दिन त छिटो उठ्यो अनि आफ्नो काम गर्यो, समय भएपछि विद्यालय हिँड्यो, भनेपछि शनिबार र आइतबार त पुरा दिन छुट्टी पाइरहेका हुन्छन् है। मलाई चाहिँ यो दिन चाहिँ विद्यार्थीहरूले कसरी आफ्नो समयको सदुपयोग गर्न सक्छन् भन्दा, उठ्ने त समय त त्यही राख्नु सक्छन् तर धेरैजना ढिलो उठ्ने गर्छन्, तर त्यो आफ्नो तर उठिसकेपछि चाहिँ हप्ताभरिको एउटा समय तालिका त सधैँ छ विद्यालय जाँदा त, तर शनिबार र आइतबार नजाँदा चाहिँ हरेक मानिसमा भनौँ न हरेक मान्छे जातिमा एउटा न एउटा रुचिको विषय हुन्छ नि। कसैलाई गीत सङ्गीत मनपर्छ, कसैलाई खेलकुद मनपर्छ, कसैलाई सपिङ गर्नु मनपर्छ, कसैलाई खानापिना पकाउनु मनपर्छ होइन, त्यो कुकिङपट्टि रुचि हुन्छ, यस्तो विभिन्न कुरा छ। कसैलाई डान्स नृत्य सिक्नु मनपर्छ नि। यो दुई दिनमा चाहिँ क्या हप्ताभरि यो गर्न नपाएको कुराहरूलाई पनि सही तरिकाले समय छुट्याएर कसैलाई गायनमा रुचि छ भने भोकल ट्रेनिङमा जानु सक्छन् भने यो पनि सबै कुरा, कोही डान्स क्लास जानु सक्छन्, कोही स्पोर्ट्सकै कुनै क्लासमा जानु सक्छन् होइन। यसरी गरेर पनि विद्यार्थीहरूले आफ्नो व्यक्तिगत रुचिमाथि पनि के गर्नु सक्छ भोलिको दिनमा एउटा राम्रो पकड बनाउन सक्छ। र यो चाहिँ शनिबार र आइतबार नै विद्यार्थीहरूले सही तरिकाले एउटा समय मिलाउने, अनि लाइब्रेरी जानु मन हुन्छ कसैलाई पढ्ने विद्यार्थीहरूको लागि होइन, कसैलाई घुम्नु फिर्नु मन लाग्छ होइन, त्यो आफन्तकोमा जानु, यो सबै कुरा चाहिँ विद्यार्थीहरूले यो दुई दिनमा सही तरिकाले समय छुटाएर चाहिँ गएर यसलाई आफूले सिक्न सक्यो र यो समयलाई लिन सक्यो भने चाहिँ यी कुराहरू पनि विद्यार्थीहरूले आफ्नो जीवनमा चाहिँ सही तरिकाले सिक्न सक्छन् र समयको पनि सदुपयोग हुन्छ सही जस्तो लाग्छ सर मलाई।
1: हजुर, अवश्य गर्नै पर्यो, किन भन्दा अहिलेको समयमा तपाईँको पढेर मात्र हुँदैन होइन, तपाईँको अरू एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि तपाईँको त्यति नै तपाईँको एक्टिभ हुनै पर्यो होइन। र तपाईँको समयको सदुपयोग भनेको म 12 घन्टा पढ्छु भन्ने मात्रै होइन, तपाईँको दैनिक कार्य, घरको गृह कार्य पनि होइन। अब सोमबारदेखि शुक्रबारसम्म तपाईँको आफू अध्ययनमै व्यस्त भइरह्यो, सदुपयोगै समयको सदुपयोगै गर्दैछ भने पनि शनिबार आइतबार त अलिकति नानीले घरमा पनि समय दिनु पऱ्यो नि, गृह कार्य गर्नु पऱ्यो होइन। कसैलाई अब कुनै पनि खेलकुदमा रुचि छ, कुनै म्युजिक सिक्छ होइन, केही कराटे सिक्छ, कुनै पनि चिज अब तपाईँको एक्स्ट्रा करिकुलर गर्दैछ भने त्यो एक्स्ट्रा करिकुलरको लागि उचित समय दिने चाहिँ यो शनिबार र आइतबारै हो होइन। कसैले हामी देख्छौँ कसै नानीहरूले केही पनि गर्दैन, कसै नानीहरूले बिहान म्युजिक क्लास गइरहेको हुन्छ, बेलुका कराटे क्लास गइरहेको हुन्छ, के गरिरहेको हुन्छ होइन। तर अब यो शनिबार आइतबार चाहिँ अब बुझ्यो भने चाहिँ यति राम्रो समय हो, हप्ताभरि तपाईँको कतिवटा छोडेको विषयवस्तु पनि अध्ययनै गर्छु भने पनि होइन, त्यसको रिभिजन गर्नुको लागि एकदमै राम्रो समय हो होइन। रिभिजन गरेर आउने खाताको लागि कुनै परीक्षा छ, कुनै टेस्ट छ भने त्यसको लागि प्रिपेयर गर्ने समय पनि हो होइन। र नानीहरूले अब एउटा तालिका, दैनिक तालिका बनायो भनिसकेपछि सोमबारदेखि शुक्रबार मात्रै होइन, शनिबार र आइतबारको पनि बनाउने होइन। अलिकति शनिबार र आइतबार नानीहरूले अलिकति बेसी आराम गर्नु पनि सक्छ होइन, आराम गर्नु पाए पनि तपाईँको, तर सँगसँगैमा शनिबार र आइतबार चाहिँ तपाईँको स्कुल छैन भन्दामा सबै कुरो छाड्ने चाहिँ होइन,
0: एकदमै
1: होइन। कुनै अब तपाईँको कला सिक्दैछ भने त्यो कलामा निरन्तर रूपमा तपाईँको शनिबार आइतबार क्लासेस हुँदैछ भने त्यो अटेन्ड गर्नु पऱ्यो है। घरको कुनै काम छ भने तपाईँलाई भनिहालेँ नि होइन, एउटा सानो सघाउनु पऱ्यो नि, सघाउनु पऱ्यो घरको काम गर्दैछ भने, त्यो चाहिँ समयको दुरुपयोग भन्ने होइन, त्यो सदुपयोग हो होइन। र नानीहरूले के गर्नु पऱ्यो भन्दाखेरि अन्तमा नानीहरूले के भन्छ, नानीहरूले यो कुरोलाई, सबै नानीहरूले जे जति यो शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहेको नानीहरूलाई म के भन्न सक्छु भने, तिमीहरूले एउटा इफेक्टिभ टाइम रेसियो, मैले एक दिनमा बिहान म कति बजी उठ्दैछु होइन, मेरो स्कुलको टाइम कतिदेखि कति घन्टा छ, म कति पढ्दैछु, म कति मनोरञ्जनमा तपाईँको सामाजिक सञ्जालमा भुलेको छु, मोबाइल चलाउँदैछु, म केही नगरी बसिरहेको छु, त्यसलाई हेरेर कति घन्टा सुत्दैछु, त्यो इफेक्टिभ टाइम रेसियो चाहिँ नानीहरूले जान्नु जरुरी छ होइन। र त्यो इफेक्टिभ टाइम रेसियो जति बेसी हुन्छ र त्यसबाट बुझिहाल्छ कि नानीहरूले समयको कति सदुपयोग गर्दैछ है। र यही हो तपाईँको, नानीहरूले एउटा तालिका बनाउनु पऱ्यो,

0: तालिका बनाएर मात्रै भएन, त्यसलाई प्रयोगमा पनि ल्याउनु पर्यो होइन, र एक दिन दुई दिन होइन यसलाई निरन्तरता दिनु पर्यो।
1: एकदम तपाईँले मजाले समेटिदिनु भयो कार्यक्रमको अन्त्यमा। हामी आजको यस शिक्षा ज्योति कार्यक्रममा जुन विषयमाथि चर्चा गर्दै थियौँ, यही भन्न चाहन्छौँ विद्यार्थीहरूलाई कि प्रत्येक दिनको कुरा गरेर हामीले हप्ताभरिको पनि कुरा हामीले जाने अनुसार राखेका छौँ, र यसरी नै समयको सदुपयोग गरेर हप्ताको अन्त्यमा शनिबार र आइतबार विशेष आफ्नो स्वास्थ्यको ख्याल गर्दै लुगाफाटा धुने नुहाई धुवाई गर्ने समय पनि त्यति बेलै निकालेर राम्रोसँगले यो समयको सदुपयोग गर्नु सक्ने विद्यार्थीले अवश्य नै भोलि गएर एउटा राम्रो फल पाउँछ भन्ने मलाई विश्वास छ। र जसले समयको सही सदुपयोग गर्नेछ भोलि गएर उनै विद्यार्थीहरू नै समाजमा देशमा राष्ट्रमा एक उज्जवल नक्षत्र बनेर चम्कनेछ भन्ने विश्वास गर्दै आजको यस शिक्षा ज्योति कार्यक्रमबाट हामी बिदा हुन चाहन्छौँ। धन्यवाद।
0: धन्यवाद।
2: आदरणीय श्रोता महानुभवहरू तथा प्रिय विद्यार्थी भाइ बहिनीहरू, शिक्षा ज्योति कार्यक्रमको आजको बसाई यही नै सम्पन्न हुन गइरहेको छ। आज हामीले प्रभावकारी समय व्यवस्थापन विद्यार्थी जीवनमा किन आवश्यक छ र समयको सही सदुपयोगले सफलताको बाटो कसरी सहज बनाउन सक्छ भन्ने बारे चर्चा गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षक अर्पण सुब्बाज्यू अनि अरुण राईज्यूले। त विद्यार्थी भाइ बहिनीहरू, आजको सानो योजना नै भोलिको ठूलो उपलब्धिको आधार बन्न सक्छ, त्यसैले भोलि गर्छु भनेर कामलाई टार्नुको सट्टा आजबाटै आफ्नो लक्ष्य तय गर्नुहोस्, कामलाई प्राथमिकताका आधारमा विभाजन गर्नुहोस् र प्रत्येक दिनको समयलाई अर्थपूर्ण बनाउनुहोस्। याद राख्नुहोस्, समय बितेपछि कहिले फर्केर आउँदैन, तर समयको सही सदुपयोगले तपाईँहरूको भविष्य अवश्य बदल्न सक्छ। विद्यार्थी भाइ बहिनीहरू, आफ्नो समयको मूल्य बुझ्नुहोस्, अनुशासित बन्नुहोस्, निरन्तर प्रयास गर्नुहोस् र आफ्नो सपनालाई वास्तविकतामा बदल्ने यात्रामा अघि बढ्नुहोस्। यसै सन्देशको साथमा अर्को शिक्षा ज्योति कार्यक्रममा नयाँ ज्ञान, नयाँ विषय र नयाँ प्रेरणा सहित फेरि भेट हुने नै छौँ। तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस्, अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

0: You were listening to Evening Melodies on 103.5 Akashwani Karshong, and now it's time for the news headlines in Nepali.
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार स्नेह थामीबाट सुन्नुहोस्। अमेरिकाको एक विश्लेषकले नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई खुबै सफल बताएको छ। भारतीय रिजर्भ ब्याङ्कले साइबर ठगी अनि विवादित लेनदेनमा रोक लगाउने सम्बन्धमा नयाँ रूपरेखाको मस्यौदा जारी गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज भन्नुभयो, भारतको संस्कृति अनि साहित्य कमल सरह छ, जसको हरेक क्षेत्रीय भाषा एक पत्र झै छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले घोषणा गर्नुभयो, गुजरातले मिष्टी योजना अन्तर्गत कच्छमा 27,000 हेक्टरमा म्यानग्रोभ बिरुवा लगाएर महत्वपूर्ण उपलब्धि गरेको छ। विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सितम्बर 2026 31 डिसेम्बर 2026 प्रतिदिन 18 घण्टा बिजुली निर्यात गर्न स्वीकृति दिएको छ। सरकारले भनेको छ, सेनाको अथक प्रयासहरूबीच जम्मू कश्मीरमा सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा छ। केन्द्रीय विद्युत अनि आवास तथा शहरी मामला मन्त्री मनोहर लाल G20 ऊर्जा

0: मन्त्री हरूको बैठकमा भाग लिन अमेरिका पुग्नु भएको छ। सरकारले भनेको छ वर्ष 2020 पछि 9 राज्यमा 147 कोइला खण्डहरूको लिलामी गरिएको छ। देशमा थोक मूल्य सूचकको आधारमा मुद्रास्फीति अगस्तमा थोरै बढेको छ। वार्षिक आधारमा यो जुलाईमा 9.78% बढेर अगस्तमा 9.93% रह्यो। लन्डनमा हिजो हजारौँले पहिलो चोटि थेम्स नदीको आरती गरे। गंगा आरती सरह गरिएको आरतीमा शहरका मानिसहरू ठूलो संख्यामा सामेल भए। यसका साथै मुख्य समाचार पूरा भयो। अब प्रादेशिक समाचार लिएर 6:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। फिल्मी गीतको कार्यक्रममा अब सुनाइरहेछौँ पटियाला हाउस फिल्मबाट सफाकत अमानत अलीको स्वरलाई।

0: नमस्ते एकान्छी माया दिदी आइपुगे म पनि
1: एहे नमस्ते सबिरे भाइ नमस्ते छ सोच्दै थिएँ आज सभामा को आउनुहुन्छ होला भनेर तपाईँ आइपुग्नु भएछ एकदमै खुसी लाग्यो हौ बिरे भाइ सजिलो गरेर बस्नुहोस् न होइन त्यतातिर पो जानुभयो त तपाईँ त
0: हुन्छ
1: अलिकति आउनुहोस्
0: न बसिहाले नि
1: हजुर कुराकानी गर्नु छ भने त सजिलो गरेर बस्नु पर्यो नजिक पनि आउनु पर्यो है अब टाढो छ भने त बात मार्नु पनि असुविधा हुन्छ हौ बिरे भाइ

0: हजुर। अनि अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ।
1: हजुर हजुर ज्यू,
0: आज चाहिँ हामी आफै कुराकानी नगरेर नि,
1: हजुर हजुर,
0: मैले सभामा एकजना अतिथि निम्ताको थिएँ।
1: ए हजुर हजुर।
0: अनि उहाँ आइसक्नु भएको छ।
1: यहाँ त यसो हेर्दा नयाँ पनि लाग्यो मलाई।
0: हो नि हो नि,
1: अब सभामा आइरहनेलाई त हामी चिन्छौँ नि त है। अब यहाँ नयाँ हुनुहुँदो रहेछ, यसो यहाँको परिचय गराउनुहोस् न भिरे भाइ।
0: अवश्य, यहाँ हुनुहुन्छ शैलेश छेत्री, यहाँलाई नमस्कार छ।
2: नमस्ते सर,
0: हाम्रो सभामा स्वागत छ भनौँ।
2: धन्यवाद।
0: अनि कान्छीमा दिदी, यहाँ चाहिँ डाविल खरसाङ निवासी भए पनि
1: ज्यू
0: अहिले चाहिँ फिलहाल उहाँ मार्ग्रेट सोपमा बस्दै आउनु भएको, अनि यहाँ त्यहाँ च्याउको खेती गर्दै हुनुहुन्छ के?
1: मैले त सोध्नै आँटेको थिएँ, यहाँले चाहिँ के गर्नुहुन्छ होला, खेतीपाती गर्नुहुन्छ कि पशुपालन पो गर्नुहुन्छ होला भनेर मैले सोध्नै आँटेको थिएँ। राम्रो रहेछ हौ यो च्याउको खेती, त एकदमै राम्रो हो नि है बिरे भाइ।
0: हो नि, अनि यो च्याउ खेती सम्बन्धी यहाँलाई धेरै अनुभव छ र यही विषयमा चाहिँ आज यहाँबाट हामी केही कुरा जान्नु।
1: मेरो पनि जग्गा जमिन छ, नाति नतिना छ, अब आफू त बुढी भइयो सकिँदैन है, त्यसले गर्दाखेरि अब नाति नतिनाले यसो जग्गा जमिन छ भने च्याउको खेती गर्नु भनेर कति भन्छु। अब उनीहरूले भन्छ प्रशिक्षण छ भने पो च्याउको खेती गर्नु, त नजानी नबुझी गरेको काममा त असफल पनि त हुन्छ भनेर भन्छ। तर आज मलाई राम्रो लाग्यो, अब यसो नाति नातिनालाई पनि भन्नु पर्यो च्याउको खेती गर्दा के हुन्छ कसो हुन्छ, र यहाँबाटै सबै कुरा आज चाहिँ बुझ्नु पर्यो।
0: हुन्छ हुन्छ, अनि अब यहाँ आउनु भएको बेलामा मौकाको फाइदा त उठाउनु पर्यो।
1: उठाउनु पर्छ नि हौ, म त झन् च्याउको खेती गर्छु भन्दैछु, अन्त कसरी मौकाको फाइदा नउठाउनु?
0: पहिलो प्रश्न चाहिँ मनै राख्नु,
1: राख्नुहोस् राख्नुहोस्।
0: यो च्याउ खेती तपाईँले सुरु गर्नु चाहिँ कसरी सोच्नु भयो, तपाईँको विचार के थियो यो च्याउ खेतीबाट?
2: ए सर्वप्रथम धेरै धेरै धन्यवाद मलाई यहाँ निम्ताउनु भएकोमा। यो सुरुवाती दौरमा चाहिँ हुनु चाहिँ म मेरो स्कुललाई नै यसको दिन्छु है, श्रेय दिन्छु। म अल्फन्स पढेको हो, अनि म फादर अब्राहमको जुन चाहिँ सोच थियो त्यहाँदेखिको धेरै प्रभावित हुन्छ, मैले देख्नु पाइनँ उहाँलाई
1: है।
2: अन्त उहाँले जस्तो खालको एउटा शिक्षा हामीलाई दिनुभएको थियो खरसाङवासीलाई है, अनि हामी अल्फन्समा त्यो एउटा थियो उहाँको कि हामी कसरी आत्मा स्वावलम्बी बन्ने, र सायद त्यसले नै होला। अन्त फेरि हामीलाई स्कुलमा पढाउँदा टिचरहरूले भन्नुहुन्थ्यो कि उल्टो धारमा बग्ने माछा नै जीवित हुन्छ भनेर, अन्त अलिकति आफ्नो त्यो आत्मा स्वाभिमान भनौँ या के गरौँ, मैले शिक्षा मतलब आफ्नो शिक्षा ग्रहण त मैले गरे पश्चात चाहिँ अब मेरो विषय एग्रिकल्चर त थिएन, खेतीपाती थिएन, तर मलाई सानैदेखिको रहर चाहिँ थियो। अनि म बजारमा हुनाले मेरोमा जग्गाहरू केही थिएन, तर जब मैले विवाहित भएपछि अनि अहिले हाल म मेरी श्रीमती रिङटङ मार्केट सबै हुनुहुन्छन्, अनि त्यहाँनिर चाहिँ मैले एउटा अवसर पाएँ, मतलब एउटा जग्गा है, मतलब कस्तो भन्दा पहिलोचोटि जाँदा त्यहाँनिर देखेँ कि मैले गाउँ खाली छ, अनि मिटान सबैजना अहिले भने त्यही हो होइन, विदेशै विदेश भयो, सहरमा काम गरेर, मतलब यस्तो छ अवस्था त्यहाँनिर। तर मैले देखिरहेको त्यहाँनिर जग्गाहरू चाहिँ खाली खाली छ,
1: जग्गा चाहिँ पुरै छ।
2: अन्त हुन त मसँग त्यस्तो के अरे पुँजी त थिएन, अन्त तर पनि मलाई लाग्थ्यो कि किन यस्तो खाली जग्गामा के गर्नु सक्छ कि। अन्त यो विषयमा मैले अब धेर त त्यही हो, पहिला स्कुलले जे मलाई एउटा के अरे मद्दत गरे है, मलाई कसरी जीवनलाई हेर्ने भन्ने, त्यसलाई नै पहिलाउँदै जाँदाखेरि चाहिँ मैले एउटा यसो पहल गरेँ कि मतलब एउटा ट्राई गर्नु जाँदाखेरि चाहिँ मैले एउटा च्याउ रोपी हेरौँ न, र भएकै हो मैले कुनै यसको सामाजिक सञ्जालबाट नै मैले मद्दत लिएर मैले कोसिस गर्न गरेँ, कोसिस गरेँ है मैले यो गर्न। मतलब यो सामाजिक सञ्जालबाट पनि मैले के मेरो आफ्नै अनुभव चाहिँ के रह्यो भन्दा चाहिँ यसमा हामीलाई पूर्ण ज्ञान चाहिँ नदिँदो रहेछ, त्यसो गर्दा म धेरै मतलब विफल पनि भए धेरै धेरै विफल। र यो पनि होइन कि च्याउ खेतीमा चाहिँ म अहिले तपाईँको छेउमा आइरहेको छु र मैले यो भन्नै पर्छ सायद है
1: तपाईँको
2: श्रोताहरूलाई पनि यो धेरै काममा लाग्छ कि हाल पनि मैले धेरै मतलब नोक्सानै खप्नु पर्यो। किन भन्दाखेरि खेतीपाती चाहिँ यस्तो रहेछ, यो किताबी पढाइले चाहिँ त्यो सम्भव छँदै छैन, आफूले गर्दै सिक्दै रहेछ। र मेरो यो छ वर्षको मतलब अन्तरालमा मैले के सिकेँ भन्दा चाहिँ यो गर्दै सिक्ने क्रममा चाहिँ मैले केही साल धेरै नाफा कमाउनु पनि सकेँ र केही साल मैले ठुलो क्षति पनि बेहोर्नु पर्यो।
0: अनि सुन्नुहोस् न छेत्रीज्यू, अब च्याउ खेती सुरु गर्नु पर्दाखेरि हामीले खोज्नुपर्ने जोगाड गर्नुपर्ने चिजहरू भनेको चाहिँ के के हो?
2: सर्वप्रथम त तपाईँको दर्शकलाई म यही भन्न चाहन्छु कि जसले पनि च्याउ खेतीमा रुचि हुनुहुन्छ, रुचिकर हुनुहुन्छ, उहाँहरूकोमा पानी, सफा पानी, सफा पानीको जोगाड छ या छैन, छैन भने चाहिँ म भन्छु नगर्नुहोस्।
1: ए पानी चाहिँ प्रशस्त
2: हुन पर्यो हजुर, किनभने तपाईँलाई च्याउ भनेको नै अङ्ग्रेजीमा त फङ्गस भन्छ यसलाई होइन, अन्त यो फङ्गस चाहिँ तपाईँको त्यही हो, तपाईँको सुक्खा ठाउँमा हुनेवाला छैन यो, त्यो गर्दाखेरि यसको लागि हामीलाई सफा पानी चाहिन्छ। र अर्को पर्यावरण

0: पर्यावरण हिसाबमा भयो भने हाम्रो पहाडी भेग एकदमै अनुकूल छ च्याउको लागि. त्यसैले गर्दा खरसाङमा पहिला हामीले सुनिन्थ्यो यो च्याउको त फ्याक्ट्री थियो अरे होइन, सरकारले त्यो गर्नुभएको रहेछ. अहिले त त्यस्तो सुन्नु पाउँदैनौँ. र उत्तराखण्डहरूतिर त युनिभर्सिटीहरूले छ च्याउमाथि, त उनीहरूको अध्ययन कति, उहाँले त पिएचडी मैले थाक थाक छ उहाँहरूको. जस्तै हाम्रो यहाँ चियाबारी चियापत्तीमाथि छ नि, त्यस्तै च्याउमाथि उहाँको रहेछ होइन अध्ययन हजुर गरिरहेको. तर हाम्रो दार्जिलिङ क्षेत्रमा चाहिँ मैले पाइनँ यस्तो. त मेरो अनुभवमा चाहिँ यसको लागि तपाईँको फर्स्ट त जग्गा हुनु पर्यो, जग्गा र पर्यावरण अब के अरे तपाईँको यसको हजुर क्लाइमेटहरू त एकदम अनुकूल छ. तर त्यसको साथ पानीको चाहिँ एकदम सफा पानी, सफा पानी छ भने चाहिँ तपाईँले एकदम अगाडि बढ्दा हुन्छ च्याउ खेतीलाई. र च्याउ खेती त्यस्तो गाह्रो पनि होइन तर त्यस्तो सजिलो पनि होइन.
1: अब तपाईँले जग्गाको कुरा गर्नुभयो, पानीको कुरा गर्नुभयो है, त्यो बाहेक अरू चाहिने चिजहरू भनेको के हो?
0: अर्को चाहिँ च्याउलाई तपाईँले अब यसलाई अहिले त एकदम मेकनाइज पाराले गर्ने गर्छ. तर च्याउ चाहिँ एकदमै तपाईँको मानव श्रमले गर्ने हो, त्यसैले यसमा चाहिँ तपाईँको लेबर चाहिन्छ, लेबर चाहिँ पुरा चाहिन्छ है. एकजनाले चाहिँ हुँदैन, सम्भव छैन. एकल उस प्रयासमा चाहिँ तपाईँले गर्नु भने पछि तपाईँ धेरै तपाईँलाई अब विफल विफल फेरि थाक्नुहुन्छ. र अब त्यसैले गर्दाखेरि म पनि अब मेरो पनि भाइ छ होइन, भाइ साथीभाइहरू मद्दत लिन्छु म उहाँहरूको सब मद्दत लिएर हामी यो खेती गर्ने गर्छु.
1: हजुर हजुर. अनि च्याउ खेती गर्दाखेरि त अब धानको परालहरू चाहियो होइन, बिजन चाहियो, कहाँबाट सङ्ग्रह गर्दै हुनुहुन्छ अहिले चाहिँ?
0: यो के अरे हामीलाई चाहिने जुन वस्तुहरू छ होइन, च्याउमा चाहिँ फेरि हामी यहाँकै लोकल संसाधनमाथि हामी निर्वाह गर्न सक्दैनौँ. हामी यसको लागि चाहिँ मधेस, किनभने हामीलाई यसको च्याउको लागि सर्वप्रथम हामीलाई चाहिन्छ धानको पराल. धान यहाँ हुँदैन, परालको लागि हामी सिलिगुडीबाट नै हामीले लिनुपर्ने हुन्छ. र यसको जुन चाहिँ त्यो बिउ छ, बिउ पनि अब किनभने यो त एकदम कृत्रिम पाराले बनाएको हुन्छ अन्त त्यो भएकोले गर्दाखेरि यसको पनि जुन चाहिँ ल्याबहरू छ त्यो सबै जलपाइगुडीहरू छ अनि जलपाइगुडीहरूबाट आउने गर्छ है. मतलब अहिले हामीसँग जो हाम्रो कन्ट्याक्टमा छ उहाँहरू चाहिँ जलपाइगुडीको हुनुहुन्छ, त्यहाँबाट चाहिँ हामीको बिउ चाहिँ हामी त्यहाँबाट माग्ने
2: गर्छौँ
0: ल्याउँछौँ. हामी भन्नुको मतलब मूलत भन्दाखेरि चाहिँ अब हामी पुरै निर्भर चाहिँ मधेसमै हुनुपर्छ.
2: भनेपछि पराल पनि त्यहीँबाट ल्याउनु पर्यो, बिजन पनि त्यहीँबाट ल्याउनु पर्यो. भनेपछि चाहिँ यो च्याउ घर बनाउनु पनि त पर्यो, त्यसै बाहिर यसो लाएर है बनाउनु सकिँदैन, राखेर बनाउनु सकिँदैन. त्यसको लागि त एउटा घर त निर्माण गर्नु पर्यो नि त. कति कतिकोमा चाहिँ हामीले निर्माण गर्दा ठिक होला त?
0: मतलब एउटा अङ्ग्रेजीमा थम रुल भन्छ, त्यो चाहिँ हाम्रो चाहिँ जस्तै तपाईँ 10x10 तपाईँकोमा कमरा छ भने एउटा हट बनाउनु भयो भने त्यसमा तपाईँले झन्डै 200 चाहिँ पट जुन चाहिँ त्यो सिलिन्डर हुन्छ च्याउलाई, त हामीले एउटा प्लास्टिकको ब्यागमा खाँदेर हामीले बनाउने गर्छौँ. र त्यो प्लास्टिकको ब्याग चाहिँ अहिले फिलहाल हामी चाहिँ सानो साइजको चलाउँछौँ क्या. त्यो गर्नु पछाडिको कारण पनि के भन्दा ठुलो गर्न जाँदाखेरि क्षति ज्यादा हुन्छ. यदि रोग लागिहाल्यो भने हामीले पुरा क्षति बेहोर्नुपर्छ. र सानो गर्दाखेरि क्षति भएकोलाई हामी आउट गर्छौँ, हजुर आउट गर्छौँ. र जो बाँचेकोलाई चाहिँ झुन्डाउँछ. र 10x10 रुममा मोटामोटी 200 मतलब हाम्रोमा 18x12 जुन चाहिँ एउटा ब्याग हुन्छ, त्यो ब्यागको चाहिँ हामी 200 ब्याग चाहिँ झुन्डाउँछौँ.
2: भनेपछि त बिरे भाइ निकै पो हुँदो रहेछ त, 200 भनेपछि त निकै हो नि.
1: हो नि हो नि. अनि कान्छीमा दिदी, आज हाम्रो सभामा यहाँ शैलेश छेत्रीज्यू आउनुभएर हामीलाई च्याउ खेतीमा यहाँको अनुभव सम्बन्धी जानकारी गराउनु हुँदैछ.
2: हजुर, मलाई पनि निकै जोस जाँगर चल्दैछ यहाँको जुन कुरा सुनेर नि. अब जग्गा छ गरौँ भन्ने जोस जाँगर हुँदैछ. अब त सिकेर त जानु पर्यो नि त यहाँबाट.
1: हजुर, तर यहाँको रहल कुराकानी सुन्नुभन्दा पहिले चाहिँ हामी एकछिन विश्राम गरेर अर्को गीत सुनौ न.
2: ए हे, ठिकै कुरा गर्नुभयो. किनभने यहाँलाई छेत्रीज्यूलाई हामीले गीत सुनाएकै छुइनँ. हामीले त अघि यहाँ आउनुभन्दा अगाडि त सुन्यौँ. अब यसो मिठो गीत सुनाएर यहाँलाई आनन्द दिउन त.
1: अवश्य
2: लु सुनौ न.

0: आहा, साह्रै रमाइलो भयो, आनन्द भयो. अब गीत सुनेपछि त छेत्रीजी नाचुङ नाचुङ मन लाग्छ र कस्तो लाग्यो गीत तपाईँलाई?
1: हजुर, धेरै आनन्दमय.
0: हजुर, अब समय भयो भने हामी फेरि यहाँलाई सुनाउला र हामीले च्याउ खेतीको कुरा गर्दैछौँ नि, होइन बेरे भाइ?
2: हो नि, आज हाम्रो सभामा यहाँ शैलेश छेत्रीज्यू आउनु भएर हामीलाई च्याउ खेती सम्बन्धी जानकारी गराउनु हुँदैछ. अनि तपाईँले अघि धेरै कुरा सिक्ने इच्छा गरिराख्नु भएको छ, केही सोध्नु मन लागेको छ भने सोधिहाल्नुहोस् न यहाँ छेत्रीज्यूलाई.
0: हजुर हजुर, मनमा त उकुस मुकुस भइरहेछ, के सोधौँ के नसोधौँ भइरहेछ. र अब यहाँलाई म सोधि नै हाल्छु, एउटा प्रश्न अझै राखि नै हाल्छु. र छेत्रीज्यू, अब जुन चाहिँ यो च्याउको प्रक्रिया छ है, अब जस्तो अब तपाईँले भन्नुभयो पराल चाहिन्छ, त्यहाँदेखि बिजन छर्नु पर्छ भनेर भन्नुभयो, के कस्तो प्रकारले छर्नु पर्ने हो, कसरी त्यो प्रक्रियालाई चाहिँ हामीले गर्नुपर्ने हो च्याउको खेतीको लागि?
2: रोपेकोदेखि
1: हजुर, यो च्याउ चाहिँ कस्तो भन्दाखेरि, च्याउमा चाहिएको चाहिँ मलाई लाग्छ मुख्य तीन कुरा हो. त्यो चाहिँ के हो भने, एकमा सफाई, दुईमा सफाई, तीनमा सफाई.
0: सफाई चाहिँ
1: यति सफाई हुन जरुरी छ. र हामी अघि मैले सुरुमा भने नि, म विफल यसपालि विफल भएको कारण पनि काहीँ म त्यहाँ चुके, मेरो त्यो सफाई हामी भएन. भन्नुको मतलब चाहिँ
0: सफाईको कमी भयो.
1: हजुर, जुन चाहिँ हामी त्यो पराल लाउँछौँ, त्यो पराल त मधेसबाट आएको
0: हो.
1: हामीले जसरी त्यो कोरोनाको बेलामा भने नि क्वारेन्टाइन गऱ्यौँ नि चिजहरूलाई, है, कति त्यो भाइरस लाग्छ भनेर. तर यसमा चाहिँ तपाईँको परालमा चाहिँ एउटा अब कतिवटा सङ्क्रमण हुन्छ, त्यसलाई चाहिँ हामीले निर्मूल पार्नुपर्ने हुन्छ. त्यसको लागि चाहिँ हामी त्यसलाई के भन्छ, त्यसलाई सेनिटाइज, अङ्ग्रेजीमा चाहिँ हामी सेनिटाइज हुन्छौँ है, त्यसलाई शुद्धिकरण. हजुर, त्यो शुद्धिकरण चाहिँ हुन एकदमै जरुरी छ. हजुर, त्यसको अब त्यसको नि प्रक्रियाहरू छ. अब एउटा तपाईँको भने पुरानो विधि अनुसार चाहिँ हामी चाहिँ मुख्यत पराललाई चाहिँ हामीले उसिन्छौँ होइन, उमाल्छौँ. उमालेर चाहिँ त्यसको 100% त्यसलाई हामीले शुद्धिकरण गर्छौँ. त्यो चाहिँ राम्रो हो त्यो. तर त्यो गर्नु जाँदा फेरि चुनौती के छ भन्दा, सबै जग्गा त दाउरापात उपलब्ध छैन. फेरि हाम्रो यहाँनिर पानी परिरहन्छ, गर्दाखेरि खुल्ला आकाशमा गर्नुपर्ने हुन्छ, त्यो अनुकूल छैन त्यो. अन्त त्यसको दोस्रो हामीले जे अप्नाउँछौँ त्यो चाहिँ हो हामी चुना पानी. चुना र ब्लिचिङ पानीमा डुबाएर 24 घन्टा हामी डुबाएर फेरि 24 घन्टा त्यसलाई पानीलाई एकदमै तार्नुपर्छ. चुना चाहिँ तपाईँको ढेका चुना, जुन चाहिँ त्यो रङ लाउने चुना होइन, पाकेको चुना होइन, काँचो चुना.
0: त्यो पनि जान्नु पर्छ.
1: पानी एकदम खलखल, मतलब त्यो चाहिँ चिसो पानीमा हाल्दा चाहिँ भक भक पानी उम्लिने, त्यस्तो चुनामा चाहिँ लाउनु पर्छ. अन्त चुना लाउनुको कारण चाहिँ के भन्दा चाहिँ पानी केसमा एसिडहरू हुन्छ नि, त्यसलाई चाहिँ त्यसले निर्मूल पारिदिन्छ, त्यसले होइन पिएच लेभल बढाइदिन्छ. अन्त ब्लिचिङले चाहिँ जुन चाहिँ त्यो भित्र भएको जुन चाहिँ हामीलाई नचाहिने जुन चाहिँ फङ्गस हुन्छ, त्यो फङ्गसलाई चाहिँ त्यसले मारिदिने काम गर्छ. अन्त त्यसको साथसाथमा अब हामीले त्यसलाई एकदम निखारेर त्यसलाई तपाईँको तारेर त्यसलाई अब हामी के गर्छौँ भन्दाखेरि चाहिँ अब पानी यस्तो तार्नु पर्यो, हातमा पानीको महसुस चाहिँ गर्न सक्छौँ, तर निचार्दाखेरि पानी चाहिँ निस्किनु हुँदैन. भन्नुको मतलब 60-70% चाहिँ पानी हुनुपर्छ परालमा,
2: अलिकति
1: नमी चाहिँ हुन एकदम, किनभने फङ्गस भने नि अघि, त्यो फङ्गस चाहिँ नमी छैन भने फङ्गस हुँदै हुँदैन. कुनै जस्तै हामी फङ्गस भनेको चाहिँ ल्याउ हो, के अरे मसरुम पनि च्याउ पनि एउटा ल्याउ नै हो, एक किसिमको सेतो ल्याउ, अन्त ढुसी भन्छ उनीहरूले. अन्त त्यो गर्दाखेरि त्यो नमी छैन भने चाहिँ हुँदैन. अन्त त्यो गर्दाखेरि चाहिँ अब हामीले त्यो जुन चाहिँ परालीलाई चाहिँ अब हामीले लागेर त्यसमा हामी के चाहिँ हाल्छौँ, त्यो चाहिँ फेरि हामी हाल्नै पर्छ. त्यसैले श्रोतावर्गलाई म यो भन्न चाहन्छु कि हामी हाम्रो च्याउ चाहिँ अर्ग्यानिक भनेर चाहिँ हामी बजारमा हामी भन्दैनौँ. किनभने हामी त्यसमा कतिवटा अङ्ग्रेजीमा चाहिँ फङ्गिसाइड भन्छ, किनभने ढुडीनाशक जो दबाईहरू छ, औषधिहरू हामी त्यो प्रयोग गर्छौँ. त्यसमा चाहिँ कार्बन डाइजाइम हुन्छ होइन, कार्बन

0: पर्छ नि पिरो तर एक बेस्वाद हुन्छ,
1: गन्दै हुँदैन
0: हजुर। त्यस्तै हाम्रो यहाँको पहाडमा भएको च्याउको अर्कै स्वाद छ, जो मधेसबाट आउने जुन चाहिँ थियो पर परसम्म पनि यसलाई भ्याउँदैन हाम्रो यहाँको स्वाद हुन्छ। र हामीलाई चाहेको मुख्यत अघि मैले भने त्यो परालीमा हामी त्यसै प्रकारले शुद्धिकरण गर्छौँ, त्यहाँबाट चाहिँ त्यसमा अब हामीले त्यसलाई अब हामीले ब्यागमा भर्दाखेरि चाहिँ क्रमै अनुसारले एउटा ब्याग 18x12 को ब्यागमा हामीले 1 किलो परालको मिश्रणमा हामीले 100 ग्राम बिउ हालेर हामी ब्याग भर्ने गर्छौँ। अन्त भरेपछि पनि त्यसलाई मतलब हातमा चाहिँ ग्लोभ्स लगाएर मास्क लगाएर आफूलाई सेनिटाइज होइन त्यो के अरे एल्कोहलहरू छर्केर त्यो सेनिटाइजर पाउँछ नि बजारमा, त्यो हामीले कोरोनाको बेलामा चलाउँथ्यौँ त्यस्तोहरू लगाएर एकदमै आफूलाई शुद्धिकरण गरेर मात्रै गर्ने गर्छौँ, ताकि कुनै किसिमको विषाक्त त्यो चिज परजीवीहरू भित्र नपरोस्। अन्त त्यसको साथमा त्यस त्यो गरेको अनुसार अब हामीले त्यसलाई अलिकति फेरि च्याउलाई त्यहाँ बन्द कमरा भन्नाले अब त्यो बन्द ब्यागमा त हामी उमार्न सक्दैनौँ, त्यसलाई अलिकति हावा आवत जावत गर्नुको लागि चाहिँ दुलो पाल बनाएर चाहिँ हामी त्यसमा रुवा हाल्ने गर्छौँ, ताकि हावा चाहिँ त्यसले लिँदै गरोस् बाहिरभित्र। त्यो गरेको 15 दिनभित्रमा चाहिँ सेतो भएर आउँछ हाम्रो ब्याग। हामीले जान्नु पर्यो कि हाम्रो जुन चाहिँ त्यो पोका छ त्यो सेतो भएर आयो भने चाहिँ हामी एकदम राम्रो भयो, तर त्यो गिलो गिलो हरियो हरियो हेर्दै तपाईँको रक्सी रक्सी गनाउने जाँड जाँड गनाउने खालके भयो भने चाहिँ त्यो चाहिँ पुरै नष्ट भयो, त्यसलाई चाहिँ तुरुन्तै त्यहाँबाट कति हजुर अलिक टाढो लगेर त्यसलाई है जमिन मुनि गाडेर राख्दैन भयो, किनभने त्यहीँबाट तपाईँको हरियो धुसीको सङ्क्रमण हुन्छ, हरियो धुसीलाई रोक्नु चाहिँ त्यो सम्भावना एकदमै मुस्किल छ हजुर, त्यसको रोकथामै गर्न सक्दैन। अनि त्यसको लागि चाहिँ पहिल्यै हामीले आफूलाई सुरक्षा सावधानी अप्नाउनु पर्यो, सुरक्षा लिनु पर्यो।
2: अनि तपाईँले जुन ब्याग भन्नुहुँदैछ है, एउटा ब्यागबाट कति उत्पादन हुन्छ?
0: हजुर तपाईँको यस्तो छ, अब हाम्रो जुन चाहिँ अघि मैले भने नि मानव श्रम चाहिँ त्यहाँनिर लाग्छ जब हामीले त्यो पराल खाँदा, जसैले रुवा भर्नु कति गाह्रो हो नि, हर्दा हल्का हो त्यस्तै पराल पनि हल्का भएकोले गर्दा त्यसलाई त्यो 18x12 भर्नु हामीले यदि त्यसलाई 1 किलोसम्म भिजेको पराल त तपाईँको झन्डै 3.5 किलोको हुन्छ, तर मैले चाहिँ मोटामोटी सुक्खा परालको लिएको 1 किलो भर्नु सक्यौँ भने चाहिँ त्यसले हामीलाई 1 किलो त आरामले दिन्छ, आँखा चिम गरेर 1 किलो दिन्छ, त्योभन्दा माथि पनि दिन्छ। भन्नु मतलब मोटामोटी लागत तपाईँको एउटा ब्याग बनाउँदा हाम्रो यहाँ पहाडी अवस्था हो, पहाडी भेगले गर्दाखेरि हामीलाई 60 रुपियाँ लाग्छ होला, र त्यसले हामीलाई 1 किलोको दरमा हो भने तपाईँको त्यस्तै अब हामीले बजारमा दिँदाखेरि त होलसेलमा दिनुपर्ने हुन्छ होइन, अन्त त्यो हामीले अब कोही बेला 160 रुपियाँ किलो पाउँछौँ, कोही बेला 150 रुपियाँ किलो पाउँछौँ, कोही बेला तपाईँको एकदमै बजारमा ज्यादा उत्यो छ भने 130 पनि पाउँछ, त्यो चाहिँ हाम्रो नियन्त्रण हुन्छ होइन। भन्नु मतलब त्यो नाफा चाहिँ तपाईँको जति हामीले लगानी गरेछौँ त्यसको 2 गुणा ज्यादा नाफा चाहिँ त्यसले दिन्छ, त्यो राम्रो एउटा स्वस्थ एउटा ब्यागले चाहिँ।
2: अनि अघि तपाईँले च्याउ खेतीको चुनौतीमा यो हरियो ढुसी भनेर भन्नुभयो है, तपाईँले आजसम्म जुन च्याउ खेती गर्दै हुनुहुन्छ त्यसको आधारमा अरू चुनौतीहरू चाहिँ के रहेको छ यो च्याउ खेती गर्दा हुँदै?
0: अरू चुनौती तपाईँको हरियो ढुसीको साथसाथमा तपाईँको सबभन्दा उत्यो चाहिँ हो भुसुना, यो भुसुना र हरियो ढुसी नै हो सबभन्दा, किन भुसुना चाहिँ त्यो फुसेर फेरि अचम्म हुन्छ, यो भुसुना चाहिँ तपाईँको हामीले जुन चाहिँ खानामा आउँछ नि डल्लो भुसुना त्यस्तो भुसुरा होइन, यो चाहिँ तपाईँको एकदम च्याउको जरालाई नै हेट, किन च्याउले चाहिँ के गर्छ भन्दा चाहिँ जब यो सुरुको दौरमा हामीले पोका पारेर राखेपछि यसले एउटा गन्ध फ्याँक्छ, त्यो गन्धले चाहिँ आकर्षित हुन्छ त्यो भुसुना, त्यो भुसुना कहाँबाट त्यसलाई चाहिँ अब अङ्ग्रेजीमा चाहिँ साइरेट फ्लाइ त्यो कस्तो भन्दाखेरि एउटा पनि तपाईँले आफ्नो फार्ममा देख्नुभयो भने नि त्यसलाई तपाईँले नजरअन्दाज गर्नुभयो भने त्यसले भोलि जानुहोस् तपाईँले कति सयवटा बनाइरहेको हुन्छ कि, अनि त्यो चाहिँ तपाईँको कहाँ हो कहाँबाट ब्यागभित्र पस्दिन्छ, अनि त्यसको कामै के हो भन्दाखेरि चाहिँ त्यसले चाहिँ कति सौवटा अन्डा भित्र पारिदिन्छ।
2: अनि यो जुन तपाईँले भुसुनाको कुरा गर्दै हुनुहुन्छ है, यो भुसुनालाई रोकथाम गर्नु हो भने के गर्नुपर्ने हुन्छ?
0: हेर्नुहोस् अब म यसमा नढाटिकन भन्नुपर्दाखेरि जति पनि हाम्रो कृषक दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले पनि यो कुरा अप्नाइरहनु भएको छ, र मलाई लाग्छ यो अलिक अनैतिक पनि हो कि हामीले यसलाई रोकथाम गर्दा पछिको दिनमा जब यस्तो खालको भुसुना देख्दाखेरि चाहिँ हामी दबाई छर्किने गर्छौँ, त्यो दबाईले त झिँगा मात्रै मर्दैन, त्यो त सिधा तपाईँको जो हामी खान्छौँ च्याउ च्याउमा पनि जान्छ, च्याउ त फेरि एउटा स्पन्ज जस्तो हुन्छ त्यसले पुरा चुस्छ, अन्त यसको लागि चाहिँ सुरुमै हामीले रोकथाम गर्नुपर्छ। सुरुमा रोकथाम भन्नाले तपाईँको जुन चाहिँ हट हुन्छ, हट पनि अहिले तपाईँले जुन चाहिँ त्यो हरियो जुन चाहिँ के अरे नेट लगाएर बनाउनुहुन्छ हट, त्यो नेटको पनि नम्बर हुन्छ, त्यसको त्यो पालको त्यो साइज हुन्छ क्या, अन्त तपाईँले मसरुमको लागि जुन चाहिँ च्याउको लागि जुन चाहिँ हट बनाउनुहुन्छ त्यसको अब मैले जानेको चाहिँ 35 नम्बरको नेट चलाउँछ, एग्रो नेट चलाउँछ, ताकि त्यो यसो सानो भुजुना त सानो हुन्छ त्यो नछिरोस्, अन्त त्यो भित्र पस्ने बाहिर आउँदाखेरि त्यो जुन चाहिँ दैलोहरू हुन्छ त्यो दैलो खोल्दा ओल्दा पनि त्यो एकदमै सावधानी त्यो लिनुपर्छ, अन्त त्यो पालहरू चाहिँ नहोस्, अन्त सुरुमै हामीले हट

0: मा चाहिँ चुना ब्लिचिङ होइन योहरू छरेर त्यसलाई एकदम राम्रोसँग शुद्धिकरण गरेको छ भने त्यो भुसुनाको अन्डाहरू पनि जमिनबाट किनभने भुसुनालाई चाहिँ जमिनभित्रै अन्डा पार्छ त्यो गर्दा चाहिँ त्यसलाई धेरै हामी रोकथाम गर्छ अनि के अरे अब यो होइन यो किरालाई रोकथाम गर्नुमा चाहिँ पहेँलो के अरे कागज पाउँछ त्यो चाहिँ लगाउनु अनिवार्य छ है र योभन्दा डरलाग्दो चुनौती चाहिँ अब हामी किनभने यो खेतीपातीमा त्यही पनि हामी हाम्रो जुन चाहिँ जग्गा भनेको बगानभित्रको पर्छ र अब हामीले यो छ वर्षको अवधिमा कस्तो चुनौती खप्नु पर्यो भन्दा चाहिँ जस्तै म एउटा अहिले कृषक हुँ तर म बगानभित्र चाहिँ म कृषक गनिँदिन रहेछु लाग्यो क्या यो चाहिँ दुःख लाग्छ मलाई हुन्छ नि किन भन्दाखेरि अब एउटा खासमल जग्गामा जो खेतीबारी भइरहेको गरिरहनु भएको छ कृषक उहाँले जुन चाहिँ सुविधा पाउनुहुन्छ हामी बगानकोले केही पनि पाउँदैनौँ र हामीले अहिले जति पनि यो छ वर्षको अवधिमा गऱ्यौँ हाम्रै बलबुदामा गऱ्यौँ यो माने यसको श्रेय पनि हामीले लिन्छौँ यस नोक्सान पनि हामी खप्छौँ सबै कुरा हामी गर्दैछौँ छ वर्ष भयो हजुर
1: अनि तपाईँहरूलाई यसरी अब नोक्सान बेहोर्नु पर्दाखेरि के गर्दै हुनुहुन्छ
0: अब जस्तै मैले भने कि सरकारबाट हामीले त्यस्तो केही पनि मद्दत अहिलेसम्म पाउन सकेनौँ हामीले जस्तै इन्सुरेन्सहरू भयो कतिवटा जो अरू भेगमा पाउने गर्नुहुन्छ है र हाम्रो लागि च्याउलाई फेरि त्यस्तो न्यूनतम जो सपोर्ट प्राइस हुन्छ नि मिनिमम सपोर्ट प्राइस अरू खेतीमा जस्तै गहुँ न्यूनतम मूल्य जे छ त्यो हामी च्याउमा पाउँदैनौँ हामी आफै गएर होइन बजारमा माने दोकानेहरूसँग अब बार्गेन गर्नुपर्छ होइन मोलतोल गर्नुपर्छ कोही बेला हामी त्यसमा हार्छौँ त हाम्रो लागि त्यो हामीले चुनौती खप्नु परेको चाहिँ त्यही हो र हामीले यसबाट निस्किनुको लागि चाहिँ हामीले अहिलेसम्म हामीलाई कसरी टिकिरहेको छौँ भन्दा चाहिँ हामीले कतिवटा सपोर्ट सिस्टम हामीले एकले अर्कालाई कसरी अब जस्तै एउटामा नोक्सान भयो भने अर्कोबाट कसरी गर्ने त्यस्तो चाहिँ अब म मेरो भाइ साथीभाइहरू मिलेर हामीले गरिरहेको छौँ
2: जस्तो एउटाबाट भएन अर्कोबाट भन्नुहुँदैछ तपाईँले है त्यसमा चाहिँ तपाईँले च्याउ बाहेक चाहिँ अरू के
0: ए हजुर हाल जस्तो मैले भने मेरो आफ्नै रुचि चाहिँ अब खेतीपाती भएकोले गर्दाखेरि यो सँगै अब म अहिले मौरी पालनमा पनि सिक्दैछु भनौँ न मैले आफै जानी नजानी है आठवटा डुँड चाहिँ बनाउन सके मतलब आफैले मौरी पक्रेर होइन अनि यसमा मलाई मेरै आफन्तजनहरूले धेरै मदत गर्नुभयो त्यसमा होइन त्यो डुँड बनाउने सिक्दैछु अरू जस्तै अब खेतीपातीमा अरू जस्तै अब यो आउँदो दिनमा हामी धनियाँ लाउने वाला छौँ बढाउँदै जाने मतलब मैले भन्नु खोजेको चाहिँ त्यही फार्मिङमा पनि च्याउको सँगसँगै अरूमा पनि एउटै मात्रै गरे एउटै मात्रै हामी निर्भर भयौँ भने चाहिँ हामीले सायद त्यसको धक्का ज्यादा पर्छ होला यो चाहिँ मेरो अनुभव अन्त त्यसको साथसाथमा अब हामीले त्यसमै हामी गाउँहरूबाट यो मकै होइन उताबाट चानाहरू ल्याएर हामीले त्यसलाई भुटेर त्यसलाई प्रशोधन गरेर त्यसको एउटा मिल पनि गरेछौँ होइन मेरो भाइ पनि छन् यहाँनिर हो एकले अर्कालाई सपोर्ट गर्छ
1: अनि अन्तमा जति पनि च्याउ खेती गर्न चाहने कृषकहरू हुनुहुन्छ उहाँहरूलाई आजसम्मको अनुभवको आधारमा के सुझावहरू दिन चाहनुहुन्छ
0: हाल जो पनि जस पनि यो खेतीसँग सम्बन्धित हुनुहुन्छ मलाई लागेको हामीले एकअर्कासँग चाहिँ पहिलो कुरा चाहिँ हामी पहाडका जति पनि च्याउ कृषकहरू छौँ दाजुभाइहरू छौँ हामी एकअर्कासँग चाहिँ एउटा नेटवर्क बनाउनु जरुरी छ जस्तो लागेको ताकि हाम्रो जो पनि प्रतिस्पर्धा भनेको मधेस हो र एउटा कुरा भनौँ हुन त हामी मधेसी कृषकहरू दाजुभाइहरूसँग हामी विरोधी होइनौँ तर च्याउ भनेको चाहिँ के भन्दाखेरि यसको लागि चाहिँ दुईवटा मुख्य कुराहरू चाहिन्छ त्यो चाहिँ हो यसको जुन आर्द्रता र उष्णता होइन यसको जुन चाहिँ टेम्परेचर छ र यसको ह्युमिडिटी त्यो चाहिँ हाम्रो एकदमै पहाड अनुकूल हो र जति पनि मधेस चाहिँ अब यो च्याउ चाहिँ कति भन्दाखेरि तपाईँको 20 डिग्रीदेखि 27 डिग्रीसम्म हुने खेती हो त्यो चाहिँ हाम्रो यो खरसाङहरू एकदमै अनुकूल हो यसको लागि तर मधेस भन्नाले तपाईँको 40 डिग्री 45 डिग्रीमा त सम्भव छैन तर अहिले बजारमा हेर्नुहोस् मधेसबाट च्याउ आउँछ त्यो कसरी आयो त त्यो त एकदमै आर्टिफिसियल कृत्रिम पाराले बनाइरहेछ र त्यसमा के हुँदैछ हामीलाई थाहा छैन क्या यो चाहिँ म खबरदारी पनि गर्नु चाहेको हो होइन एउटा सूचना किनभने हामीले गर्नु सक्यो भने चाहिँ यसको लागि राम्रो छ एउटा सम्भावनाहरू पुरा छ हाम्रो लागि र हामीहरू जो जो पनि यो पेसामा हुनुहुन्छ हामी एकअर्कासँग एउटा नेटवर्क बनाऊँ त्यो गरेर भविष्यमा हामी कुनै जग्गामा एक हुन सक्यौँ भने आफ्नो दुःखहरू साटासाट गर्नु सक्यो भने हाम्रो होइन कमी कमजोरीहरूदेखि खेलेर र मिलेर हामी भने बजारमा पनि हामी आफ्नो सामग्री लान सक्छौँ त्यो चाहिँ एउटा उत्यो लाग्यो अर्को चाहिँ के भन्दाखेरि जो पनि अहिले अब फार्ममा भएर काम गर्नुहुँदैछ यो एकल खेती नभएकोले गर्दाखेरि सामूहिक रूपमा हामी अगाडि आउन जरुरी छ र सामूहिक रूपमा हामीले यो खेती गर्न सक्छौँ र अरू खेतीपातीमा तपाईँलाई 3 महिना लाग्छ होला रोपेको कम्तीमा पनि होइन फल दिनु च्याउ मात्रै यस्तो हो खेती हो जो चाहिँ तपाईँले 30 दिनमा हुन्छ तिस दिनमा हुने खेती अन्त तिस दिनमा हुनु भनेको मतलब तपाईँले एउटा अफिसमा कार्यरत जो हुनुहुन्छ है कर्मचारी जस्तै तपाईँले स्यालेरी पाउन सक्नुहुन्छ भने त्यही पाराले टेक्निकले तपाईँले होइन च्याउ खेती लगाउनु भयो भने र यसमा चाहिँ अब हामीले यहाँको म क्षेत्रीय प्रशासनलाई पनि त्यही भन्न

0: भन्छु उहाँलाई अनुरोध कि यसलाई बढावा दिनुहोस्. यसमा मतलब जस्तै अरू ठाउँ अरू स्टेटहरू उत्तराखण्डहरू छ हामीले सुन्यौँ होइन, त्यहाँनिर जस्तो पाराले यसमा रिसर्चहरू भइरहेछ शोधहरू भइरहेछ र यसमा हामीलाई यहाँको जो कृषकहरूलाई कस्तो खालके बेनिफिटहरू हुनसक्छ दिन सकिन्छ त्योहरू बारेमा तपाईँले अगाडि आएर कति दिनमा धेरै सहयोग हुने थियो क्या. धेरै हामीले खोज्नु नप हामीलाई तपाईँले एउटा मेरुदण्ड भएर बसिदिनु भयो भने चाहिँ नि हामी एकदम मतलब जो साथ हामी यो लाग्ने थियौँ क्या. यही भन्न चाहन्छु.
1: साह्रै राम्रो कुरा बताउनु भयो यहाँले. आज हामीलाई आज हाम्रो सभामा शैलेश छेत्रीज्यू आउनु भएर च्याउ खेतीमा यहाँको अनुभव के कस्तो छ, साथसाथै हामीले पनि धेरै कुरा सिक्न पायौँ,
2: धेरै कुरा बुझ्न पनि पायौँ, सिक्न पायौँ, जान्न पायौँ
1: हो नि. अनि यहाँले हामीलाई च्याउ खेतीमा विस्तृत जानकारी गराउनु भयो. तर यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय पनि भयो जस्तो लाग्यो.
2: हजुर हजुर, कति छिटो समय बितेछ यसरी कुरा गर्दा गर्दै.
1: हो नि कान्छीमाया दिदी, र आजलाई चाहिँ हामी हाम्रो सभालाई यतिमै समाप्त गरौँ र यहाँ शैलेश छेत्री जीव सँगसँगै हामी पनि घरतिर लागौँ त.
2: लाग्नुपर्छ बिरे भाइ, त्यो छाता बोक्नुहोस् होस्, ए चियाको बोतल त यहीँ रहेछ, लु जाउँ त जाउँ.
1: लु जाउँ जाउँ जाउँ.
3: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति. प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 72 घन्टाभित्रसम्ममा भारी वर्षा हुने सम्भावना छ.

आज हरितालिका तीज हो। यस अवसरमा राज्यका राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीलाई शुभकामना सन्देश दिएका छन्। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले यस अवसरमा सिक्किमवासी विशेष गरी आमाहरू तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा राज्यपाल माथुरले तीज पर्व नारीको श्रद्धा, प्रेम र समर्पणको प्रतीक हुनुका साथै भारतीय संस्कृति तथा लोक परम्पराको जीवन्त पहिचान रहेको बताएका छन्। राज्यपाल माथुरले भगवान शिव र माता पार्वतीसँग सिक्किमका प्रत्येक नागरिकको सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना पनि गरेका छन्। यसै गरी सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले पनि तीज अर्थात हरितालिका पर्वको अवसरमा सिक्किमवासी विशेष गरी आमा तथा दिदी बहिनीहरूमा हार्दिक

0: शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा मुख्यमन्त्री गोलेले तीज प्रेम भक्ति आस्था र एकताको पर्व भएको बताउँदै यसले परिवार समाज र दिदीबहिनी बीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गरेका छन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गणेश चतुर्थी तथा तीजको शुभ अवसरमा आज गान्तोक जिल्ला अन्तर्गतको लुम्सेमा नवनिर्मित जनसेवा भवन अर्थात मिनी सचिवालयको वास्तु पूजा गरेका छन्। मुख्यमन्त्री तामाङले जनसेवा भवन केवल नयाँ सरकारी भवन मात्र नभई जनताको घर दैलोमा शासन प्रणाली पुर्याउने तथा सार्वजनिक सेवा प्रवाहलाई सरल छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम रहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सिक्किम भ्रमणका क्रममा यस भवनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए। जनसेवा भवन 15 सेप्टेम्बर 2026 औपचारिक रूपमा सेवामा हुनेछ। यहाँ ग्रामीण विकास, स्वास्थ्य तथा परिवार कल्याण, शिक्षा, जलस्रोत, सिक्किम लोक सेवा आयोग तथा निगम विभाग लगायतका कार्यालय सञ्चालन हुनेछन्। उद्घाटनपछि सञ्चारकर्मीहरूसँग बोल्दै मुख्यमन्त्री तामाङले भनेका छन्,
1: मिनी सेक्रेट बनेको छ या जनसेवा भवन बनेको छ, यो अलिकति अहिलेको आधुनिक प्रकारले बनेको छ, या कर्पोरेट अफिस जस्तो बनेको छ, अनि चेम्बरहरू त्यही प्रकारले गरेको छ भने यहाँनिर जम्मा 3 एउटा ठुलो कन्फरेन्स हल सँगसँगै अरू भिसी हलहरू पनि छ, सबै सुविधायुक्त यो एउटा मिनी सेक्रेट बनेको छ।
0: मुख्यमन्त्री तामाङले नयाँ सुविधाबाट कार्यरत अधिकारी तथा कर्मचारीहरूले अझ समर्पण, दक्षता, संवेदनशीलता र सेवा भावका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। लगातार परेको वर्षासँगै गेजिङ जिल्लाको रिम्बी क्षेत्रमा पहिरो र आकस्मिक बाढीको जोखिम केही समयदेखि बढेको छ। पटक पटक पहिरो खस्नुका साथै आकस्मिक बाढी आउन थालेपछि केही परिवार सुरक्षित स्थानतर्फ सर्न बाध्य हुन थालेका छन्। शनिबार आकस्मिक आएको बाढीका कारण क्षतिग्रस्त भएको रिम्बी योक्सम टासिडिङ खिचिपेरी सडक खण्ड आइतबार पुनः सञ्चालनमा आए पनि लगातारको वर्षापछि मित खोलास्थित सडक खण्डमा पुनः ठूलो पहिरो खस्दा अहिले मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पीआईबी सिमलाबाट आएको 13 सदस्यीय सञ्चार टोलीले आज सिक्किमको तिमी चिया बगान तथा कारखानाको भ्रमण गरेको छ। भ्रमणका क्रममा वरिष्ठ अधिकारीहरूले टोलीलाई चिया उत्पादनका विभिन्न पक्ष तथा गुणस्तर नियन्त्रणबारे जानकारी गराएका थिए। सञ्चार टोलीसँगको अन्तर्क्रियामा तिमी चियाकी प्रबन्ध निर्देशक राधा प्रधानले तिमी चियाको गुणस्तरमा कुनै सम्झौता नगरिने बताउँदै नयाँ उत्पादन मार्फत नयाँ पुस्ताका उपभोक्ता माझ बजार विस्तार गर्ने आफ्नो दृष्टिकोण साझा गरिन्। किर्गिस्तानमा सम्पन्न 13 विश्व स्ट्रेन्थ लिफ्टिङ तथा आईबीपी च्याम्पियनसिप 2026 उत्कृष्ट प्रदर्शन गर्ने सिक्किमका 4 खेलाडीलाई आज रम्फूमा सम्मान तथा स्वागत गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 सुन्नुहुनेछ तीज गीत विविध स्वरमा। 7:15 सुरसङ्गममा सुन्नुहुनेछ डोमा शेर्पाको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 युवा वाणी। 8:30 सुन्नुहुनेछ हिन्दी दिवसको उपलक्ष्यमा एक रेडियो रिपोर्ट। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 पब्लिक स्पिक अनि 10 आजका फनकार। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20। 36 सुन्नुहुनेछ अर्चना, 7:05 शुभ प्रभात। 7:15 भजन सङ्गीतमय कार्यक्रम स्पन्दन, 7:35। 8:30 सुन्नुहुनेछ रङ बिरङको संसार। 8:45 योजना साथै हिन्दी फिल्मी गीतहरू। 9:30 स्वर्णिम वेश, 10:02 हेलो खरसाङ।

10:30 हाम्रो सरकारमा सुन हुनेछ अधिकारसँग कर्तव्य लोकतन्त्रको सन्तुलन विषयमा जानकारी साथै हिन्दी फिल्मी गीतहरू। 11:05 स्वरमाधुरी 11:30 बङ्गला सङ्गीतको कार्यक्रम। 12:05 सुन्नुहुनेछ श्रोताहरूको अनुरोधमा 12:30 मेलोडी टाइम। 1:02 तिब्बती कार्यक्रम। 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत। 3:00 फिल्मी सङ्गीतको कार्यक्रम। 3:20 लोक अनि आधुनिक गीतको कार्यक्रम गीत सङ्गीत। 4:00 घर संसारमा सुन्नुहुनेछ ग्रामीण नारी आर्थिक उन्नतिको दिशामा, यस विषयमाथि सुन्नुहुनेछ सपनम प्रधानसित एक वार्तालाप। 4:30 शिक्षा ज्योति। यसरी नै 5:05 फिल्मी गीतको कार्यक्रम जय जवान सुन्नुहुनेछ। 5:30 अङ्ग्रेजी वार्ताको कार्यक्रम। 6:10 प्रायोजित कार्यक्रम किसान वानी। 7:00 लोकलहरीमा सुन्नुहुनेछ विविध स्वरमा लोकगीत। 7:15 सुर सङ्गममा सुन्न पाउनुहुनेछ अरुण सिंहको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8:00 युवावाणी। 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 पब्लिक स्पिक अनि 10:00 आजका फनकार। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी बिहिबारसम्ममा भारी वर्षा हुने सम्भावना छ।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनलाई सफल र परिणाममुखी बनाउनका लागि ब्रिक्स नेताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। पश्चिम बंगाल सरकारले भूमि मालिकहरूको जानकारी बिना गरिने फर्जी भूमि पञ्जीकरणलाई रोक्न एक प्रौद्योगिकी आधारित प्रणाली सुरु गरिरहेको छ। आज देशभरि गणेश चतुर्थीको पर्व श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ। सोनादा डिग्री कलेजको 41 स्थापना दिवस समारोह विविध सांस्कृतिक कार्यक्रम सम्मान तथा सम्वर्धनाका साथ भव्य रूपमा सम्पन्न भएको छ र दुधे स्थित बेली ब्रिज मर्मतीको मध्यनजर भोलि बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म बन्द रहने जानकारी प्राप्त भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सका सबै सदस्य देशहरूका नेताहरूप्रति नयाँ दिल्लीमा आयोजित शिखर सम्मेलनलाई सफल र परिणाममुखी बनाएकोमा कृतज्ञता व्यक्त गर्नुभएको छ। दुई दिने शिखर सम्मेलनका विशेष क्षणहरू दर्शाउने एक भिडियो प्रधानमन्त्रीको सामाजिक सञ्जाल ह्यान्डलहरूमा पोस्ट गरिएको छ। भिडियोमा प्रधानमन्त्रीले ब्रिक्सको माध्यमले भारतले विश्वव्यापी रूपमा मित्रता, साझेदारी र सहयोगलाई अगाडि बढाएको बताउनु भएको छ। श्री मोदीले शिखर सम्मेलनमा अप्नाइएको नयाँ दिल्ली घोषणा पत्रले भविष्यको सहयोगको लागि साझा दृष्टिकोण र स्पष्ट दिशा प्रदान गर्ने बताउनुभयो।
2: पिछले दो दिनों की हमारी चर्चाओं ने हमारा विश्वास और मजबूत किया है कि ब्रिक्स केवल देशों का समूह नहीं सॉल्यूशंस का एक इकोसिस्टम है। हम आशा करते हैं इस समिट से उसमें एडप्ट किया गया न्यू दिल्ली डिक्लेरेशन हमारे शेयर्ड विजन और फ्यूचर कोऑपरेशन को स्पष्ट

0: शिक्षा देगा।
1: ब्रिक्स नेताहरूले ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा र सबै देशहरूको कल्याणको लागि महत्वपूर्ण आधार भएको बताएका छन्। नयाँ दिल्लीमा आयोजित दुई दिने ब्रिक्स शिखर सम्मेलनमा सदस्य देशहरूले ऊर्जा बजारमा स्थिरता सुनिश्चित गरेर विभिन्न स्रोतहरूबाट ऊर्जाको निर्वाध प्रवाहलाई यथावत राख्ने तथा महत्वपूर्ण ऊर्जा प्रतिष्ठानहरूको सुरक्षा गरेर ऊर्जा सुरक्षा बढाउनु पर्ने आवश्यकतामा बल दिएका छन्। सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक वा राजनीतिक दबाउको लागि प्रौद्योगिकी र महत्वपूर्ण खनिज पदार्थको प्रयोग गर्नाले प्रगतिमा बाधा पुग्न सक्ने सचेत गराउनुभयो। दुई दिने ब्रिक्स शिखर सम्मेलन लचिलोपन, नवाचार, सहयोग र सतत विकासमा केन्द्रित रह्यो। भारतले आफ्नो अध्यक्षता अवधि जनताको विकास र ग्लोबल साउथको हितमा विशेष महत्व दिएको छ। यस सम्मेलनको सबैभन्दा ठूलो उपलब्धि सम्मेलनको पहिलो दिनमै सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्र अपनाइएको थियो। पश्चिम एसियाको स्थितिबारे ब्रिक्स नेताहरूले सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र संवाद र कूटनीतिको माध्यमले समस्या समाधान गर्न आह्वान गरे। साथै आम मानिसहरूको सुरक्षा र नागरिक सुविधाको आवश्यकतामा पनि जोड दियो। यसका साथै सबै नेताहरूले सबै प्रकारका आतंकवादको कडा निन्दा गरेका छन् र आतंकवाद विरूद्ध शून्य सहनशीलताको नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। पश्चिम बंगाल सरकारले भूमि मालिकहरूको जानकारी बिना गरिने फर्जी भूमि पञ्जीकरणलाई रोक्न एक प्रौद्योगिकी आधारित प्रणाली सुरु गरिरहेको छ। यो सम्पत्ति पञ्जीकरणलाई अधिक सुरक्षित अनि पारदर्शी बनाउन एक महत्वपूर्ण प्रशासनिक कदम हो। यस सम्बन्धमा स्ट्याम्प ड्युटी अनि पञ्जीकरण विभागले चाँडै मोबाइल एप लन्च गर्नेछ। यस एपले पञ्जीकरण कार्यालयहरूमा क्रेता अनि विक्रेताहरूको पहिचानलाई डिजिटल रूपले सत्यापित गर्नेछ। यस प्रणालीको पायलट प्रोजेक्ट आगामी साता विधाननगरमा सुरु हुनेछ अनि दुई साताको परीक्षणपछि दुर्गा पूजादेखि सम्पूर्ण राज्यमा लागू गरिने आशा रहेको छ। पश्चिम बंगालमा बाल विवाहसित सम्बन्धित तथ्याङ्क चिन्ताजनक छ। राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण 5 एनएफएचएस अनुसार देशमा 20-24 वर्ष आयु वर्गका 23.3% महिलाहरूको विवाह 18 वर्षको उमेरभन्दा पहिले नै भएको छ। त्यही पश्चिम बंगालमा यो संख्या लगभग 42% छ। यसको अर्थ राज्यमा लगभग प्रत्येक दुई किशोरीहरूमध्ये एकको विवाह कानूनी रूपमा वयस्क हुने उमेर नपुग्दै हुन्छ। बाल विवाहको सन्दर्भमा पश्चिम बंगाल देशको सबैभन्दा खराब प्रदर्शन गर्ने राज्यहरूको सूचीमा शीर्ष स्थानमा छ। पश्चिम बंगालमा तृणमूल कंग्रेसबाट अलग भएर नेशनलिस्ट सिटिजन्स पार्टी अफ इण्डियामा सामेल भएका 20 लोकसभा सांसदहरूमध्ये 17 अर्को महिना भारतीय जनता पार्टीमा सामेल हुने सम्भावना छ। कुचबिहारका लोकसभा सांसद तथा एनसीपी सांसदहरूको समूहका प्रमुख नेताहरूमध्ये एक जगदीश चन्द्र वर्मा बसुनियाले आज यो दावी गर्नुभयो। दुधे स्थित बेली ब्रिज मर्मतीको मध्यनजर भोलि बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म बन्द रहने जानकारी प्राप्त भएको छ। मिरिक ट्राफिक पुलिसद्वारा जारी निर्देश अनुसार भोलि मिरिक सिलगढी वाहन सुके घुम हुँदै आवत जावत गर्नुपर्नेछ। एम्बुलेन्स सेवाको लागि नोल पुटुङ तर्फको मार्ग खुल्ला रहने बताइएको छ। सोनादा डिग्री कलेजको 41 स्थापना दिवस समारोह विविध सांस्कृतिक कार्यक्रम सम्मान तथा सम्वर्धनाका साथ भव्य रूपमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि क्षेत्रीय विधायक सोनाम लामाले कलेजको पूर्वाधार तथा शैक्षिक विकासका लागि आफ्नो विधायक कोषबाट 5,00,000 रुपियाँ प्रदान गर्ने घोषणा गर्नुभयो। यसै गरी कलेजका भूमिदाता मिमानी परिवारका प्रतिनिधि दीपंकर मिमानीले कलेजका 3 विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नु भएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। आज देशभरि गणेश चतुर्थी पर्व श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ। यो दिन भगवान गणेशको जन्मदिनको प्रतीक हो। भगवान गणेश बुद्धि, समृद्धि र सौभाग्यका देवता हुनुहुन्छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस अवसरमा मानिसहरूलाई बधाई दिनुभएको छ। मुख्यमन्त्रीले

0: सोसियल मिडियामा पोस्ट मार्फत भगवान श्री गणेशको स्मरण गर्दै सबैको सुख शान्ति अनि समृद्धिको कामना गर्नुभयो। श्री अधिकारीले आफ्नो सन्देशमा गणेश स्तुति वक्रतुण्ड महाकाय सूर्यकोटी समप्रवह निर्विघ्नम कुरुमे देव शुभ कार्येषु सर्वदाको वन्दना गर्नुभयो। उहाँले भन्नुभयो, विघ्नहर्ता अनि सिद्धिदाता भगवान श्री गणेशको कृपाले सबैको जीवनको बाधा अनि विघ्न दूर होस्। मुख्यमन्त्रीले भगवान श्री गणेशले सबैको सुख बुद्धि सुस्वास्थ्य सफलता अनि समृद्धि प्रदान गर्ने प्रार्थना गर्नुभयो। राज्यका विभिन्न भाग सरह पहाड़का एकाधिक क्षेत्रहरूमा पनि गणेश चतुर्थी पालन गरियो। दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक लगायत सुकुनामा गणेश चतुर्थीलाई उत्साहका साथ मनाइएको जानकारी प्राप्त भएको छ। मिरिक बजारमा मिरिक युवा संघको आयोजनामा यस पर्वलाई हर्षोल्लासका साथ पालन गरिएको छ। संघका अध्यक्ष नितेश गुप्ताले बताए अनुसार 3 दिवसीय पर्व बुधबार सम्पन्न हुनेछ। आज देशभरि हिन्दी दिवस पालन गरिँदैछ। सन् 1949 यसै दिन संविधान सभाले देवनागरी लिपिमा लेखिएको हिन्दीलाई देशको आधिकारिक भाषाको रूपमा अपनाएको थियो। आज हिन्दी विश्वमा सबैभन्दा धेरै बोलिने भाषाहरूमध्ये एक हो र 52 करोडभन्दा बढी मानिसहरूको पहिलो भाषा हो। सुन्नुहोस् एक रिपोर्ट।
1: हिन्दी दिवस त्यो दिन हो जब हामी कुनै भाषाको उत्सव मात्र मनाउँदैनौ तर शताब्दीदेखि शब्द दिने त्यो भावनालाई नमन पनि गर्दछौ। सन्त कवीरले भन्नुभएको छ, ऐसी बानी बोली मनका आपा खोए औरनको शीतल गरी आप हो शीतल होए। बानी केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो जीवन मूल्य संस्कृति एवं संस्कारहरूको संवाहक सम्प्रेषक र परिचायक पनि हो। भाषाको वास्तविक महिमा समाजलाई एकजुट गर्न सक्ने क्षमतामा निहित छ। यसैले बोल्नुहोस्, पढ्नुहोस्, लेख्नुहोस् र अगाडि बढाउनुहोस् सम्मानपूर्वक समृद्ध तुल्याउँदै निज भाषा। भारतेन्दु हरिश्चन्द्रका शब्दहरूमा निज भाषा उन्नति अहै सब उन्नतिको मूल, बिन निज भाषा ज्ञान के मिटत नहिएको सुल। उषा किरण, प्रादेशिक समाचार एकांश, आकाशवाणी खरसाङ।
0: आज हर्तालिका तीज हो। हर्तालिका व्रतलाई हर्तालिका तीज या तीजा भनिन्छ। यो दिन कुमारी अनि सौभाग्यवती स्त्रीहरूले गौरी शंकरको पूजा गर्ने गर्छन्। यस अवसरमा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिकमा हिन्दू धर्मावलम्बी महिलाहरूले यस पर्वलाई हर्षोल्लासका साथ पालन गरिरहेका छन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनलाई सफल र परिणाममुखी बनाउनका लागि ब्रिक्स नेताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। पश्चिम बंगाल सरकारले भूमि मालिकहरूको जानकारी बिना गरिने फर्जी भूमि पञ्जीकरणलाई रोक्न एक प्रौद्योगिकी आधारित प्रणाली शुरू गरिरहेको छ। आज देशभरि गणेश चतुर्थीको पर्व श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ। सोनादा डिग्री कलेजको 41 स्थापना दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ र दुधे स्थित बेलिब्रेज मर्मतीको मध्यनजर भोलि बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म बन्द रहने जानकारी प्राप्त भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। नमस्कार।
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुनाइरहेछौँ तीज गीतहरू विविध स्वरमा। प्रथममा सुन्नुहोस् सुषमा गुरुङको स्वरमा, शब्द डिपी खनालको अनि सङ्गीत तारा प्रकाश लिम्बूको।

अहिले सुन्दै हुनुहुन्थ्यो डोमा शेर्पाको स्वरमा आधुनिक गीत कार्यक्रम सुर सङ्गममा। यो प्रसारण हो आकाशवाणी खरसाङको। अब रेलीगरी सुनाउनेछौँ आकाशवाणीको समाचार।

0: भाषा किसी भी समाज की स्मृति होती है, उसका आत्मबोध होती है। हिंदी ने इस विविधता के बीच संवाद, संपर्क और समन्वय की भाषा के रूप में देश के विभिन्न वर्गों और समुदायों को जोड़ने में महत्वपूर्ण भूमिका निभाई है। हिंदी का विकास भी तभी सार्थक है जब सभी भारतीय भाषाओं के सम्मान, संरक्षण और संवर्धन के साथ आगे बढ़े।
1: सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनलाई उत्पादक र परिणाममुखी बनाउन सहयोग गर्ने सबै नेताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। देशभर आज विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गर्दै हिन्दी दिवस पालना गरियो। सन् 1949 आजकै दिन संविधान सभाले देवनागरी लिपिमा लेखिएको हिन्दीलाई देशको आधिकारिक भाषाको रूपमा अङ्गीकार गरेको थियो। यस ऐतिहासिक दिनको स्मरणमा मनाइने यस दिवसले देशको बहुभाषिक विविधताबीच आपसी सद्भाव, एकता र राष्ट्रिय पहिचानलाई थप बलियो बनाउँछ। हिन्दी दिवस अन्तर्गत मुम्बईमा आयोजित दुई दिने हिन्दी दिवस तथा 6 अखिल भारतीय राजभाषा सम्मेलनको उद्घाटन गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहले भारतका क्षेत्रीय भाषाहरू संस्कृत रूपी कमलका पङ्खुडीहरू जस्तै भएको बताउनु भएको छ। उहाँले सबै क्षेत्रीय भाषालाई सम्मान गर्दै हिन्दीले राष्ट्रिय एकताको बलियो पुलको रूपमा काम गर्ने उल्लेख गर्नुभयो। नयाँ शिक्षा नीतिले मातृभाषालाई शिक्षाको केन्द्रकोमा राखेको बताउँदै उहाँले प्राविधिक तथा उच्च शिक्षा मातृभाषामा उपलब्ध हुन थालेको र एआई प्रविधि मार्फत अनुवाद सहज भएको स्पष्ट पार्नुभयो। साथै उपनिवेशवादी मानसिकताबाट मुक्त हुन र आत्मगौरव पुनस्थापित गर्न, आफ्नै मातृभाषामा गर्व गर्न युवा तथा नागरिकहरूलाई उहाँले विशेष आग्रह गर्नुभएको छ। सम्मेलनको अवसरमा राजभाषा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मानित गर्नुका साथै भारतीय मल्टी लिङ्गुअल ट्रान्सलेसन एप र देशको पहिलो डेटा सेन्टर भाषा कुञ्जको समेत शुभारम्भ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बुधबार नयाँ दिल्ली स्थित यसो भूमिमा 5 सेमिकन्डक्टर इन्डिया 2026 सम्मेलनको उद्घाटन गर्नुहुनेछ। 3 दिनसम्म चल्ने सम्मेलनमा 40 बढी देशका 600 बढी प्रदर्शक, 300 अन्तर्राष्ट्रिय कम्पनी तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहनेछ। सेमिकन्डक्टर इन्डिया भारतको प्रमुख सेमिकन्डक्टर सम्मेलन तथा प्रदर्शनी हो। यसको आयोजना भारत सेमिकन्डक्टर मिसन, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र विश्वव्यापी उद्योग सङ्घ सेमीले संयुक्त रूपमा गरेका हुन्। सम्मेलनले विश्वव्यापी सेमिकन्डक्टर तथा इलेक्ट्रोनिक्स उद्योगबीच सहकार्य, नवप्रवर्तन, उत्पादन, लगानी र दक्ष जनशक्ति विकासलाई अघि बढाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचारको हरेक अपडेटसँग जोडिन हाम्रो आधिकारिक एक्स ह्यान्डल @airnews_gantok र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सिनुहोस्। भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न स्वीकृति प्रदान गरेको छ। आगामी डिसेम्बर 31 तारिकसम्मका लागि दिइएको यो स्वीकृति सेप्टेम्बर 13 लागू भएको छ। मन्त्रालयका अनुसार मुजफ्फरपुर ढल्केवर प्रसारण लाइनबाट 600 मेगावटसम्म र टनकपुर महेन्द्रनगर प्रसारण लाइनबाट 54 मेगावटसम्म विद्युत निर्यात गरिनेछ। हालै आएको बाढीले नेपालका जलविद्युत संरचनाहरूमा ठूलो क्षति पुर्याई आन्तरिक उत्पादन क्षमता घटाएपछि यो अतिरिक्त विद्युतको आवश्यकता परेको हो। भारतको यो निर्णयले नेपाललाई हालको कठिन समयमा ऊर्जाको आवश्यकता पूरा गर्न र दुई देशबीचको द्विपक्षीय ऊर्जा सहयोगलाई अझ बलियो बनाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। भारतीय सेनाको अथक प्रयासका कारण जम्मू कश्मीरको सुरक्षा अवस्था अहिले पूर्ण रूपमा नियन्त्रणमा रहेको छ। रक्षा मन्त्रालयका द्वारा जारी वार्षिक प्रतिवेदन 2025-26 अनुसार जम्मू कश्मीरमा हिंसात्मक घटनाहरूमा भारी गिरावट आएको छ। प्रदर्शनहरू घटेका छन् र ढुङ्गामुढाका घटनाहरू शून्यमा झरेका छन्। गत वर्षको सैन्य कारबाही र डिजिएमओ तहको वार्तापछि त्यहाँको अवस्था धेरै हदसम्म स्थिर बनेको छ। प्रतिवेदनले छिमेकी राष्ट्र चीनसँगको समग्र स्थितिबारे पनि प्रकाश पारेको छ। वर्ष 2025 उत्तरी सीमातर्फ चीनको पिपुल्स लिबरेसन आर्मीको सैन्य तैनाथीमा उल्लेखनीय कमी आएको छ। भारत र चीनबीच राजनीतिक, कूटनीतिक र सैन्य स्तरमा भएका द्विपक्षीय वार्तापछि उत्तरी सीमामा सकारात्मक विकास देखिएको छ र स्थिति स्थिर बन्दै गएको छ। सम्भावित आकस्मिक स्थितिसँग जुझ्न भारतीय सेना लाइन अफ एक्चुअल कन्ट्रोलका सबै क्षेत्रमा पूर्ण रूपमा तयार र सक्षम रहेको मन्त्रालयले

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। ब्रिक्स नेताहरूले भनेका छन् ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा अनि सबै देशहरूको कल्याणका लागि महत्वपूर्ण आधार हो। केन्द्रीय गृहमन्त्री अमित शाहले भारतको संस्कृति र साहित्य कमल जस्तै भएको बताउनु भएको छ, जसका हरेक क्षेत्रीय भाषाले यसको एउटा पत्र दललाई दर्शाउँदछ। भारतीय रिजर्व ब्याङ्कले साइबर ठगी अनि विवादित लेनदेनमाथि रोक लगाउने सम्बन्धमा नयाँ रूपरेखाको मसौदा जारी गरेको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा भियतनामका विदेश मन्त्री ले हो आई ट्रुकसित भारत भियतनाम संयुक्त आयोगको 19 बैठकको अध्यक्षता गर्नुभयो र सरकारले नेपाल विद्युत प्राधिकरणलाई यस वर्ष 31 दिसम्बरसम्म प्रतिदिन 18 घण्टा बिजुली निर्यात गर्ने मंजूरी दिएको छ। अब समाचार विस्तारमा। ब्रिक्स नेताहरूले भनेका छन् ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा अनि सबै देशहरूको कल्याणका लागि महत्वपूर्ण आधार हो। नयाँ दिल्लीमा आयोजित 2 दिनको ब्रिक्स शिखर सम्मेलन अवधि सदस्य देशहरूले ऊर्जा बजारहरूमा स्थिरता सुनिश्चित गर्न अनि विभिन्न स्रोतहरूको माध्यमले ऊर्जाको निर्बाध प्रवाहलाई यथावत राख्न तथा महत्वपूर्ण ऊर्जा प्रतिष्ठानलाई सुरक्षित राखेर ऊर्जा सुरक्षा बढाउने आवश्यकतामाथि बल दिए। सम्मेलन अवधि प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, प्रौद्योगिकी अनि महत्वपूर्ण खनिजहरूलाई आर्थिक या राजनैतिक दबावको साधनको रूपमा प्रयोग गर्नाले प्रगतिमा बाधा आउन सक्नेछ। अमेरिकाका एक विश्लेषकले नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलन खुबै सफल भएको बताएको छ। उहाँले दिल्ली घोषणापत्र फरक फरक विचार भएका देशहरूबीच आम सहमति बनाउने भारतको क्षमतालाई दर्शाउँदछ भन्नुभयो। अटलान्टिक काउन्सिलमा दक्षिण एसिया मामिलाका वरिष्ठ फेलो माइकल कुगेलम्यानले भन्नुभयो, यो घोषणापत्रले भारतको बढ्दो वैश्विक समन्वय क्षमता अनि ब्रिक्सको बढ्दो स्वीकार्यतालाई दर्शाउँदछ। भारतको अध्यक्षतामा नयाँ दिल्लीमा आयोजित 2 दिनको शिखर सम्मेलनको समापन हिज भयो, जसमा 11 प्रमुख उदाउँदो अर्थव्यवस्थाहरू सामेल भए, जसले विश्वको लगभग आधा जनसङ्ख्या अनि लगभग 40% वैश्विक सकल घरेलु उत्पादको प्रतिनिधित्व गर्दछ। शनिबार सर्वसम्मतिले नयाँ दिल्ली घोषणापत्रलाई अप्नाइयो। रुसका राष्ट्रपति भ्लादिमिर पुतिन अनि चीनका राष्ट्रपति जिनफिङ सहित कैयौं देशका नेताहरू यसमा सामेल भए। घोषणापत्रमा एकतर्फी शुल्क अनि गैर शुल्क उपायहरूमा गम्भीर चिन्ता व्यक्त गरियो। यस्ता उपायले जस्तै वैश्विक व्यापारलाई प्रभावित गर्दछ अनि

0: विश्व व्यापार संगठनको नियमहरूको उल्लङ्घन गर्दछ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले नयाँ दिल्लीमा सफलतापूर्वक सम्पन्न ब्रिक्स शिखर सम्मेलनलाई महत्वपूर्ण उपलब्धि बताउनुभयो। उहाँले भन्नुभयो, अधिकांश राष्ट्राध्यक्षहरूको उपस्थितिले विश्वले भारतको मजबूत नेतृत्व अनि विभिन्न देशहरूलाई एक मञ्चमा ल्याउने क्षमता देखिएको छ। डाक्टर जयशंकरले भन्नुभयो, यो सम्मेलन यस्तो समयमा भयो जब विश्वमा ध्रुवीकरण बढ़िरहेको छ अनि दुई ठूलो संघर्ष जारी छ। त्यस पश्चात पनि सबै देश शान्ति, स्थिरता, सुरक्षा अनि दीर्घकालिक सोचबुझको साथसाथ वैश्विक व्यापार अनि आपूर्ति श्रृङ्खलाहरूको सुचारू सञ्चालन तथा बुनियादी ढाँचाको सुरक्षाको पक्षमा एकजुट भए। डाक्टर जयशंकरले बताउनुभयो, सम्मेलनमा 11 सदस्य देशहरू, 10 साझेदार देशहरू, 4 क्षेत्रीय संगठनहरू अनि 7 अन्तर्राष्ट्रिय संगठनहरू सहित कुल 32 प्रतिनिधि मण्डल सामेल भए। केन्द्रीय गृहमन्त्री अमित शाहले भारतको संस्कृति र साहित्य कमलसित तुलना गर्नुहुँदै भन्नुभयो, हरेक क्षेत्रीय भाषा पत्रदल सर हो। यदि एउटै पनि पत्रदल छरे भने सम्पूर्ण कमलको सुन्दरता कम हुन्छ। श्री शाहले सबै क्षेत्रीय भाषाहरूलाई पूर्ण सम्मान अनि गरिमा दिँदै भन्नुभयो, हिन्दीले केन्द्रीय भूमिका निभाउन पर्नेछ। गृहमन्त्रीले आज नवी मुम्बईमा 2 दिनको हिन्दी दिवस अनि 6 अखिल भारतीय राजभाषा सम्मेलनको उद्घाटन गर्नुभयो। गृहमन्त्रीले भन्नुभयो, भारतमा धेरै भाषाहरू अनि बोलीहरू छन्, तर भारतीय भावना अनि देशको आवाज एक रहन जरुरी छ। उहाँले भन्नुभयो, भाषाको विविधता देशको तागत हो अनि हिन्दी अलग अलग भारतीय भाषाहरूबीच बातचितको प्रभावशाली पुल बन्न सक्नेछ, जसले राष्ट्रिय एकता मजबुत हुनेछ।
1: भाषा किसी भी समाज की स्मृति होती है, उसका आत्मबोध होती है। हिंदी ने इस विविधता के बीच संवाद, संपर्क और समन्वय की भाषा के रूप में देश के विभिन्न वर्गों और समुदायों को जोड़ने में महत्वपूर्ण भूमिका निभाई है। हिंदी का विकास भी तभी सार्थक है जब सभी भारतीय भाषाओं के सम्मान, संरक्षण और संवर्धन के साथ आगे बढ़े।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतीय रिजर्व ब्याङ्कले साइबर ठगी अनि विवादित लेनदेनमाथि रोक लगाउने सम्बन्धमा नयाँ रूपरेखाको मसौदा जारी गरेको छ। यस अन्तर्गत ब्याङ्क पूरा अकाउन्टको साटो केवल विवादित लेनदेनको राशिमा नै अस्थायी रूपले रोक लगाउन सक्नेछ। मसौदा निर्देश आगामी वर्षको 1 अप्रेलदेखि लागू हुनेछ, तर ब्याङ्कहरूलाई यसलाई पहिले नै अपनाउन सक्नेछ। यो रूपरेखा सुप्रिम कोर्टको 4 अगस्त 2026 आदेश अनुसार तयार गरिएको हो। यस अन्तर्गत रिजर्व ब्याङ्कलाई मनी म्युल गतिविधि अनि साइबर धोखाधड़ीसित जोड़िएको राशि या ब्याङ्क खातामा अस्थायी रोक लगाउनका लागि मानक सञ्चालन प्रक्रिया एसओपी निर्धारित गर्न अनि प्रसारित गर्ने निर्देश दिएको थियो। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा भियतनामका विदेश मन्त्री लेहो आई ट्रुकसित भारत भियतनाम संयुक्त आयोगको 19 बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा दुई देशबीच राजनैतिक, रक्षा अनि सुरक्षा सहयोगलाई मजबुत गर्ने तथा भारतमा निर्मित रक्षा उपकरणहरूको आपूर्ति बढाउनमा चर्चा भयो। दुई देशले व्यापार, निवेश अनि आपूर्ति श्रृङ्खलाको मुद्दामा पनि विचार विमर्श गरे। समुद्री, कृषि उत्पाद अनि दवाईका लागि दुई देशबीच बजार पहुँच बढाउन तथा ऊर्जा सहयोगलाई बढाउने, विरासत संरक्षण अनि सांस्कृतिक परियोजनाहरूको प्रगतिमा चर्चा गरे। सरकारले नेपाल विद्युत प्राधिकरणलाई यस वर्ष 31 दिसम्बरसम्म प्रतिदिन 18 घण्टा बिजुली निर्यात गर्ने मञ्जुरी दिएको छ। विद्युत मन्त्रालयले बताए अनुसार मुजफ्फरपुर ढालकेबार लाइनको माध्यमले 600 मेगावाटसम्म अनि टनकपुर महेन्द्रनगर लाइन मार्फत 54 मेगावाटसम्म निर्यातलाई स्वीकृति दिएको छ। हालैमा आएको बाढीले नेपालमा जलविद्युत अब संरचनालाई अधिक नोक्सान भएको छ, जसकारण घरेलु बिजुली निर्माण क्षमता कम भएको छ अनि बिजुलीको अतिरिक्त आवश्यकता बढेको छ। सोमबारबाट प्राप्त मञ्जुरीले नेपाललाई आपतको समय बिजुलीको आवश्यकतालाई पूरा सहयोग हुनेछ अनि भारत र नेपालबीच निकटता अनि लामो समयदेखि चलिआएको ऊर्जा सहयोगलाई अझ मजबुत गर्न सहायता मिल्नेछ। मन्त्रालयले भनेको छ, भारत नेपालको सहायता गर्न अनि ऊर्जा क्षेत्रमा आपसी सहयोगलाई मजबुत गर्न प्रतिबद्ध छ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयल अनि रुग्वेका विदेश मन्त्री मारियो लुबेटकिनले भारत अनि मर्कोसुर बीच तर्जिही व्यापार सम्झौताको विस्तारका लागि बातचित सुरु गर्ने घोषणा गरेको छ। दुई मन्त्रीहरूले वर्तमान सम्झौतामा आपसी हितको क्षेत्रहरूलाई सामेल गर्न

मा सहमति प्रकट गरेको छ। यसको उद्देश्य दुई पक्षबीच आर्थिक सम्बन्धहरूलाई अझ मजबुत गर्न तथा निजी क्षेत्रका लागि अधिक अवसर सृजित गर्नु रहेको छ। डाक विभागको अखिल भारतीय कर्मचारी संगठनका प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीमा कार्मिक लोक शिकायत अनि पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहसित भेट गर्नुभयो। उहाँले डाक सेवाहरूमा बदलावको साथसाथै कर्मचारीहरू, कर्मचारी संगठनहरू अनि पेन्सनधारकहरूसित जोडिएका विभिन्न मुद्दाहरूमा चर्चा गर्नुभयो। प्रतिनिधिमण्डलले इण्डिया पोस्टलाई नयाँ रूप दिन सरकारको प्रशंसा गरे अनि यसलाई आधुनिक नागरिक केन्द्रित सेवा नेटवर्कमा परिवर्तन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्नुभयो। आज देशभरि गणेश चतुर्थीको पर्व खुबै श्रद्धा अनि हर्षोल्लासको साथ मनाइँदैछ। यो दिन भगवान गणेशको जन्मको प्रतीक हो, जसलाई बुद्धि, समृद्धि अनि सौभाग्यको देवता भनिन्छ। यस दिनलाई विनायक चतुर्थी या गणेश उत्सवको नामले पनि जानिन्छ। यो समाचार युट्युबमा @AIRNews कर्सियङ मार्फत पनि सुन सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। ब्रिक्स नेताहरूले भनेका छन् ऊर्जा सुरक्षा, सामाजिक तथा आर्थिक विकास, राष्ट्रिय सुरक्षा अनि सबै देशहरूको कल्याणका लागि महत्त्वपूर्ण आधार हो। केन्द्रीय गृहमन्त्री अमित शाहले भारतको संस्कृति र साहित्य कमल जस्तै भएको बताउनु भएको छ, जसका हरेक क्षेत्रीय भाषाले यसको एउटा पत्रदारलाई दर्शाउँदछ। भारतीय रिजर्भ ब्याङ्कले साइबर ठगी अनि विवादित लेनदेनमाथि रोक लगाउने सम्बन्धमा नयाँ रूपरेखाको मसौदा जारी गरेको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले आज नयाँ दिल्लीमा भियतनामका विदेश मन्त्री ले हो आई ट्रुकसित भारत भियतनाम संयुक्त आयोगको 19 बैठकको अध्यक्षता गर्नुभयो र सरकारले नेपाल विद्युत प्राधिकरणलाई यस वर्ष 31 दिसम्बरसम्म प्रतिदिन 18 घण्टा बिजुली निर्यात गर्ने मञ्जुरी दिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 समाचारको नयाँ संस्करण लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

नमस्कार। 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैनो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू आकाशवाणीको हरेक बसेमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ। श्रोता मित्र, आज पनि म यस्तै एक विषयमा कुराकानी गर्नेछु र श्रोता मित्र हजुरहरूलाई ज्ञात नै होला, आज भगवान गणेशको जन्मदिन अथवा भनौँ गणेश चतुर्थी हो र आज म गणेश चतुर्थी विषयमा नै कुराकानीहरू गर्नेछु। गणेश चतुर्थी धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक महत्व। गणेश चतुर्थी हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउने एउटा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। यो पर्व भगवान गणेशको जन्म उत्सवका रूपमा विशेष रूपमा मनाइन्छ। भगवान गणेशलाई हिन्दू धर्ममा विघ्नहर्ता, बुद्धिका देवता, शुभ कार्यका आराध्य देव तथा समृद्धका प्रतीकका रूपमा पूजा गरिन्छ। कुनै पनि शुभ कार्य सुरु गर्नुअघि भगवान गणेशको पूजा गर्ने परम्परा रहेको छ, किनभने उहाँले मानिसका बाधा तथा विघ्नहरू हटाएर कार्य सफल बनाउनुहुन्छ भन्ने धार्मिक विश्वास छ। गणेश चतुर्थी मुख्यत भारतका महाराष्ट्र, गुजरात, कर्नाटक, गोवा, तेलङ्गाना, आन्ध्र प्रदेश, तामिलनाडु तथा अन्य क्षेत्रमा भव्य रूपमा मनाइन्छ। भारतका विभिन्न स्थानहरूमा रहेका गणेश मन्दिरमा नियमित पूजा आराधना गरिन्छ र गणेश चतुर्थीका दिन विशेष धार्मिक गतिविधि हुने गर्छन्। आधुनिक समयमा

यो पर्व धार्मिक सीमाभन्दा बाहिर गएर सामाजिक एकता, सांस्कृतिक पहिचान, सामुदायिक सहभागिता र पर्यावरण संरक्षणसँग पनि जोडिन थालेको छ। भगवान गणेशको परिचय। भगवान गणेशलाई शिव र पार्वतीका पुत्रका रूपमा हिन्दू धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ। उहाँको स्वरूप अरू देवताभन्दा विशिष्ट छ। उहाँको मानव शरीर र हात्तीको शिर भएको स्वरूपले धेरै धार्मिक तथा दार्शनिक अर्थ बोकेको मानिन्छ। उहाँलाई सामान्यता चार हात भएको, ठूलो पेट भएको, हातमा विभिन्न आयुध्य तथा प्रतीक बोकेको र मुसालाई वाहन बनाएको रूपमा चित्रण गरिन्छ। गणेशजीको हात्तीको शिरलाई बुद्धि, विवेक, स्मरण शक्ति र विशाल दृष्टिकोणको प्रतीक मानिन्छ। उहाँका ठूला कानले मानिसले धेरै सुन्नुपर्ने र सोचेर मात्र बोल्नुपर्ने सन्देश दिन्छन् भन्ने व्याख्या गरिन्छ। सानो आँखा एकाग्रता र ठूलो पेट सहनशीलताको प्रतीकका रूपमा बुझिन्छ। मुसा उहाँको वाहन हो, जसलाई मानिसका अनियन्त्रित इच्छा तथा लोभको प्रतीक मानिन्छ। गणेशजीमाथि मुसाको नियन्त्रणले इच्छामाथि विवेकको नियन्त्रण हुनुपर्छ भन्ने दार्शनिक सन्देश दिन्छ। भगवान गणेशको सबैभन्दा प्रसिद्ध नाममध्ये एक विघ्नहर्ता हो। यसको अर्थ बाधा हटाउने देवता भन्ने हुन्छ। त्यसै गरी उहाँलाई गणपति, गजानन, एकदन्त, लम्बोदर, विनायक, सिद्धि विनायक आदि नामले पनि पुकारिन्छ। गणेश चतुर्थी कहिले मनाइन्छ? गणेश चतुर्थी हिन्दू पात्रो अनुसार भद्रपद महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा मनाइन्छ। यो पर्व सामान्यतया अगस्त वा सेप्टेम्बर महिनामा पर्छ। यस दिन भगवान गणेशको मूर्ति स्थापना गरी विधिपूर्वक पूजा गरिन्छ। विभिन्न स्थान र परम्परा अनुसार पूजा तथा मूर्ति विसर्जनको अवधि फरक हुन सक्छ। धेरै ठाउँमा 10 दिनसम्म उत्सव मनाएर अन्तत चतुर्दशीका दिन गणेश मूर्तिको विसर्जन गरिन्छ। गणेश चतुर्थीको मूल्य उद्देश्य भगवान गणेशको आराधना गर्नु, उहाँका गुणहरूको स्मरण गर्नु र जीवनमा बुद्धि, विवेक, सफलता तथा सकारात्मकताको कामना गर्नु हो। गणेश चतुर्थीको पौराणिक कथा। गणेश चतुर्थीसँग जोडिएको सबैभन्दा प्रसिद्ध कथा माता पार्वती र भगवान गणेशसँग सम्बन्धित छ। पौराणिक कथाअनुसार माता पार्वतीले आफ्नो शरीरको मैलाबाट एउटा बालकको निर्माण गरी त्यसमा प्राण भरेकी थिइन्। उनले उक्त बालकलाई आफ्नो द्वारपाल बनाएर आफू स्नान गर्न गइन् र कसैलाई पनि आफूभित्र प्रवेश गर्न नदिन निर्देश दिइन्। त्यही समयमा भगवान शिव त्यहाँ आइपुग्नुभयो। गणेशले आफ्नी आमाको आदेश पालना गर्दै शिवलाई भित्र जान दिएनन्। त्यसबाट शिव र गणेश बीच विवाद भयो। अन्तत भगवान शिवले क्रोधित भएर गणेशजीको शिर काटिदिनुभयो। माता पार्वतीले आफ्नो पुत्रको अवस्था देखेर अत्यन्त दुःखी हुँदै शिवसँग गणेशलाई पुनर्जीवन दिन आग्रह गरिन्। माता पार्वतीको आग्रह र देवताहरूको अनुरोधपछि भगवान शिवले गणेशलाई पुनर्जीवन दिने निर्णय गर्नुभयो। त्यस क्रममा उत्तर दिशातर्फ पहिलो भेटिएको प्राणीको शिर ल्याउन भनियो। देवताहरूले हात्तीको शिर ल्याए र त्यो गणेशको शिरमा जोडिदियो। यसरी भगवान गणेशले पुनः जीवन प्राप्त गरे। भगवान शिवले गणेशलाई आफ्नो पुत्रका रूपमा स्वीकार गर्दै उहाँलाई विशेष वरदान दिनुभयो। कुनै पनि शुभ कार्य सुरु गर्नुभन्दा अघि गणेशजीको पूजा गरिने र उहाँलाई विघ्नहर्ताका रूपमा सम्मान गरिने घोषणा गरियो। यही कारणले आज पनि विवाह, गृह प्रवेश, पूजापाठ, व्यापारको सुरुवात, शैक्षिक कार्य तथा अन्य शुभ अवसरमा गणेशको पूजा गर्ने परम्परा छ। गणेश चतुर्थीको ऐतिहासिक विकास। भगवान गणेशको पूजा भारत र नेपाल लगायत दक्षिण एसियाली हिन्दू समाजमा धेरै पुरानो परम्परा हो। तर गणेश चतुर्थीलाई ठूलो सार्वजनिक तथा सामुदायिक उत्सवका रूपमा विकसित गर्ने क्रममा महाराष्ट्रको विशेष भूमिका रहेको मानिन्छ। 19 औं शताब्दीको अन्त्यतिर

लोकमान्य बाल गंगाधर तिलकले गणेश उत्सवलाई सार्वजनिक रूपमा मनाउने परम्परालाई प्रोत्साहन गरेका थिए। त्यस समय सामाजिक तथा राजनीतिक परिस्थितिमा मानिसहरूलाई एकै ठाउँमा भेला हुन विभिन्न प्रतिबन्ध तथा कठिनाइहरू थिए। सार्वजनिक गणेश उत्सवले धार्मिक आस्थाका साथै मानिसहरूबीच सामाजिक एकता र सामूहिक चेतना विकास गर्ने अवसर प्रदान गर्यो। यसरी गणेश चतुर्थी केवल घरभित्र गरिने धार्मिक अनुष्ठानबाट विकसित हुँदै ठूलो सामुदायिक पर्वका रूपमा स्थापित भयो। आज भारतका विभिन्न सहर तथा गाउँका विशाल गणेश मूर्ति स्थापना, सांस्कृतिक कार्यक्रम, भजन कीर्तन, धार्मिक प्रवचन र सामुदायिक सेवा कार्यक्रम आयोजना गरिन्छ। गणेश चतुर्थी मनाउने विधि। गणेश चतुर्थीको दिन भक्तजनहरू बिहानै उठेर स्नान गरी घर सफा गर्छन्। पूजा गर्ने स्थललाई विशेष रूपमा सजाइन्छ। त्यसपछि भगवान गणेशको मूर्ति स्थापना गरिन्छ। मूर्तिलाई फूल, अक्षता, दुबो, चन्दन, धूप, दीप तथा विभिन्न प्रसादद्वारा पूजा गरिन्छ। गणेशजीलाई दुबो अत्यन्तै प्रिय मानिन्छ। त्यसैले पूजा गर्दा दुबो चढाउने विशेष परम्परा छ। त्यस्तै मोदक, लड्डु तथा अन्य मिठाईहरू प्रसादका रूपमा अर्पण गरिन्छ। धार्मिक विश्वास अनुसार मोदक ज्ञान र अत्याधिक आनन्दको प्रतीक हो। पूजामा गणेश मन्त्र, गणेश स्तुति तथा अन्य धार्मिक पाठ गरिन्छ। भक्तजनहरूले आरती गरी भगवान गणेशसँग परिवारको सुख, शान्ति, स्वास्थ्य, समृद्धि तथा सफलताको प्रार्थना गर्छन्। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत गणेश चतुर्थी विषयमाथि केही कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हौस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सोही विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। मूर्ति स्थापना र विसर्जन। गणेश चतुर्थीको प्रमुख आकर्षण मध्ये भगवान गणेशको मूर्ति स्थापना पनि एक हो। घर तथा सार्वजनिक स्थानमा आकर्षक पण्डाल निर्माण गरी मूर्ति राखिन्छ। मूर्तिलाई फूल, बत्ती, कपडा तथा विभिन्न सजावटी सामग्रीले सजाइन्छ। उत्सव समाप्त भएपछि भगवान गणेशको मूर्तिलाई बाजागाजा र धार्मिक नारासहित नदी, ताल वा समुद्रमा लगेर विसर्जन गर्ने परम्परा छ। विसर्जनका क्रममा भक्तजनहरूले भगवान गणेशलाई भावपूर्ण बिदाई दिन्छन्। विसर्जनको धार्मिक अर्थलाई हेर्दा यो संसारको अनित्यता र प्रकृतिमा विलयको प्रतीकका रूपमा बुझ्न सकिन्छ। माटोबाट बनेको मूर्ति अन्तत पानीमा विलीन हुन्छ। यसले संसारका सबै भौतिक वस्तु परिवर्तनशील छन् र मानिसले अहंकार तथा आसक्तिलाई त्याग्नुपर्छ भन्ने आध्यात्मिक सन्देश दिन्छ। गणेश चतुर्थीको धार्मिक महत्व। गणेश चतुर्थीको सबैभन्दा ठूलो महत्व धार्मिक आस्था र आध्यात्मिक विश्वाससँग सम्बन्धित छ। भगवान गणेशलाई बुद्धि र विवेकका देवता मानिने भएकाले यस दिन मानिसहरूले आफ्नो जीवनमा सही निर्णय गर्ने क्षमता प्राप्त होस् भनेर प्रार्थना गर्छन्। विद्यार्थीहरूले अध्ययनमा सफलता, व्यापारीहरूले व्यवसायमा प्रगति, किसानहरूले राम्रो उत्पादन र परिवारहरूले सुख शान्तिको कामना गर्छन्। मानिसहरूले आफ्ना जीवनका बाधा तथा समस्याहरू हटुन् भन्ने विश्वासका साथ गणेशजीको पूजा गर्छन्। तर गणेशको पूजा केवल भौतिक सफलता प्राप्त गर्ने माध्यमका रूपमा मात्र बुझ्नु उचित हुँदैन। यसले मानिसलाई बुद्धि, धैर्य, अनुशासन, विवेक र सकारात्मक सोचको महत्व पनि सम्झाउँछ। सामाजिक महत्व। गणेश चतुर्थीले समाजमा आपसी सहयोग र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन्। सार्वजनिक रूपमा गणेश मूर्ति स्थापना

नगर्दा विभिन्न उमेर वर्ग र पेशाका मानिसहरू एउटै ठाउँमा सहभागी हुन्छन्। पूजा व्यवस्थापन, सजावट, सांस्कृतिक कार्यक्रम, प्रसाद वितरण तथा सार्वजनिक विसर्जनमा सामूहिक सहभागिता हुन्छ। यसले मानिसहरू बीच परिचय बढाउनका साथै सहकार्य र सामाजिक सम्बन्ध बलियो बनाउँछ। विशेष गरी युवाहरूले विभिन्न कार्यक्रममा व्यवस्थापन गर्ने अवसर पाउँछन्, जसबाट नेतृत्व क्षमता, जिम्मेवारी बोध र संगठनात्मक सिप विकास हुन सक्छ। धेरै स्थानमा गणेश उत्सवको अवसरमा रक्तदान, स्वास्थ्य शिविर, गरिबी तथा विपन्नलाई खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण र अन्य सामाजिक सेवाका कार्यक्रम पनि आयोजना गरिन्छन्। यसरी धार्मिक पर्व सामाजिक सेवाको माध्यम बन्न सक्छ। सांस्कृतिक महत्व। गणेश चतुर्थी कला र संस्कृतिसँग पनि गहिरो रूपमा जोडिएको छ। उत्सवका क्रममा भजन, कीर्तन, लोक नृत्य, शास्त्रीय सङ्गीत, नाटक तथा सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिन्छन्। गणेशका मूर्ति बनाउने कलाकारहरूले विभिन्न कलात्मक शैली प्रयोग गर्छन्। मूर्तिकलाको विकासमा पनि यस पर्वको योगदान छ। स्थानीय संस्कृति, परम्परागत कला र हस्तकलालाई संरक्षण गर्ने अवसर यसले प्रदान गर्छ। यसका साथै विभिन्न समुदायले आफ्ना स्थानीय परम्परालाई गणेश उत्सवसँग जोडेर नयाँ सांस्कृतिक रूप विकास गरेका छन्। यसले सांस्कृतिक विविधताभित्र एकताको भावना बलियो बनाउन मद्दत गर्छ। आध्यात्मिक सन्देश। गणेश चतुर्थीले बाहिरी उत्सवसँगै धेरै गहिरो आध्यात्मिक शिक्षा पनि दिन्छ। भगवान गणेशको स्वरूप आफैमा प्रतीकात्मक छ। ठूलो कानले ध्यानपूर्वक सुन्नु सिकाउँछन्। सानो मुखले काम तर विचारपूर्वक बोल्नुपर्ने सन्देश दिन्छ। ठूलो टाउकोले ठूलो सोच राख्न प्रेरणा दिन्छ। सानो आँखाले एकग्र हुन सिकाउँछन्। ठूलो पेटले जीवनका सुख दुःख सहन सक्ने धैर्य प्रतीक दिन्छ। एक दन्तले सत्य र लक्ष्यप्रति दृढ रहनुपर्ने सङ्केत गर्छ। मुसाले मानिसका अनियन्त्रित इच्छाहरूलाई प्रतिनिधित्व गर्छ भन्ने व्याख्या गरिन्छ। यस दृष्टिले गणेश पूजा मानिसको बाहिरी समृद्धिसँग मात्र होइन आन्तरिक विकाससँग पनि सम्बन्धित छ। विद्यार्थी र युवाका लागि गणेश चतुर्थीको सन्देश। विद्यार्थी र युवाहरूका लागि गणेश चतुर्थी विशेष प्रेरणादायी हुन सक्छ। गणेशलाई बुद्धि, ज्ञान र विवेकका देवता मानिएकोले विद्यार्थीहरूले उहाँका गुणबाट प्रेरणा लिन सक्छन्। सफल हुन केवल ज्ञान पर्याप्त हुँदैन, त्यसलाई सही तरिकाले प्रयोग गर्ने विवेक पनि आवश्यक हुन्छ। गणेशको ठूलो टाउकोले ठूलो सपना देख्ने, साना आँखाले लक्ष्य ध्यान केन्द्रित गर्ने, ठूलो कानले अरूका कुरा सुन्नु प्रेरित गर्छन्। युवाहरूले यस पर्वलाई केवल मनोरञ्जनको अवसर नबनाई सामाजिक सेवा, वातावरण संरक्षण, सांस्कृतिक संरक्षण र सामुदायिक कार्यमा योगदान गर्ने अवसरका रूपमा प्रयोग गर्न सक्छन्। गणेश चतुर्थी र मानव जीवन। गणेश चतुर्थीलाई मानव जीवनसँग जोडेर हेर्दा यसको सन्देश अझ गहिरो हुन्छ। मानिसको जीवनमा विभिन्न प्रकारका बाधा, असफलता, दुःख र चुनौतीहरू आउँछन्। भगवान गणेशलाई विघ्नहर्ता मानिनुको अर्थ जीवनमा कुनै समस्या आउँदैन भन्ने मात्र होइन, बरु समस्यासँग सामना गर्ने बुद्धि, साहस र विवेक प्राप्त होस् भन्ने प्रार्थना पनि हो। सफलताको बाटोमा धैर्य आवश्यक हुन्छ। गल्तीबाट सिक्ने क्षमता अति नै आवश्यक हुन्छ। अरूको कुरा सुन्ने, आफ्नो अहंकार नियन्त्रण गर्ने र कठिन परिस्थितिमा सकारात्मक रहन सक्ने क्षमता आवश्यक हुन्छ। गणेशका विभिन्न प्रतीकहरूले यिनै गुणहरू विकास गर्न प्रेरणा दिन्छन्। निष्कर्षमा भन्नुपर्दा गणेश चतुर्थी केवल भगवान गणेशको जन्मोत्सव मनाउने धार्मिक पर्व मात्र होइन, यो ज्ञान, बुद्धि, विवेक, एकता
अनुशासन, सेवा, संस्कृति र प्रकृतिप्रतिको जिम्मेवारको सन्देश दिने महत्वपूर्ण पर्व हो। भगवान गणेशको स्वरूप र उहाँसँग जोडिएका कथाहरूले मानव जीवनका धेरै गहिरा सत्यलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छन्। यस पर्वले मानिसलाई शुभ कार्य अघि सकारात्मक सोचका साथ अघि बढ्न, बाधाहरूबाट नडराउन, विवेकपूर्ण

ने गर्न र आफ्नो लक्ष्यप्रति समर्पित हुन प्रेरित गर्छ। सामाजिक रूपमा यसले मानिसहरूलाई एक ठाउँमा ल्याएर सहयोग र सद्भाव बढाउँछ। सांस्कृतिक रूपमा यसले कला, सङ्गीत, नृत्य, परम्परा र सामुदायिक पहिचानलाई संरक्षण गर्न मद्दत गर्छ। तर आधुनिक समयमा गणेश चतुर्थी मनाउँदा वातावरण संरक्षणलाई पनि प्राथमिकता दिनुपर्छ। प्राकृतिक माटोबाट मूर्ति, वातावरण मैत्री रङ, कम प्लास्टिक, नियन्त्रित ध्वनि र जिम्मेवार विसर्जन जस्ता अभ्यास अपनाउनुपर्छ। भगवान गणेशको पूजा प्रकृतिलाई हानि पुर्याएर गर्नुको सट्टा प्रकृतिको संरक्षणसँग जोडिनुपर्छ। अन्तत गणेश चतुर्थीको वास्तविक भावना बाहिरी सजावट र भव्यता भन्दा मनको शुद्धता, बुद्धिको विकास, असल कर्म, सामाजिक सद्भाव र सकारात्मक जीवनमा निहित छ। भगवान गणेशलाई विघ्नहर्ता र सिद्धिदाताका रूपमा सम्झदै हामीले उहाँका प्रतीकात्मक शिक्षालाई आफ्नो दैनिक जीवनमा लागू गर्न सकेमा मात्र यस पर्वको वास्तविक उद्देश्य पूरा हुन्छ। यस अर्थमा गणेश चतुर्थी एउटा धार्मिक उत्सव मात्र नभई मानिसलाई बुद्धिसहित जीवन जिउँ, बाधासँग सङ्घर्ष गरौँ, समाजसँग मिलेर अघि बढौँ र प्रकृतिको सम्मान गरौँ भन्ने प्रेरणा दिने महान सांस्कृतिक पर्व हो। श्रोता मित्र, हामीहरूले सुनिरहेका थियौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत गणेश चतुर्थीको शुभ उपलक्ष्यमा गणेश चतुर्थी विषयमाथि नै केही कुराकानी। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

सम्पूर्ण कार्यक्रमहरू यति बेला समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द। सम्पूर्ण कार्यक्रमहरू यति बेला समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।